0: सभापति र संसदका महासचिवसँग आवश्यक समन्वय गरिने पनि योजनामा उल्लेख छ। प्रत्येक महिनाको पहिलो सोमबार सम्बन्धित मन्त्रालयका कानून महाशाखा शाखा प्रमुखसँग परामर्श बैठक आयोजना गरी विधेयकहरूको प्रगतिको सम्बन्धमा छलफल गरिने, प्रत्येक मन्त्रालयका मन्त्रीसँग विधेयकहरूको अवस्थाबारे नियमित छलफल परामर्श गरी विधेयक तर्जुमा गरी संसदमा पेश गर्ने कार्यलाई समयमा नै अघि बढ़ाउन आवश्यक सहजीकरण गरिने, आम नागरिकबाट प्राप्त सुझावलाई अध्ययन विश्लेषण तथा सरकारवालासँग छलफल गरी उपयुक्त सुझावहरूलाई कानून संशोधन तथा नयाँ कानून निर्माण प्रक्रियामा समावेश गरिने पनि मन्त्रालयले जनाएको छ। कानून तथा अभ्यासका क्रममा देखिएका व्यावहारिक समस्या तथा कमजोरीहरूको सम्बन्धमा प्रणाली मार्फत सरकारी अधिकारीहरूले प्रदान गरेका सुझावहरूको अध्ययन विश्लेषण गरी आवश्यक अनुसार ती सुझावहरू बमोजिम कानून सुधारका लागि आवश्यक समन्वय गरिने पनि मन्त्री गौतमले बताउनुभयो। सर्वोच्च अदालत तथा अन्य अदालतबाट भएका आदेश तथा फैसलाहरू अध्ययन गरी कानून निर्माण वा संशोधन आवश्यक पर्ने विषयहरू कानून निर्माण तथा संशोधनको वार्षिक कार्ययोजनामा समावेश गरी आवश्यक विधेयक तर्जुमा गरिने पनि घोषणामा उल्लेख गरिएको छ।
1: अब मिटर ब्याज पीड़ित र सरकार बीच भएको सहमतिको प्रसंग। 9 दिनदेखि जारी मिटर ब्याज पीड़ित विरूद्धको आन्दोलनमा सहभागी र सरकार बीच 9 बुधे सहमति भएपछि आन्दोलन स्थगित भएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने प्रस्ताव मन्त्री परिषदमा लैजाने र नियन्त्रणका लागि विशेष कानून बनाउने प्रतिबद्धता जनाइएको छ। गत 25 असारमा धनुषाको जनकपुर स्थित तृतीया गाछीबाट शुरू भएको पैदल न्याय मार्च 12 को निजगढ पुगेपछि 32 असारमा गृहमन्त्री सुदन गुरूङ र पीड़ित प्रतिनिधि काठमाण्डुमा वार्ता टोली गठन गर्ने सहमति भएको थियो। त्यही सहमति अनुसार काठमाण्डुमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिव पुष्कर सापकोटाको नेतृत्वको सरकारी टोली र पीड़ित पक्षको वार्ता टोलीको बीचमा भएको छलफलपछि 9 बुधे सहमति जुटेको हो। सहमति पत्रमा सरकारी टोलीका तर्फबाट सचिव सापकोटा र पीड़ित पक्षका तर्फबाट अवधेश कुशवाहाले हस्ताक्षर गर्नुभएको छ। सहमति अनुसार सरकारले मिटर ब्याजलाई आर्थिक अपराधका रूपमा घोषणा गर्दै यसको पूर्ण उन्मूलनको प्रस्ताव आगामी मन्त्री परिषद बैठकमा लैजानेछ। प्रस्ताव स्वीकृत भएपछि फर्जी तमसुक, दृष्टिबन्धक, छिनुवा पास तथा बाध्यकारी चेक जस्ता लिखित स्वत अवैध र खारेज हुने उल्लेख छ। गृह मन्त्रालयले 3 महिनापछि मिटर ब्याज नियन्त्रण सम्बन्धी विशेष ऐनको मस्यौदा तयार गर्नेछ। प्रस्तावित ऐनमा मिटर ब्याज सम्बन्धी मुद्दा हेर्न छुट्टै न्यायाधिकरण गठन, पीड़ितको सम्पत्ति फिर्ता गराउने तथा उचित क्षतिपूर्तिको व्यवस्था समेटिनेछ। सहमति अनुसार वडा कार्यालय मार्फत हुने ऋण लेनदेन प्रमाणीकरणमा रकमको वैधानिक स्रोत र बैंकिङ कारोबारको प्रमाण अनिवार्य गरिनेछ। भ्रष्टाचार वा अन्य आपराधिक लाभबाट आर्जित रकम मिटर ब्याजमा लगाउनेमाथि पनि कड़ा कानूनी कार्यवाही गरिने उल्लेख छ। नयाँ कानूनमा वास्तविकताभन्दा बढ़ी रकमको कागज बनाउने, ब्याजलाई सावामा जोड्ने, ऋणीलाई भरपाई नदिने, चर्को ब्याज असुल्ने, धम्की दिने, शारीरिक वा मानसिक शोषण गर्ने, खाली चेक वा कागजमा जबरजस्ती सही गराउने तथा सम्पत्ति हत्याउने कार्यलाई अपराधका रूपमा परिभाषित गरिने उल्लेख छ। मिटर ब्याजीहरूको अनुसन्धानका लागि लिखतहरूको फोरेन्सिक परीक्षण, सम्पत्तिको स्रोत खोजी तथा सम्पत्ति शुद्धिकरण मनी लाउन्ड्रिङ ऐन अन्तर्गत समेत छानबिन गरिने सहमति भएको छ। अदालतमा विचाराधीन मुद्दामा पीड़ितले न्याय पाउने गरी देखिएका कानूनी अवरोध हटाउने प्रतिबद्धता पनि सरकारले जनाएको छ। पीड़ितका गुनासा सम्बोधन गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवको संयोजकत्वमा केन्द्रमा उच्चस्तरीय समन्वय समिति र छुट्टै डेस्क स्थापना गर्ने पनि उल्लेख गरिएको छ। वार्ता टोलीका संयोजक सचिव सापकोटाले सहमतिपछि भन्नुभयो,
2: मिटर ब्याजलाई चाहिँ एउटा चाहिँ गोर्खाली तरले हुने कुराहरूलाई चाहिँ अपराधिकरण घोषणा गर्ने, नेपाल सरकारले घोषणा गर्ने भन्ने विषय छ भने फर्जी किसिमले बनेका त्यस्ता किसिमका कागज पत्रहरू चाहिँ गोर्खाली घोषणा गरेर एउटा चाहिँ गर्ने किसिमको चाहिँ अपराधिकरण गर्ने, त्यस्तै किसिमको कार्यलाई अपराधिकरण गर्ने गरी चाहिँ कानून निर्माण गर्ने भन्ने विषय छ। त्यसको लागि चाहिँ अनुगमन गर्नका लागि प्रधानमन्त्री कार्यालयको सचिवको संयोजकमा चाहिँ एउटा केन्द्रीय समन्वय समिति पनि गठन भएको छ।
1: जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पीड़ितका तीन प्रतिनिधि सहित सहजीकरण समिति गठन गरी छ महिनाभित्र सबै उजुरी फर्स्योट गर्ने र त्यसको अनुगमन प्रमुख जिल्ला अधिकारी

0: साथै नेतृत्वको समितिले गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ। सरकारसँग सहमतिपछि पीड़ित पक्षका तर्फबाट अवधेशको सुहारले सरकारले गरेका प्रतिबद्धता र सहमति पूर्णत लागू गर्नुपर्ने बताउनुभयो। यसैबीच अर्थमन्त्री विष्णु पौडेललाई विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, दिल्ली रत्न श्रेष्ठ र विदुर कोइरालाले हिजो उहाँलाई साधारण तारिखमा रिहा गर्न आदेश दिनुभएको हो। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पौडेल विरूद्ध विशेष अदालतमा सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अभियोग पत्र दायर गरेको थियो। विभागले पौडेल विरूद्ध 20,90,00,000 बिगो माग दावी गरेको थियो, तर थुनछेक बहसपछि अदालतले उहाँलाई मुद्दाको पूर्वपक्षको लागि साधारण तारिखमा राख्न आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्ण शरण लामिछानेले बताउनुभयो।
1: यी प्रतिवादीले इन्कार रही बयान गरेको, यी प्रतिवादीको नाममा सहप्रतिवादी दीपक भट्टको वित्तीय कारोबार समेतबाट सम्पत्ति वा लाभ प्राप्त भएको भन्ने समेत खुल्न नसकेको समेतको अवस्था हुँदा उल्लेखित तत्काल प्राप्त प्रमाणहरूबाट यी प्रतिवादीको हकमा विशाल अध्यय 59 दफा 7 गको अवस्था विद्यमान रहेको देखियो। तसर्थ पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रस्तुत मुद्दाको पूर्वपक्षको लागि प्रतिवादी विष्णु प्रसाद पौडेललाई साधारण तारिखमा राख्नु भनी आज विशेष अदालतको इजलास नम्बर 2 माननीय सदस्य नारायण प्रसाद पौडेल, माननीय सदस्य दिल्ली रत्न श्रेष्ठ र माननीय सदस्य विदुर कोइरालाको इजलासबाट यो आदेश भएको छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद पूर्व तयारीको योजना कार्यान्वयनमा कसरी हुँदैछ सुधार?
3: अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिएको सकेका छौँ। हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
0: उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा फर्स्योट, मल आपूर्तिमा कर प्रणाली र पारवहन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: 5 बिहान उठेर भरे 10 रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
8: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
9: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
8: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
10: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
11: कार्यक्रम साझा आवाज,
8: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
12: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
13: प्रोफाइटर मधुमाया जी, पढे होइन प्रोफाइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च, दाना पानी सब कटाएर 6 जति कमाइन्छ।
8: हरेक 15 दिनमा शनिबार बिहान 6:30 र पुनः प्रसारण राति 8 सीआईएन मार्फत देशैभर
9: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि सीआईएन को फेसबुक पेज र युट्युब सीआईएन च्यानलमा पनि।
10: पसिनाको सम्मान, समानताको अभियान,
11: कार्यक्रम साझा आवाज।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप सीआईएन र नेपाली पात्रोबाट पनि सीआईएन को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
2: डडलधुराका किसान पछिल्ला वर्षहरूमा परम्परागत निर्वाहमुखी खेतीबाट व्यावसायिक बन्न थालेका छन्। उनीहरूले लगाउने मध्येमा आलु खेती पनि प्रमुख एक हो। घरायसी उपयोगका लागि सीमित क्षेत्रफलमा आलु लगाउने किसानहरू अहिले बजारलाई लक्षित गर्दै ठूलो क्षेत्रफलमा आलु खेती तथा बिउ आलु उत्पादनमा लागेका छन्।
15: डडेलधुराको अमरगढी नगरपालिका एकका पदम एर पहिले परिवारको आवश्यकताका लागि मात्रै आलु उत्पादन गर्नुहुन्थ्यो, अहिले भने व्यावसायिक रूपमा खेती विस्तार गर्दै आलु बिक्रीबाट राम्रो आमदानी गरिरहनु भएको छ।
16: बिउ उत्पादन सम्बन्धी तालिम दुईचोटि लिए, बिउ उत्पादन सम्बन्धीको अनुमति पत्रको लागि र अर्को चोटि चाहिँ प्राविधिक कुराहरू सम्बन्धी छ दिने तालिम लिएर काम गरिरहेका छौँ। विभिन्न समूह सहकारी समन्वय गरेर मेरो आफ्नै फर्मले 740 क्विन्टल यो उन्नत बिउहरू उत्पादन गरेर यहीँको शीत भण्डारमा राखेका छौँ।
15: पहिले आफ्नो घराइसी उपभोगका लागि मात्रै आलु खेती गर्ने पदम लगायतका स्थानीयवासी अहिले आलु उत्पादनलाई जीविकोपार्जनको मुख्य आधार बनाई व्यावसायिक उत्पादनमा लागेका छन्। आलुको माग र मूल्य दुवै राम्रो भएकाले यसबाट आर्थिक रूपमा बढी लाभ मिलिरहेको अमरगढी आठका किसान कमल सिंह झुकालको अनुभव छ।
17: कृषि ज्ञान केन्द्रले यो राष्ट्रिय कृषि ज्ञान परियोजनाले अलिअलि सानसानो कार्यक्रम नामिकले अनुसार चाहिँ निवेदन दियो भने छनौटमा पारिरहेको छ र काम पनि भइरहेको छ। आलु गत वर्ष मैले 15 क्विन्टल बिउ आलु लगाएको हो, 80-90 क्विन्टल उत्पादन भयो।
15: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ डडेलधुराका अनुसार आलु जोन हुँदै सुपर जोन कार्यक्रम सञ्चालन शुरू हुँदासम्म जिल्लामा 121 हेक्टर क्षेत्रफलमा मात्रै आलु खेती हुने गरेको थियो, अहिले त्यो विस्तार भएर 1122 हेक्टर पुगेको छ। एकाइका प्रमुख पिताम्बर बस्नेत:
18: गहुँबाट जति फाइदा हुन्छ त्योभन्दा आलु तरकारीबाट चाहिँ त्यसको दोब्बर तेब्बर फाइदा हुन्छ नि त, त्यसले सुरुमा किसानलाई डेमोन्स्ट्रेसनहरू गराएर देखाएर चाहिँ उहाँलाई त्यो गर्यो, त्यसपछि फाइदा हुने भनेपछि किसान स्वस्फूर्त आइरहनु भएको छ र टोटल 1122 हेक्टर हाम्रो चाहिँ टोटल आलु खेती हो हिउँदेर बर्खे गरेर। खासै हिउँदे आलु हाम्रो धेरै छ, 65% हामी हिउँदे आलु भन्छौँ भने 35% चाहिँ बर्खे आलु खेती भएको अवस्था हो।
15: उन्नत जातका बिउ, सिँचाइ सुविधाको विस्तार, कृषि यान्त्रिकरण, आधुनिक उत्पादन प्रविधि र प्राविधिक सेवाको पहुँच बढ्दै जाँदा आलुको उत्पादन र उत्पादकत्व दुवैमा उल्लेख्य सुधार आएको कृषि प्राविधिकहरूले बताएका छन्। किसान भने उत्पादन भएको आलुको बजार र चित्त बुझ्दो भाव निर्धारणमा स्थानीय सरकार तथा सरकारवालाबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्दै आएका छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाएर 8 सीमित गरेको छ। नयाँ आर्थिक वर्ष 2083-84 शुरूआतसँगै मन्त्रालयको संख्या 14 घटाएर 8 कायम गरिएको हो। वैशाख 22 गते बसेको मन्त्री परिषद बैठकको निर्णय हिजोदेखि कार्यान्वयनमा आएको छ। नयाँ संरचना अनुसार अब मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सहित प्रदेशमा 8 मन्त्रालय रहनेछन्। नेपालको संविधान धारा 168 उपधारा 90 बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाको सिफारिशमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले मन्त्री परिषदको कार्य विभाजन गर्नुभएको हो।
2: डेंगी रोकथामका लागि हिजोदेखि 3 सचेतना अभियान शुरू भएको छ। डेंगीको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले साउन, भदौ र असोज महिनालाई सचेतना अभियानका रूपमा सञ्चालन गर्न लागेको हो। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका सबै 753 पालिकालाई डेंगी सचेतना 3 अभियान सञ्चालन गर्न निर्देशन दिएको छ। अभियान अन्तर्गत पालिकाको नेतृत्वमा सम्बन्धित वडा कार्यालय, स्वास्थ्य संस्था, शैक्षिक संस्था, सामुदायिक संस्था तथा अन्य सरकारवाला निकायसँग आवश्यक सम्बन्धी र सहकार्य गरिने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
19: यो डेंगी संक्रमण उच्च हुने यो 3 मध्यनजर गरेर सरसफाईका क्रियाकलापहरू र डेंगीको गराउने लामखुट्टेको टोकाईबाट बच्ने उपायहरू गर्दै 3 अभियान सञ्चालन गरेको छ। यो अभियान सञ्चालन गर्ने क्रममा डेंगी गराउने लामखुट्टेको वृद्धि विकास हुने ठाउँको खोजी गर्ने, नष्ट गर्ने, घर वरिपरि सरसफाई गर्ने र व्यक्तिगत रूपमा लामखुट्टेको टोकाईबाट बच्ने उपायहरूमा सबैलाई सुसूचित गरिने, सचेतना अभिवृद्धि गरिने काम गरिनेछ।
2: अभियान अन्तर्गत मुख्य गरी हरेक हप्ता हरेक शुक्रबार सफा शुक्रबार कार्यक्रम सञ्चालन हुनेछ।
0: लगातारको पानीसँगै आएको बाढी पहिरोका कारण देशभरका विभिन्न 6 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको हिजो साँझसम्मको तथ्याङ्क अनुसार बाढी पहिरो डुबान लगायतका कारणले 6 राजमार्ग अवरूद्ध भएका हुन्। बीपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुञ्जे बेसीमा सञ्चालन हुने सबै सवारी साधन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको नेपाल प्रहरीले बताएको छ। बीपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढ़ीलाई मध्यनजर गर्दै गत जेठ 22 बेलुका 6 बिहान 4 सञ्चालन हुने सम्पूर्ण सवारी साधन आवतजावतमा रोक लगाइएको हो। उक्त सड़कमा बिहान 4 बेलुका 6 मात्र सवारी साधन सञ्चालन हुने गर्छन्। वर्षातका कारण हुन सक्ने बाढ़ी पहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुर स्थित कान्ति लोकपथ अन्तर्गत सञ्चालन हुने सवारी साधन रातिको समयमा रोक लगाइएको छ। नेपाल प्रहरीका अनुसार बेलुका 5 बिहान 5 सञ्चालन हुने सबै सवारी साधन आवतजावतमा रोक लगाइएको हो। केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्रेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको बताउनुभयो। केन्द्रीय प्रहरी प्रवक्ता काफ्रेले ढुङ्गा सहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझण्डी ढोरपाटन सड़क बन्द भएको बताउनुभयो। गत असार 28 अर्घाखाँचीको पानिनी गाउँपालिका 2 ढुङ्गे खोला स्थित सालझण्डी ढोरपाटन सड़कमाथिबाट ढुङ्गा खसेर बाटो पूर्ण रूपमा अवरूद्ध भएको छ। सिन्धुपाल्चोकको अरनीको राजमार्ग पहिरोका कारण अवरूद्ध छ। गत असार 31 भोटेकोशी गाउँपालिका 4 अन्तर्गत अरनीको राजमार्गमा सड़कमाथिबाट पहिरो खसेर पूर्ण रूपमा अवरूद्ध भएको नेपाल प्रहरीको भनाइ छ। बागलुङ कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा बन्द रहेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
2: 2 बन्द त्रिभुवन विमानस्थलबाट हुने निर्यात व्यापार खुला हुन 2 सहमति भएको छ। सहमतिपछि निर्यात व्यापार सञ्चालन हुने भएको हो। विमानस्थलका प्रहरी सुरक्षाको नाममा कार्गोका कामदारहरूलाई प्रवेशमा रोक लगाएको र काममा बाधा पुर्याएको भन्दै निर्यात व्यापार ठप्प बनाइएको थियो। बिहिबार दिनभर सरकारवाला बीच भएको वार्ताबाट भएको सहमति कार्यान्वयन नभएपछि निर्यात खुल्न सकेको थिएन। कार्गो व्यवस्थापनका लागि आगामी दिनमा सुधारको योजना ल्याउने र तत्काललाई पहिलेकै व्यवस्था अनुसार मालवस्तुको मार्किङ र लेबलिङ गर्ने सहमति समेत भएको छ।
0: सरकारले आर्थिक वर्ष 2082-83 को असार 24 गतेसम्म 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरेको जनाएको छ। यो परिमाण वार्षिक 6,00,000 मेट्रिक टन आपूर्तिको लक्ष्यको करिब 94% हो। कृषि वन तथा पर्यावरण मन्त्रालयका अनुसार गएको आर्थिक वर्षका लागि 28,82,14,00,000 रूपियाँ विनियोजन गरिएको थियो। गएको असार 24 गतेसम्म 4,91,300 मेट्रिक टन रासायनिक मल खरिदका लागि टेण्डर प्रक्रिया सम्पन्न भइसकेको छ। मन्त्रालयका अनुसार हालसम्म 2 कम्पनी मार्फत 3,27,579.80 मेट्रिक टन युरिया, 2,03,426.30 मेट्रिक टन डीएपी तथा 30,487.75 मेट्रिक टन पोटास गरी कुल 5,61,493.85 मेट्रिक टन रासायनिक मल आपूर्ति गरिएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जानकारीमा उल्लेख गरेको छ। यसैबीच साल ट्रेडिङ कर्पोरेशन लिमिटेडका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले वैदेशिक व्यापारमा विद्यमान कर प्रणाली र पारवहन असहजताका कारण मल आपूर्तिमा चुनौती थपिएको बताउनु भएको छ। संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजोको बैठकमा बोल्दै उहाँले अग्रिम आयकर टीडीएस, दोहोरो कर मुक्ति सम्झौताको अभाव र बन्दरगाहको सीमितताले अन्तर्राष्ट्रिय आपूर्तिकर्ताहरू नेपालमा आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो।
2: साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप गरेको बताएपछि बेजिङले आरोपको खण्डन गरेको छ। मिडटर्म निर्वाचन अघि ट्रम्पले मतदाता ठगीबारे आफ्नो पुरानो र आधारहीन दावीलाई पुनः जीवित गर्नुभएको छ। धेरैले यसले उहाँलाई थप विवादित बनाउने अपेक्षा गरेका छन्। राष्ट्रपति ट्रम्पले बिहिबार व्हाइट हाउसमा गरेको सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली खतरनाक रूपमा जोखिममा रहेको समेत बताउनु भएको थियो। अमेरिका इरान बीचको युद्ध फेरि चर्किएको छ। यो सँगै इरानका सर्वसाधारणमा त्रास, अन्यलता, आर्थिक संकट र मानसिक तनाव बढ्दै गएको छ। केही समय कायम रहेको कमजोर युद्धविराम भंग भएपछि पुनः आक्रमण शुरू भएको हो। रोइटर्सका अनुसार विभिन्न इरानी नागरिकले युद्धका कारण महँगी तीव्र रूपमा बढ़ेको बताएका छन् भने युद्ध अघिको तुलनामा दैनिक उपभोग्य वस्तुको मूल्य दोब्बर बढ़ेको छ। सबैभन्दा ठूलो समस्या अर्थतन्त्रमा परेको नागरिकहरूले बताएका छन् र कंगोमा इबोला प्रकोप उच्च बन्दै गएको छ। अहिलेसम्म 2100 जनामा संक्रमण पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। डब्ल्यूएचओले सक्रिय द्वन्द्व, असुरक्षा र सामुदायिक प्रतिरोधले प्रभावित क्षेत्रमा उपचार कार्यमा बाधा पुर्याएको समेत बताएको छ। निगरानी, उपचार र अनुसन्धानमा उल्लेखनीय प्रयासहरू भए तापनि रोगको उच्च प्रकोपले त्यसका नियन्त्रण प्रयासहरूमा बाधा पुर्याएको समेत बताइएको छ।
20: साझा खबरमा अब खेल खबर। एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमी फाइनलमा नेपाल पराजित भएको छ। मलेसियामा सम्पन्न खेलमा युएईसँग नेपाल सुपर ओभरमा पराजित भयो। सेमी फाइनलमा पराजित नेपाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आगामी महिला 19 वर्ष मुनिको एसिया कपका लागि भने छनौट भइसकेको छ। प्रतियोगिताको सेमी फाइनलमा पुगेर चार टीम एसिया कपका लागि छनौट भएका हुन्। सेमी फाइनलमा शुरूमा ब्याटिङ गरेको युएईलाई नेपालले 19 ओभर 5 बलमा 100 रनमा समेटेको थियो। 101 रनको लक्ष्य पछ्याएको नेपालले पूरै 20 ओभर खेल्दै सबै विकेट गुमाएर 100 रन मात्र बनाउन सकेपछि खेल 100 रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। सुपर ओभरमा शुरूमा ब्याटिङ गरेको नेपालले मात्र 6 रनको चुनौती दियो। उक्त चुनौती युएईले मात्र 3 बलमा 7 रन बनाउँदै भेटाएको हो। यो जितसँगै युएई फाइनलमा पुगेको छ। जापानको आइची नागोयामा हुने 20 एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको थाउलो टोली चीनको कुनमिङ प्रस्थान गर्ने भएको छ। खेलाड़ीहरूमा हरि गोले, राजीव तामाङ, दीपक हमाल, विजय सिंजाली र सविता राई रहनु भएको छ। एसियाली खेलकुदकै लागि छनौट हुनुभएको सुस्मिता तामाङ चीनमै रहेकाले उतैबाट टोलीसँग समावेश हुने जानकारी दिइएको छ। प्रशिक्षकमा प्रकाश महर्जन रहनु भएको छ। एसिया टोली बाहेक खेलाड़ी निमा घरती मगर र प्रशिक्षक नवीन बस्नेत पनि टोलीसँगै आइतबार भोलि चीन जानुहुने भएको छ।
2: विपदको प्रतिकार योजना निर्माण र कानूनमा सरकारले चालेको कदम र देखिएको नतिजा कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
21: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
2: साझा खबरमा अब विपदको पूर्व तयारी। यो बर्खाको समयमा मौसम जन्य विपदका घटनाबाट हुने जनधनको क्षति रोक्न सरकारले बनाएका योजना र कानूनको अवस्थाका बारेमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँग हामीले कुराकानी गरेका छौं।
3: अब नयाँ सरकार आइसकेपछि अहिले हाम्रो चाहिँ अब हामीले जस्तो अहिले राष्ट्रिय विपद जोखिम व्यवस्थापन प्राधिकरण हेर्नुभयो भने हामीले खैती योजना बनाइसक्यौँ। साउन अब आज 1 गते भयो, अब आजबाट हामी चाहिँ खैती प्रक्रिया सुरु गर्छौँ। अरू निकायले पनि त्यो गर्नुपर्छ, त्यो अनिवार्य हो। तर अब प्रदेश सरकारले पनि त्यो गर्नु पर्यो, स्थानीय तहले पनि त्यो गर्नु पर्यो। समयमै तपाईँको खैदी योजना बनाउनु पर्यो, समयमै ठेक्का आउनु गर्नु पर्यो, अथवा चाहिँ उपभोक्ता समितिबाट गर्ने हो कि कसरी गर्ने त्यो गर्नु पर्यो। र तपाईँको असार त कुर्नै भएन।
20: मनबहादुर शाहले लेख्नु भएको छ सामाजिक सञ्जाल फेसबुकमा, वर्षेनी बाढी र पहिरोबाट जनधनको ठूलो क्षति भइरहँदा पनि सरकार किन हरेक वर्ष तयारीमा छौं भन्ने एउटै जवाब दोहोऱ्याइरहेको होला। विपद आउनु अघि गरिनुपर्ने कामहरू किन समयमा पुरा हुँदैनन् र यसको जिम्मेवारी कसले लिन्छ भनेर सोध्नु भएको छ। छोटकरीमा दोहोऱ्याउनु छ
3: एकदमै, हामीले पहिलाको भन्दा अहिले हामी चाहिँ प्रोएक्टिभ भएर लागिराखेका छौँ। त्योभन्दा पहिला कुरा पनि छ भने बिस्तारै हामी चाहिँ अब मान्छेले विपद बुझ्दै आएको छ। विपद जोखिम न्यूनीकरण व्यवस्थापन भनेको के हो भन्ने कुरा मान्छेलाई बुझाउनु नै गाह्रो छ। त्यो भएर यो स्ट्यान्डर्ड फ्रेमवर्कदेखि धेरैमा के भनिएको छ भन्दा पहिला चाहिँ विपद बारेको बुझाइ चाहिँ तपाईँको मान्छेको एकरूपतामा हुनु पर्यो, भनेको मान्छेलाई अवेर गर्नु पर्यो, मान्छेले स्वीकार पनि गर्नु पर्यो र त्यही अनुसार बिहेभियर पनि त चेन्ज गर्नु पर्यो। भनेपछि अब बिस्तारै त्यो चाहिँ सुधार भइराखेको छ। गत वर्ष देख्नुभयो भने हामी गत वर्ष पनि तपाईँको चाहिँ यस गरेका हाम्रो चाहिँ रेस्पोन्सका कामहरू अथवा पूर्व तयारीका कामहरू र त्योभन्दा आज यो वर्ष हामी अझ खारिएर काम गरिराखेका छौँ भनेपछि अहिले चाहिँ अब केही नभएको होइन, केही चाहिँ भइराखेको छ, अझै हामीले सुधार गर्नुपर्ने चाहिँ धेरै आवश्यकता छ, अझै यसलाई सुधार गरेर हामी चाहिँ अगाडि पनि प्रतिबद्धता चाहिँ व्यक्त गर्न चाहन्छु।
0: संगीत च्यानलको नामबाट हामीलाई प्राप्त प्रश्न छ, मनसुनको समयमा अरनीको पृथ्वी त्रिभुवन राजमार्ग जस्ता मुख्य सडकहरू अवरुद्ध हुँदा ढुवानी र उपचारमा निकै शास्ति हुने गरेको छ, सडक अवरुद्ध भएको केही घण्टाभित्रै सञ्चालनमा ल्याउन उपकरणहरू कुन कुन ठाउँमा अलर्ट अवस्थामा राखिएका छन् जानकारी दिन मिल्छ भन्ने सोध्नु?
3: एकदमै मिल्छ, यसमा अहिले धेरै प्रगति भएको भन्छु म, गत वर्ष र यो वर्ष हामी हेऱ्यौँ है, यो वर्ष अझ हामी चाहिँ तपाईँ यसलाई सिस्टमेटिक बनाइसकेका छौँ। जस्तो कि अहिले हाम्रो चाहिँ सडक विभागको चाहिँ राष्ट्रिय सडक भनौँ न, राष्ट्रिय सडक र त्योसँग जोड्ने फिडर सडकहरूमा 277 हेभी इक्विपमेन्टहरू पूर्व तैनाती अवस्थामा चाहिँ छन् र अहिले त्यही अनुसारको अपरेटरहरूलाई आज मात्रै पनि हाम्रो एउटा मिटिङ थियो, अहिले एउटा नयाँ एप्लिकेसन बनेको छ सेतु एप्लिकेसन भनेर, सेतु एप भनेर सेतु एसिटिङ सेतु भन्छ नेपालीमा लेखिने हुन्छ, त्यो सेतु एपबाट यो एपमा हामीले के गरेका छौँ भन्दाखेरि जस्तो कुनै
0: ठाउँ
3: तपाईँको यस्तो छ, अहिले चाहिँ यो हाम्रो चाहिँ अपरेटर र यो भनेको डिजास्टर रेस्पोन्समा खटिने मात्रै यसलाई हामीले चाहिँ प्रयोग गर्ने भनेका छौँ। जस्तो कि कुनै ठाउँमा चाहिँ मानव सडक अवरुद्ध भयो, सडक अवरुद्ध हुने बित्तिकै तपाईँको त्यो सेतुमा चाहिँ इन्फर्मेसन आउँछ, त्यो आउने बित्तिकै तपाईँको के छ भन्दाखेरि त्यो नजिकको चाहिँ तपाईँको हाम्रो डिभिजन सडक कार्यालयहरू छ, तपाईँ हेभी इक्विपमेन्ट सहित उहाँहरू चाहिँ डिप्लोय भइहाल्नुहुन्छ, परिचालन भइराख्नु भइहाल्नुहुन्छ र त्यो सेतुबाट के हेर्न सकिन्छ भने त्यो मान्छे परिचालित भयो कि भएन र अहिले चाहिँ तपाईँको चाहिँ त्यो मर्म सम्मारको अथवा तपाईँको चाहिँ त्यो बाटो खुलाउने सन्दर्भमा के प्रगति भइराखेको छ सबै मोनिटरिङ गर्न मिल्छ माथिबाट। यो किन गरिएको त भन्दाखेरि पहिला पनि तपाईँको चाहिँ अब बाटो खुलाउने अथवा अवरोध खुलाउने काम नभएको होइन, तर त्यो के भयो भने अलिकति ढिलो भयो होइन, त्यो भएको अब जति सक्दो छिटो मौसम अथवा चाहिँ हाम्रो चाहिँ वातावरण ठिक छ भने त्यतिखेर चाहिँ हाम्रा चाहिँ यो अपरेटरहरू तुरन्त त्यसमा खटिनुहुन्छ, त्यो सेतुबाट हामी चाहिँ यसलाई चाहिँ मोनिटर गर्छौँ र त्यो मोनिटरको आधारमा यदि कोही खटिया रहन्छ भने फेरि त्यही प्रकारको चाहिँ हामी त्यहाँ अलर्टिङ गर्नुपर्ने हुनसक्छ। त्यो भएको कुराले अहिले चाहिँ गत वर्षको भन्दा पनि हामी चाहिँ यो वर्षमा चाहिँ अलिकति सुधार गरिसकेका छौँ, हाम्रो चाहिँ अलिकति यसलाई सिस्टमेटिक अथवा डिजिटल प्लेटफर्ममा हामीले चाहिँ राखिसकेका छौँ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख रामबहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएन को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: चालू आर्थिक वर्षलाई कानून निर्माण र सुधार वर्षको रूपमा घोषणा, 9 दिनदेखि जारी मिटर ब्याज पीड़ितको आन्दोलन स्थगित, सरकारसँग 9 बुधे सहमति,
0: नेकपा एमालेका नेता पौडेल विशेष अदालतबाट साधारण तारिखमा रिहा, सहजकर्तालाई मुद्दा चलाइयो, उच्च अदालत पाटनबाट लक्ष्यभन्दा बढ़ी मुद्दा फर्छोट,
2: मल आपूर्तिमा कर प्रणाली र पार्वन समस्या मुख्य चुनौती, लगातारको वर्षा र बाढ़ी पहिरोका कारण 6 राजमार्ग अवरूद्ध, विपद प्रतिकार योजना कार्यान्वयनमा सुधार हुँदै,
0: अमेरिकी आरोपमा चीनको खण्डन, निर्वाचनको तथ्याङ्कमा हस्तक्षेप नभएको दावी, अमेरिका इरान बीच नागरिक बीचको द्वन्द्वले नागरिकमा पुनः त्रास, सशस्त्र द्वन्द्वका कारण कंगोमा इबोला नियन्त्रणमा समस्या,
2: र एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल पराजित, विश्व एसियाली खेलकुदको तयारी प्रशिक्षणका लागि उसुको टोली चीन जाने।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले राजेश मानन्धरले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, साउने संक्रान्ति हिजो र लुतो फाल्ने दिन पनि हिजो नै थियो र लुतोलाई कतिपयले राजनीतिक लगायत अरू सामाजिक विभिन्न प्रकारका विकृति र यसलाई हटाउनुपर्ने बारेमा पनि जोड़ दिँदै व्यङ्ग्य गर्दै सामाजिक सञ्जालमा पनि विचार व्यक्त गर्दै आएका छन्। यहाँ 2 व्यक्ति छन्, 2 मध्ये 1 अलि पाको जस्ता देखिन्छन् र नजिकै रहेका अर्को व्यक्तितर्फ ती व्यक्तिले औंला थड्याएर केही भन्दैछन्। माथि यस्तो लेखिएको छ, 35 वर्ष पुरानो लुतो यो संक्रान्तिमा पनि हटाउन नसकिने जस्तो छ।
2: हस्तो प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लील प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम साझा आवाज प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो आरबी चस्मा पसल आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लासेस फ्रेम कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिट्टु विश्वकर्मा सम्पर्क नम्बर 98 43 62 86 16।

0: विकास र व्यावसायिक स्थितिमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229993।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
3: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
3: 9860248543।
2: स्थान धादिङ बेसी सुगमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
4: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिबा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270, 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
6: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: 우리 에러다 라우.
1: 아하, 코티 라므로 뭔가 수다. 까바도 라고.
0: 까바도 누니. 멀리 디리바니 순사리 거거나 우드그바다 라고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: मम्मी मलाई चप्पल किन्ने पैसा दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
4: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
5: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
3: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
5: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
4: किन नि बाबा
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
4: हस् बाबा
6: कृष्ण सप्लायर्स धादिङ बिस्ती पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
7: सम्पर्क मोबाइल 9741-0131-429
8: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोप्राइटर रामजी परियार फोन नम्बर 9141-6867-64 9141-6867-64
9: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
4: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
3: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
4: जनरल मेडिसिन सेवा,
3: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
4: बाल रोग सम्बन्धी सेवा,
3: स्त्री रोग सम्बन्धी सेवा,
4: मुटुको इको र भिडियो एक्सरे सेवा,
3: ल्याब टेस्ट,
4: भिटामिन डी,
3: भिटामिन B12,
4: आइरन प्रोफाइल
3: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
4: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
3: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
4: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
4: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
6: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
1: आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसमाङ्गी गाइडको नम्बर 10 हितजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो मलाई, न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्न सक्ने भएछु।
6: शिव अब म बेस्तरी खुसी, म त अहिले त
5: अब त म त बचेँ भनेको छ नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ न, तितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसी भतते पोल्ने, दुख्ने बेसी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्राली लाइन चोक नारायणगढ़ मोबाइल 98550509334 ट्यांगला चोक कीर्तिपुर काठमांडू 98512940934
8: तपाई रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
9: अहिले तपाईं सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु, पञ्चाङ्ग, राशिफल, भू, वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सदा चाहिँ आज पनि उपस्थित भइसकेका छु। म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मिसादि बाह्र राशिफल। राशिफल पछि हामीले तपाईँको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौं। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर दुई टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 MHz चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 MHz दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz सिलिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मखनपुर 101.3 MHz छेटुना मखनपुरबाट, रेडियो वर्षा 91.1 MHz मनङ्गवा नगरपालिका सर्लैबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ 3 धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा अनि भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। तपाईँले हामीलाई सम्पर्क पनि गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल साउन महिनाको आज 2 गते, तदनुसार ईस्वी सन 2026 जुलाई 18 तारिक, सक संवत्सर 1948 नेपाल सम्बत 1146 दिल्लाथ्वा, रोदो नामक संवत्सर दक्षिणायन वर्ष ऋतु, आज शनिबार रहेको छ, आषाढ शुक्ल पक्ष तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ, आज चतुर्थी तिथि रहेको छ, विशेष गरी 8:08 यानि कि बिहानको 8:35 तदुपरान्त पञ्चमी रहनेछ। यस्तै गरेर नक्षत्रमा रहेको छ पूर्व फाल्गुनी नक्षत्र, योगमा रहेको छ बरियान योग रहेको छ, करणमा रहेको छ भद्राकरण रहेको छ, चन्द्रमा आज सिंह राशिमा, श्री सूर्यनारायण चाहिँ कर्कट राशिमा, आनन्दादि योगमा आज लुम्ब योग रहेको छ। आज बिहान सूर्योदय विशेष गरी 5:20 भयो भने साना सूर्यास्त 6:59 हुनेछ र आजको दिनभरि घडी 13:39 रहनेछ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ भन्ने विषयमा विशेष रूपमा जानकारी पनि म तपाईँलाई गराउँदैछु। र आजको कालबेलाको समय रहेको छ विशेष गरी बिहानको 5:19:25 बिहानको 7:02:03 आज कालबेला, यस्तै गरेर साँझको समय पनि कालबेला रहेको छ। आजको कालबेलाको समय भनिरहेको छ साँझको 5:17:55 साँझको 7:34 चाहिँ कालबेला रहेको छ। आजको शुभ बेला रहेको छ बिहानको 7:02:03 बिहानको 8:44:42 शुभ बेला, लाभ बेलाको रहेको छ दिउँसोको 1:52:38 दिउँसोको 3:35:16 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउनेछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर
विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा भने गर्नेछौ। सूर्य कर्कट राशिमा, चन्द्रमा सिंह राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि सिंह राशि आउँछ। पूर्व फाल्गुनीको दोस्रो चरण नाम आउँछ, टाबाट नाम आएको छ, मध्यनडी नरगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग, यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएँ र भन्ने पालो रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि बार राशिफल।

0: मेष राशि उनीहरूको लागि आजको दिन छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र समय खर्च गर्नु पर्ला। समतालिका नमिल्दा योजना अधुरो रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थमा दुःख पाइन्छ। आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान् तर मिहिनेत गर्दा बौद्धिक क्षेत्र फराकिलो बन्दै जानेछ। सहपाठीहरूलाई उसिन्दै पुरस्कार प्रशंसा आदि प्राप्त गर्न पनि सफल हुने खालको योग हुने राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूको लागि आजको दिन आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त साथीभाइ टाढिन सक्छन्। दोहोऱ्याएर प्रयत्न गर्दा रोकियो काम पनि बढाउन सकिने खालको योग हुने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन जिम्मेवारी प्राप्त भए पनि बेलैमा होस् नपुर्याउँदा केही चुनौती आउन सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला। दाजुभाइमा असमझदारी बढ्न सक्छ। व्यापारमा प्रतिस्पर्धा बढ्दै जाँदैछ। सहयोगीहरू पछि हट्दै जाँदैछन्। तैपनि नयाँ काम प्रारम्भ गर्ने समय रहेको छ। व्यवसायमा सामान्य लाभ हुनेछ तर चिताको दाम नउठ्न सक्छ। मेहनतले काम बढाउन सकिने योग राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ।
1: कर्कट राशि
0: उनीहरूको लागि आजको दिन लगनशीलताले विद्या तथा धन आर्जन हुँदै जानेछन् भने काममा पनि सफलता मिल्नेछ। लेखन कलामा निरेखता आउन सक्छ। अझ मेहनत गर्नु पर्ला। बोलीको प्रभाव बढ्दै जानेछन् भने आफ्नो क्षेत्रमा राम्रो प्रभाव जमाउन सकिन्छ। कुनै दिगो फाइदा र कुनै दिगो काममा सम्झौता गर्ने समय रहेको छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्ने खालको योग भने राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूको लागि आजको दिन प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। नयाँ कामको प्रस्ताव आउँदै जानेछ। अनुभवले थप काम गर्न हौसला प्रदान गर्नेछ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुँदै जानेछन्। अध्ययनको लगावले बौद्ध क्षेत्र फराकिलो बन्न सक्छ। पेसा व्यवसायमा फाइदै फाइदा हुने खालको योग हुने राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूको लागि आजको दिन विस्तृतमा खर्च गर्ने बानीले समस्या निम्त्याउनेछ। अर्थ अभावले विशेष काम रोकिन सक्छ। आवश्यकतालाई केही दुर्धुप गर्नुपर्ने समय रहेको छ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। अपरिचित व्यक्तिको विश्वास गर्दा धोका पाइनेछ। आर्थिक समस्या सुल्झाउन कर्ज लिनु पर्ला। सरसामानमा गएको रकम भने फिर्ता हुँदै जाँदैछन्। टाढाका साथीभाइहरूसँग पनि सम्पर्क बढ्ने खालको योग हुने राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
3: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
4: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: तुला राशि उनीहरूको लागि आजको दिन व्यापार र साझेदारी सटापट्टामा लाभ मिल्नेछ। रोकियो काम बन्दै जानेछन् भने जिम्मेवारी समेत बढ्न सक्छ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय रहेको छ। नामदाम इनाम प्रतिष्ठा कमाउने बेला रहेको छ। सामाजिक वा पदीय दायित्व हात लागि हुनेछ। श्रमको उचित मूल्याङ्कन हुँदै जानेछन् भने प्रतीक्षा गरेको लाभांश पनि प्राप्त हुने खालको योग हुने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
1: वृश्चिक राशि
0: उनीहरूको लागि आजको दिन अवसर प्राप्त भए पनि विस्तृतमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मेहनत गर्दा काम प्रारम्भ हुनेछ तर प्रशस्त दाम भने हात लागि नहुन सक्छ सहयोगीहरूबाट गोपनीयता बाहिरिन सक्छ मिहिनेतले व्यापार व्यवसायमा चुनौती पन्छाउन सकिन्छ तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्दै जाँदैछन् स्वार्थका लागि नजिक्नेहरूबाट अलि सजग रहनुपर्ने खालको यो गुण राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ धनुराशि हुनेहरूका लागि आजको दिन मेहनत परे पनि भविष्यका लागि जग बसाउने अवसर प्राप्त हुनेछ सामाजिक काममा रुचि बढ्नेछ आवश्यक पर्दा सहयोगीहरूको साथ पाइन्छ शक्तिको धाक देखाउनेहरू सतह निहुर्नेछन् धार्मिक र सेवामूलक कामले प्रतिष्ठा दिलाउन सक्छ रोकियो कामले पनि निकास पाउनेछ फजुल खर्च बढ्ने समय रहेको छ विश्वासघात गर्नेहरू सक्रिय रहने खालको योग भने राशि धनुलाई आजको दिन विशेष देखिएको छ मकर राशि उनीहरूका लागि आजको दिन खानपानको असावधानले स्वास्थ्यलाई हानि गर्न सक्छ काम बिग्रने भएर सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला गोपनीयता बाहिरले समस्या आइपर्ला आमदामी रोकिनाले केही योजना स्थगित हुन सक्छ अहिलेका र पहिलेका समस्या दोहोरिनाले अलमल बढ्नेछ ठूलो भागको आशा राख्दा भएको वस्तु सम्बन्ध घुम्न सक्छ कामको चाप पनि बढ्न सक्ने योग राशि मकरलाई आजको दिन विशेष देखिएको छ कुम्भ राशि उनीहरूका लागि आजको दिन केही खर्च लागे पनि खानपान तथा मनोरञ्जनको समय रहेको छ भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ प्रयत्न गर्दा व्यापार बढ्नुको साथै व्यवसायमा लाभ हुनेछ भौतिक साधन जुट्नाले आमदानी बढ्ने काम प्रारम्भ हुनेछ अतिथिका रूपमा सत्कार पाइन्छ व्यापार व्यवसायको सन्दर्भमा यात्राको अवसर पनि जुट्न सक्छ तर बल जबरजस्ती गर्दा सामान्य विशेष गरी समस्या आउन सक्ने योग राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ मीन राशि उनीहरूका लागि आजको दिन परिस्थितिवश सानातिनो समस्याले अल्झाउनेछन् मेहनतीका लागि भने समय उत्साहजनक नै रहनेछ प्रतिस्पर्धा विजयी भइनेछ भने ईर्ष्या गर्नेहरूबाट हार खानेछन् पराक्रमद्वारा अधिकार स्थापित गर्नेछ यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ अवसर प्राप्त भए पनि उपलब्धि हात पार्न समय लाग्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ
5: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भूत वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी दिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
3: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
4: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, काल सर्प योग, राशि रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साय तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
2: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन। मोबाइल 9845175223 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
5: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

सन्तसे पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी भने गरिसकेका छौँ। आजका तिथिमिथि पञ्चाङ्ग मेषादी बाह्र राशिफलका विषयमा जानकारी भने हामीले तपाईँलाई गरिसकेका छौँ र अब भने पालो रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारी भने गराउने बेला रहेको छ। आज म तपाईँलाई विशेष केही कुराको जानकारी गराउँ कि भनेर पनि उपस्थित भएको छु। मैले तपाईँहरूलाई विशेष गरी हाम्रो धर्म संस्कार संस्कृतिको विषय पनि केही कुरा सिकाउन खोजिराखेको छु क्या। अब आफूले कति जानेको छु मैले त्यति कुराहरू सिकाउँछु मैले, हो कि होइन? त्यसो गर्दा हामीले वेद भनिन्छ, भागवत भनिन्छ, पुराणहरू भनिन्छ, होइन? के हो त यो वेद? कतिवटा हुन्छन्? भागवत कतिवटा हुन्छन्? पुराणहरू कतिवटा हुन्छन्? होइन, पुराणहरू कतिवटा हुन्छन्? उपपुराण कतिवटा हुन्छन्? है, उपनिषद कति हुन्छन् भन्ने विषयमा पनि हामीलाई केही पनि थाहा छैन कसैलाई। कसैलाई थाहा होला, कसैलाई थाहा छैन। आज म तपाईँहरूसँग वेदको विषयमा अलिकति छोटो वर्णन लिएर उपस्थित भएको छु। वेदको विषयमा जानकारी म तपाईँलाई गर्न खोजिराखेको छु। विशेष गरी चाहिँ वेद विशेष गरी चार प्रकारका वेद हुन्छन्। तपाईँले यो कुरा तपाईँलाई पनि थाहा होला। हामीले विशेष गरी चाहिँ शुक्ल यजुर्वेद हामीले अध्ययन गर्ने गरेका छौँ। हामीले शुक्ल यजुर्वेद हाम्रा गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चाहिँ। अब के सिकाउँछ त ऋग्वेदले? ऋग्वेदको सारांशको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको जन्मस्थान पनि हामीले भन्न सकिन्छ। मुख्य कुरा तपाईँले खुलेर भन्दाखेरि ब्रह्माण्ड कसरी सुरु भयो, प्रकृति स्वयं देवत्व हो, यो के रहेका छन् त भन्ने विषयमा पनि चर्चा हुन्छ यसमा चाहिँ ऋग्वेदमा। ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा वर्णन भने गरिएको छ। यसमा तपाईँले अध्ययन पनि गर्न सक्नुहुन्छ। शून्यबाट ऊर्जा, ऊर्जाबाट सृष्टि र आधुनिक विग ब्याग सिद्धान्तसँग नजिक पनि यो हुने गर्दछ। विशेष गरी चाहिँ ऋग्वेदमा यसको वर्णन गरिएको छ, यो भनेको छ। प्रकृति स्वयं देवत्व हो। वेदले के भनेको छ भन्दा अग्नि, वायु, सूर्य, वरुण, इन्द्र आदि प्राकृतिक शक्तिहरू ईश्वरका रूप हुन्। प्रकृतिलाई सम्मान र संरक्षण गर्नुपर्दछ भनेर वेदले सिकाएको छ। यसै गरी सत्य एक हो तर त्यसको बोध अलग अलग तरिकाले हुन्छ। एको सत् विप्रा बहुधा भवन्ति भन्छ। यसले सहिष्णुता, विविधताको सम्मान र विशाल सृष्टि कोण सिकाउने गर्दछ शुक्ल यजुर्वेदले। विशेष गरी जीवनमा सत्य, तप, श्रद्धा र मित्रको मित्रताको महिमा पनि यसले सिकाउँछ। मन वचन कर्म शुद्ध रहनु पर्दछ भनेर भनेको छ। पूजा पाठ गर्दैमा हुँदैन, मन वचन कर्म र शुद्ध रहनु पर्दछ। परिवार, समाज, छिमेकीसँग सम्बन्ध धर्म पालन गर्नुपर्दछ। परिवारसँग पनि सम्बन्धहरू चाहिँ धर्मको आधारमा पालना गर्नुपर्ने, समाजसँग पनि छिमेकीसँगको सम्बन्धमा पनि धर्म पालन गर्नुपर्दछ भनेर सिकाएको छ। मानव समाज कसरी बन्यो पुरुषोक्त? समाजमा सबै वर्णको महत्व रहेको छ। ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र सबै एक एक प्रकारका आवश्यक अङ्ग हुन्। जस्तै हाम्रो शरीरमा हातको पनि महत्व छ, टाउको पनि महत्व छ, खुट्टाको पनि महत्व छ, आँखाको महत्व छ, कानको महत्व। जस्तै गरी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र यो एक अङ्ग हो। काम भने विभाजन फरक फरक छन् यसका। आँखाले हेर्छ, कानले सुन्छ, मुखले बोल्छ, खुट्टाले हिँड्छ, हातले के गर्छ? लेखपढ गर्ने, भोजन गर्न सजिलो हुन्छ। यसमा के भन्न खोजेको छ भन्दाखेरि चाहिँ यो शुक्ल यजुर्वेदमा विशेष गरी त तपाईँको चाहिँ ऋग्वेदमा यसमा हामीले के भनेको छ भन्दाखेरि चाहिँ विशेष गरी तपाईँले म के चाहिँ भन्न चाहन्छु भने अलिकति हामीले कुनै पनि कार्य गर्दाखेरि चाहिँ विशेष गरी हामीले चाहिँ खुलेर सिक्नुपर्ने गर्दछ। ऋग्वेदले संसारको उत्पत्ति, प्रकृति, ईश्वर, सत्य, नैतिकता र मानवीय जीवनका मूल नियमहरू सिकाउँछ। यो वेदलाई ज्ञान विज्ञानको
जन्मस्थानको रूपमा पनि हामीले बुझ्न सकिन्छ शुक्ल यजुर्वेदलाई चाहिँ ब्रह्माण्ड कसरी शुरू भयो ऋग्वेदको नासदीय सूक्तमा ब्रह्माण्ड सृष्टिको रहस्य अत्यन्त दार्शनिक रूपमा पनि वर्णन गरिएको छ मैले तपाईँलाई यो कुरा भनिसकेको छु हो कि होइन यस्तै गरी ऋग्वेद मानव जीवन ब्रह्माण्डको मूल दर्शन हो सबै ज्ञानको आधार यही नैबाट उत्पत्ति भएको छ ऋग्वेदबाट अब यजुर्वेद शुक्ल यजुर्वेद पनि हाम्रो गुरुकुलमा पढाइ हुन्छ विशेष गरी चार वेदमा चारै वेद पढाइ हुने गर्दछ शुक्ल यजुर्वेद पनि हामीले हाम्रो गुरुद्वारा हामीले पढेको पहिला सानोमा के सिकाउँदछ शुक्ल यजुर्वेदले भन्दा जीवनमा कसरी अनुशासन राख्ने पूजा संस्कार कसरी गर्ने समाज कसरी चलाउने यी सबै सिकाउँछ शुक्ल यजुर्वेदले यसमा अलिकति तपाईँसँग कुरा गर्नुपर्दाखेरि चाहिँ यज्ञको पूर्ण वैधानिक विधान पनि रहेको छ कुन यज्ञ कहिले गर्ने कुन आहुति के भनेर चढाउने मन्त्र कसरी चाहिँ पढ्ने बोल्ने यजुर्वेदले सबै विधि विस्तृत रूपमा बताउने गर्दछ 16 संस्कारहरूको आधार यही वेदमा पनि जन्म हाम्रो चाहिँ गर्न सकिन्छ जस्तै गरी जन्म नामकरण उपनयन विवाह श्राद्ध सबै विधिहरू यसमा पर्ने गर्दछन् 16 संस्कारहरू पर्ने गर्दछ 16 संस्कारमा के पर्दछ तपाईँलाई थाहा छ कि थाहा छैन है यो 16 संस्कारको विधान पनि म तपाईँलाई कुनै दिन सिकाउनेछु आज अहिले यतिखेर भने हामी तपाईँसँग वेदको विषयमा छोटो एउटा जानकारी गराउँ अनि त्यसपछि तपाईँहरूसँग हामी कुराकानी गरौँला 16 संस्कारको आधार पनि यही वेदबाट नै उत्पत्ति भएको छ कर्तव्य धर्म मानवले आफ्नो कर्म कर्तव्यपूर्वक गरिरहनु पर्दछ कर्मयोगको बिउ यही वेदमा छ फलमा आसक्ति नगर्नु भनेर पनि सिकाउँदछ कर्म गर फलमा चाहिँ आसक्त नहो भनेर मैले तपाईँलाई गीतामा पनि भनेको थिएँ यो अस्ति दिन गीताको विषयमा पनि जानकारी गराउँदाखेरि कर्म गर फलको आश नगर धान त रोप्नु पर्यो कति फल्छ अनि आश गर्नु भएन फल्छ जति तपाईँले मेहनत गर्नुहुन्छ त्यसकै आधारमा धान फल्ने हो कर्मको आधारमा हो कि होइन राजा समाज परिवार चलाउने नियम पनि रहेको छ राजा कस्तो हुनुपर्दछ भनेर पनि वेदले सिकाएको छ न्याय कस्तो हुनुपर्छ भनेर वेदले सिकाएको छ परिवार कसरी सम्हाल्ने भन्ने कुरा पनि वेदले नै सिकाएको छ विशेष गरी चाहिँ सामाजिक अनुशासन र नैतिक जीवनमा पनि हामीलाई वेदले सिकाउने गर्दछ असत्य अन्याय दुराचारबाट टाढा रहनु भनेर सिकाएको छ वेदले असत्य नबोल्नु असत्य गर्नु हुँदैन सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ अन्याय गर्नुहुन्न कसैले पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट चाहिँ हामी टाढा पनि रहनु पर्दछ भनेर वेदले सिकाएको छ समाजमा सहकार्य दयालुता सत्य शान्तिलाई प्रमुख मान्नु पनि वेदले नै भनेको छ विशेष गरी चाहिँ विशेष गरी यजुर्वेदले कर्म पूजा विधि संस्कार र सामाजिक अनुशासन सिकाउने गर्दछ हामीहरूलाई विशेष गरी चाहिँ नबोल्नु असत्य गर्नु हुँदैन सत्यको बाटो लिएर हामी हिँड्नु पर्दछ अन्याय गर्नुहुन्न कसैले पनि दुराचार पनि गर्नुहुन्न दुराचारहरूबाट असत्यबाट

भनिन्छ सामवेदलाई चाहिँ। भारतको शास्त्रीय संगीत राग ताल र लय सबै जन्म यही वेदबाट पनि भएको छ। विशेष गरी चाहिँ सामवेदले संगीत सिकाउने गर्दछ। मन्त्रको शक्ति स्वरमा छ। मन्त्र बलियो हुन्छ जब उसको उच्चारण स्वर लय यही हुन्छ। यदि मन्त्र पढ्दाखेरि स्वर सार मिलाउन सकिन्न, लय मिलाउन सकिन्न भने त्यो मन्त्र काम लाग्दैन, मन्त्रहीन हुन्छ, शक्तिहीन हुन्छ भनेर भनेको छ। सामवेदले मन्त्रलाई गाउने तरिका पनि दिन्छ। विशेष गरी चाहिँ वेदका मन्त्र कस्ता हुन्छन् भने म तपाईँलाई एउटा भन्न मन लागिहाल्यो, एउटा सुनाउँछु है त म तपाईँलाई।

द्वारमा का न्याय यस्ता खालका मन्त्रहरू हुन्छन् वेदमा है। यो मन्त्र लय मिलाएर पढ्न सक्नुभयो, लय मिलाएर भन्नुभयो भने तपाईँ राम्रो हुन्छ। जस्तै हरे

यो जस्तै हामीले तपाईँको चाहिँ जलहरू चढाउँदा शिवजीलाई पनि यो मन्त्रद्वारा हामीले चढाउन सकिन्छ होइन. अब मन्त्र पढ्दाखेरि यसरी भित्री स्वरबाट हामीले मन्त्र पढ्नुपर्छ, बाहिरी स्वरले हामी बोल्या जस्तो तरिकाले मन्त्र पढाइ वेदका मन्त्रहरू हुँदैन. कण्ठबाट निकाल्नुपर्छ, भित्रीबाट निकाल्नुपर्छ स्वरलाई चाहिँ. विशेष गरी मन्त्रको शक्ति स्वरमा रहेको हुन्छ, यो मैले तपाईँले भनिसकेको छु. ध्यान योग स्वरले मन मस्तिष्कलाई चाहिँ शान्त पार्ने गर्दछ. ध्यान एकाग्रता र भक्ति बढाउँछ. ध्यानले एकाग्रता भक्ति बढाउँदछ. मैले तपाईँलाई भनेको छु ध्यान गर्न सिक्नुपर्छ. कसैलाई मानसिक तनावहरू धेरै छन्, टेन्सन धेरै रहेको छ, निन्द्रा लाग्दैन भने तपाईँले ध्यानमा बस्ने गर्नुहोस्. बिहान बेलुका मजाले ध्यानमा आँखा चिम्मा हल्का आँखा चिम्मा गरेर आफ्नो ईश्वरलाई सम्झेर ध्यान गर्ने गर्नुहोस्. यसले पनि तपाईँलाई भक्ति बढाउँछ. मानसिक यसले चिन्ताहरू कम गराउँछ. मानसिक दिमागलाई यसले असर गर्दैन, दिमागलाई यसले शान्त रेस्ट गराउँछ. अब भक्तिको उत्कर्ष सामवेदले भक्ति मार्गलाई अत्यन्त शुद्ध रूपमा देखाउने गर्दछ. ईश्वरप्रति प्रेम समर्पण र सुर तालको माध्यमबाट पूजा पनि हुने गर्दछ. विशेष गरी चाहिँ वैदिक गायन उदात्त अनुदात्त स्वरित उच्चारण मन्त्र उच्चारण गर्दाखेरिका नियमहरू चाहिँ जसले तरङ्गी शक्ति बढाउने गर्दछ. उदात्त अनुदात्त र स्वरित संगीत आध्यात्मिकमा जोडिन्छन्. सामवेदका रागहरूको प्रभाव मन शरीर र आत्मामा पर्दछ. आज पनि अनेक शास्त्रीय रागहरू यिनै स्वर प्रतिबाट नै बनेका छन्। विशेष गरी सामवेदले संगीत भक्ति ध्यान सिकाउँछ. मन्त्रले स्वर शक्ति र स्वरमा छ भने गहिरो ज्ञान वेदमा पनि रहेको छ. वेद हाम्रा विशेष गरी चाहिँ मूल आधार हुन्, हाम्रो वेदहरूको लागि चाहिँ विशेष गरी मूल आधार हो. यस्तै गरेर चाहिँ अथर्वेदमा स्वास्थ्य उपचार गृहस्थ जीवन सुरक्षा यो जति पनि तपाईँको चाहिँ विशेष गरी यो अहिले आयुर्वेदिक पद्धतिहरू सबैलाई अथर्ववेदले सिकाउने गर्दछ. अथर्ववेदलाई जीवन व्यवहारको वेद भनिन्छ. स्वास्थ्य औषधि परिवार सुरक्षा घर व्यवस्था तन्त्र वशीकरण वास्तु सबै अथर्ववेदले सिकाउने गरेको छ. विशेष गरी चाहिँ स्वास्थ्य उपचारमा 700 भन्दा बढी तपाईँको जडीबुटीहरूको वर्णन गरिएको छ. रोग कसरी हुन्छ, कसरी निको पार्ने यो सिकाएको छ. मानसिक रोग डर तनाव हटाउने उपाय पनि सिकाएको छ. आजभोलि त धेरैलाई रोग लागेको छ. खानपिन आहार विहार पनि कसरी खाने, कुन आहार विहार कहिले खाने, कुन आहार विहार खाएपछि के खानु हुँदैन भन्ने कुराहरू पनि हामीलाई तपाईँहरूलाई थाहा नहुन सक्छ. यसै गरी खेती कसरी गर्नुपर्दछ, घर कसरी बनाउने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् भन्ने कुराहरू पनि बताएको छ. खेती कसरी गर्ने, कुन दिनदेखि खेती गर्ने, कुन नक्षत्र पारा खेती गर्ने, सुरुवात गर्ने, घर कसरी बनाउने. त्यही भएर मैले भन्छु नि घरको जग राख्ने बेलामा हेराएर मात्रै राख्नुपर्छ. वेदले के भन्छ हो त्यसको आधारमा हामी टेकेर अगाडि बढ्नुपर्ने हुन्छ. घर कसरी बनाउने, वास्तु कसरी गर्ने, पारिवारिक सुख शान्तिका उपायहरू के कस्ता रहेका छन् त भन्ने विषयमा पनि विशेष हामीले ध्यान दिनुपर्छ. रक्षा र सुरक्षाको विज्ञान पनि वेदले भनेको छ. नकारात्मक शक्तिबाट कसरी बच्न सकिन्छ.

दुष्ट दृष्टिबाट कसरी बच्न सकिन्छ? अशुभ प्रभावदेखि बच्ने मन्त्र सूक्तहरू के के रहेका छन्? जस्तै कसैलाई लागू भएको हुन्छ नि, हो त्यसमा पनि वेदका मन्त्रद्वारा फुक्नु भयो भने ती लागू भएको सञ्चो हुन्छ। तर वेदका मन्त्र कण्ठस्थ बनाउनु पर्यो, त्यसलाई तपाईँले के गर्नुपर्छ भन्दा जगाउनु पर्छ, सिद्ध गर्नुपर्दछ, जप गरेर सिद्ध गर्नुपर्दछ। जस्तै सूर्य ग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ, चन्द्र ग्रहण लागेको बेलामा सिद्ध गर्न सकिन्छ। जस्तै गायत्री मन्त्रद्वारा पनि तपाईँले कुनै पनि रोगीलाई फुकिदिनु भयो भने यसले पनि सन्चो हुन्छ, राम्रो हुन्छ। जस्तै सातो गएको छ बाबु नानी बच्चाहरूको शरीरमा कसै कम्पन आइराखेका छन्, स्वास्थ्य समस्याहरू छन् भने पहिला सुरुमा मन्त्रलाई तपाईँले सिद्ध गर्नु, सिद्ध गरिसकेपछि बल्ल राम्रो हुन्छ। गायत्री मन्त्र सिद्ध गरेपछि तपाईँ दैनिक रूपमा जप पनि गर्नुपर्छ, गायत्री बिहान बेलुका सकिन्छ। 1000 नभए 108 पटक भए पनि गायत्री मन्त्र हामीले जप गर्ने गर्नुपर्दछ। गायत्री मन्त्र भनेको महामन्त्र हो। यो गायत्री मन्त्र जप गर्ने व्यक्तिलाई कुनै पनि अराजक तत्त्वले छुन सक्दैन भनेर वेदले भनेको छ। तन्त्र ज्ञान पनि यही तपाईँको चाहिँ वेदले सिकाएको छ। आध्यात्मिक शक्ति कसरी प्राप्त गर्न सकिन्छ, कसरी प्रयोग गर्न सकिन्छ, मन्त्र अनुष्ठान साधना ऊर्जा नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने कुराहरू पनि वेदले सिकाएको छ। विशेष गरी चाहिँ त्यस्तो गरी वास्तुका प्रारम्भिक सिद्धान्तहरू कुन दिशामा कस्तो हुनु राम्रो हुन्छ, ऊर्जा प्रवाह कसरी राख्न सकिन्छ घरको, मैले अघि भनेको थिएँ नि तपाईँलाई, वास्तु जस्तै होटल व्यवसायहरू, अफिसहरू, कल कारखाना उद्योगहरू तपाईँको चाहिँ कुन दिशामा कस्तो हुनु पर्दछ, कस्तो हुनु राम्रो हुन्छ भन्न खोजेको, कुन दिशातर्फ के चिज राख्नु पर्दछ, कतापट्टि कुन दिशामा गरुङको सामान राख्ने, कुन दिशामा हलुका सामान राख्ने, यो सबै वास्तुको लेभल मिलाउनु पर्दछ। हेर्नुहोस् है, लेभल मिल्यो भने सबै कुरा मिल्छ, नभए केही कुरा मिल्दैन भनेर सिकाएको छ वेदले। ऊर्जा प्रवाह कसरी गर्न सकिन्छ, ऊर्जा कसरी उत्पत्ति गर्न सकिन्छ, ऊर्जा राम्रो भयो भने हरेक कुरा राम्रो भइहाल्छ। यदि घरमा ऊर्जा छैन भने बिजुली बत्ती गएको जस्तै अँध्यारो हुन्छ, अन्धकार हुन्छ होइन। जस्तै ऊर्जा भनेको चाहिँ बिजुली हो, जस्तै ऊर्जा, जस्तै ऊर्जा तपाईँको चाहिँ राम्रो रह्यो, ऊर्जा प्रवाह राम्रो भयो भइराख्यो, ऊर्जा चाहिँ तपाईँको चाहिँ उत्पत्ति भइराख्यो भने उज्यालो मात्रै हुन्छ, अँध्यारो हुँदैन। जसरी सोलर प्यानलमा चाहिँ घामले प्रकाशको द्वारा चाहिँ त्यसले ऊर्जा उत्पत्ति गर्दछ, र सोलर प्यानल 24 घण्टा बाल्नु भयो भने त बलिरहन्छ, निप्दैन कहिले पनि, न त्यसलाई चार्ज गर्नुपर्छ, न कुनै खर्च, न कुनै पर्छ, हो कि होइन? हो, त्यस्तै गरी सोलर प्यानललाई घाम चाहिन्छ, त्यस्तै गरी हाम्रो घर गृहस्थीको लागि, पसल व्यवसायको लागि, होटलहरूको लागि पनि ऊर्जा चाहिन्छ। शरीरमा ऊर्जा हुनुपर्छ, त्यो ठाउँमा ऊर्जा हुनुपर्छ, बिजुलीको ऊर्जा भएर हुँदैन, वास्तुको ऊर्जा हुनुपर्दछ भनेर वेदले सिकाएको छ। विशेष गरी चाहिँ अथर्वेदमा हामीले सिकाएको छ स्वास्थ्य, सुरक्षा, जीवन उपचार र तन्त्र विज्ञानको वेद हो यो। विशेष गरी अथर्ववेद भनेको चार वेदको मुनै वर्णन तपाईँलाई गरे। अब यी चारै वेदको विशेष गरी सारांश के छ त? विशेष गरी ऋग्वेदमा प्रकृति, ब्रह्माण्ड, दर्शन गहिरो सार भनेको चाहिँ सत्य, ब्रह्म, ज्ञान, जीवनको मूल भन्ने सिकाउने गर्दछ। यसमा चाहिँ यजुर्वेदले धर्म, संस्कार, पूजा विधि, कर्तव्य र अनुशासन पनि सिकाउने गर्दछ। सामवेदले विशेष गरी चाहिँ संगीत, भक्ति, ध्यान, स्वर, शक्ति, मन शुद्धि तपाईँको चाहिँ भक्ति सिकाउने गर्दछ। विशेष गरी चाहिँ अथर्वेदले विशेष गरी व्याख्या, उपचार, वस्तु पनि सिकाउने गर्दछ। जीवन उपचार, सुरक्षाको विषय पनि यसले चाहिँ हामीलाई गृहस्थ जीवनलाई, विज्ञानलाई पनि हामीले सिकाउने गर्दछ भनेर भनेको छ। विशेष गरी यी कुराहरू रहेका छन्। वेद पढ्नु पर्दछ, घरमा दैनिक रूपमा वेदका अध्ययन गर्नुपर्ने हुने गर्दछ। वेद पढ्नाले असाध्य राम्रो पनि हुने गर्दछ। विशेष गरी चाहिँ वेद पढ्नु अति आवश्यक चिज पनि हो। वेद हामीले सबैले पढ्नुपर्ने गर्नुपर्छ। पढ्यो वेद पढ्ने घरमा, वेद पढेको घरमा भूत प्रेत आदि आउँदैनन्, गाई पालेको घरमा भूत प्रेत आदि आउँदैनन् भनेर शास्त्रले पनि भनेको छ। जस्तै मैले तपाईँलाई अघि भनेको थिएँ 16 संस्कार, हाम्रो जन्मदेखि मृत्युसम्म 16 संस्कार हुने गर्दछ, हो कि होइन? 16 संस्कारमा मानवलाई सुखी र व्यवस्थित बनाउन पूर्वाचार्यहरूले मानव जीवनमा 16 प्रकारका संस्कारहरूको विधान उल्लेख गर्नुभएको छ। विशेष गरी चाहिँ 16 संस्कारमा पहिलो नम्बरमा पर्छ गर्भधारण संस्कार पर्दछ, दोस्रो नम्बरमा पर्छ पुंसवन पर्दछ,
तेस्रो नम्बर पर्छ सीमन्त नयन पर्दछ है अनि त्यसपछि चौथो नम्बर पर्छ जात कर्म पर्दछ पाँच नम्बर पर्छ नामकरण पर्दछ छ नम्बर पर्छ निष्क्रमण पर्दछ सात नम्बरमा अन्न प्राशन पर्दछ आठ नम्बरमा चुडाकरण पर्दछ अनि त्यसपछि नौ नम्बरमा कर्णभेद पर्दछ दस नम्बरमा यज्ञोपवीत पर्दछ अनि एघार नम्बरमा वेदारम्भ पर्दछ भनेको वेद पढ्नु पनि हाम्रो सोह्र संस्कार मध्येमा पर्दछ बाह्र नम्बरमा विशेष गरी चाहिँ केशान्त भनेको गोदान गर्नु पर्दछ तेह्र नम्बरमा समवर्तन गर्ने चौध नम्बरमा विवाह त्यसपछि पन्ध्र नम्बरमा विवाहाग्नि परिग्रहण गर्नुपर्दछ सोह्र नम्बरमा तेताग्नि संग्रह गर्नुपर्दछ यानि कि अन्त्येष्टि सोह्र नम्बरमा पर्दछ हाम्रो सोह्र संस्कार मध्येमा हाम्रो विशेष गरी चाहिँ यो अन्त्येष्टि एउटा अब तपाईँले जान्नु भएको कुराहरू चाहिँ है त एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ तपाईँले है एउटा गर्भधान भन्ने कुरा बुझ्नु भएको छ अनि अर्को चाहिँ तपाईँको चाहिँ नामकरण त्यसपछि नडान गर्ने कुराहरू तपाईँले बुझ्नु भएको छ त्यसपछि अन्न प्राशन भनेको भात खाइ गर्ने कुरा बुझ्नु भएको छ होइन त त्यसपछि कर्णभेद भनेको कान छेन्ने हो त्यो चाहिँ है त्यो पनि तपाईँलाई थाहा छ तर कर्णभेद भन्ने कुरा थाहा थिएन कान छेन्नु पर्छ भन्ने कुरा थाहा थियो हो कि होइन जस्तै गरी चुडाकरण पनि तपाईँलाई थाहा थियो है चुडाकरण पनि तपाईँलाई थाहा थियो एक कपाल खौरिने चुडाकरण गर्ने छेवर गर्ने पनि थाहा थियो तपाईँलाई हो कि होइन त्यसपछि यज्ञपवित जैन आउनुपर्छ व्रतबन्ध गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई वेद पढ्नुपर्छ भन्ने कुरा थाहा थिएन तपाईँलाई हो कि होइन अब वेद पढ्नुपर्छ जस्तै व्रतबन्धमा हामीले एक दुईवटा मन्त्र भए पनि वेद पढाउँछौँ क्या बटुकेहरूलाई तर एउटा दुईवटा मात्रै पढेर होइन अनि त्यसपछि व्रतबन्धमा के भन्छ भन्दा ल माताजी म त अब काशी जानु पर्यो बनारस जानु पर्यो वेद पढ्नको लागि चाहिँ भन्दा काशी बनारस पनि बाबुहरू भागेर जानुहुन्छ अनि मामाले चाहिँ फकाएर लिएर आउनुहुन्छ ल भान्जा बाबु म बिहा गरिदिन्छु यहीँ बस्नुपर्छ दुरीले मिठो मिठो पकाएर खान दिन्छन् यहीँ बसेर पढ्नुपर्छ भनेर मामा श्रीले फकाएर लिएर आउनुहुन्छ नि त्यो त तपाईँलाई थाहा छ नि हो यसको अर्थ के हो तपाईँलाई यसको अर्थ थाहा नहुन सक्छ त्यो मैले भनिदिएँ है जसले गरी चाहिँ तपाईँको चाहिँ अर्को एउटा तपाईँलाई के थाहा थियो विवाह गर्नुपर्छ भन्ने कुरा पनि थाहा थियो तपाईँलाई अनि त्रेताग्नि संग्रह भनेको चाहिँ विशेष गरी तपाईँको चाहिँ दाह संस्कार भन्ने भन्छ त्यसलाई अहिले आयो हामीले तर त्यो त्रेताग्नि संस्कार यानि कि अन्त्येष्टि भन्ने कुरा पनि थाहा थियो तपाईँलाई विशेष गरी यो तपाईँलाई सोह्र संस्कारको विषयमा पनि जानकारी सोह्र संस्कारमा के पर्दछन् सोह्र संस्कारमा के पर्दछन् यसको व्याख्या म तपाईँलाई अवश्य नै गरेर सुनाउनेछु विशेष गरी चाहिँ सोह्र संस्कारमा के पर्दछ सोह्र संस्कार भने के हो विशेष गरी पनि यो पनि म तपाईँलाई जानकारी गराउँछु विशेष गरी चाहिँ छोटो मिठो जानकारी लिऊँ है त यो सोह्र संस्कारको विषयमा पनि विशेष गरी एक नम्बरमा पर्छ गर्भधान पर्छ मैले भनेको थिएँ पति पत्नीले पवित्र मन स्थिति र शुद्ध शुभ समय धार्मिक विधिद्वारा सन्तान प्राप्तिको आरम्भिक संस्कारलाई चाहिँ विशेष गरी चाहिँ हामीले सोह्र चाहिँ गर्भधान भनिन्छ शुद्ध विचार उत्तम सन्तान र पावन परिवारको ऊर्जा यसले दिने गर्दछ यस्तै गरी पुंसवन भनेको चाहिँ गर्भ स्वस्थ रहोस् बच्चाको इन्द्रिय बुद्धि स्वास्थ्य राम्रो होस् भन्ने प्रार्थना गरिन्छ यसमा चाहिँ विशेष गरी मातृ रक्षा भ्रूण रक्षा र मानसिक शान्तिको विधि पनि रहन्छ यो पनि गर्नुपर्दछ हामीले चाहिँ अनि अर्को सीमन्त नयन संस्कार भनेर मैले भने तपाईँलाई गर्भावस्थामा आशीर्वाद र मानसिक शान्तिको संस्कारलाई सीमन्त नयन संस्कार भनिन्छ अर्थात् सीमनामा रक्षा गर्ने गर्भवती महिलाको मानसिक शारीरिक संरक्षण तनाव कम गर्ने शिशुको मनोविकासमा सकारात्मक प्रभाव पार्नेलाई सीमन्त नयन पनि भन्ने गर्दछ यस्तै गरी जातक कर्म संस्कार भनेको चाहिँ शिशु जन्मिएपछि तुरन्तै हुने संस्कार बच्चालाई शुद्धता र रक्षा दीर्घायु ज्ञानको आशीर्वाद दिने जन्मको स्वागत र मातृ पितृ कर्तव्य स्वीकार गर्ने विधानलाई जातक कर्म संस्कार पनि भनिन्छ नामकरण भने तपाईँलाई थाहा छ गरे शास्त्रीय अनुसार ग्रह स्थिति राशि नक्षत्र हेरी नाम राख्ने नाम बच्चाको नाम राख्ने जीवन ऊर्जाको दिशा तय गर्नेलाई पनि हामीले नामकरण भनिन्छ यस्तै गरेर विशेष गरी निष्क्रमण संस्कार भनेको चाहिँ तीन अथवा चार महिनामा शिशुलाई खुल्ला आकाश सूर्य किरण देखाइन्छ विशेष गरी चाहिँ उद्देश्य ऊर्जा स्वास्थ्य र प्रतिकूलसँग जोडिनु हो अन्न प्राशन भनेको चाहिँ छ महिनामा खिर चामल वा शुद्ध भोजन बच्चाको पाचन शक्ति सुरु भएको सूचक
भगवान अन्नपूर्णको कृपा प्राप्त गर्नेले अन्नप्राशन भनिन्छ। चुडाकरण भनेको जन्मसाथ एकै अपवित्र अवस्था हट्छ भन्ने मान्यता हो। पहिलो पटक कपाल काट्ने मुन्डन गर्नेलाई विशेष गरी शारीरिक स्वास्थ्यका सक्रिय हुन्छन्, वैदिक अकुप्रेसर पनि हो यो विशेष गरी चाहिँ। उपनयन संस्कार भनेको चाहिँ यज्ञ पवित धारण बालकलाई शिक्षा मार्गमा प्रवेश दिने संस्कार उपनयन संस्कार हो। गुरु शिष्य परम्परामा प्रवेश गराउने, आध्यात्मिक नैतिक र शैक्षिक विज्ञानको शुरूआत गर्ने। वेद अध्ययन भनेको चाहिँ विशेष गरी गायत्री मन्त्र सहित आध्यात्मिक ज्ञान प्रारम्भ, जीवनभर सत्य ज्ञान र अनुशासनमा चल्ने प्रतिज्ञा पनि यसले सिकाउने गर्दछ। केशान्त भने गोदान संस्कार भनेको चाहिँ किशोर र किशोर अवस्थामा रूपान्तरणको संस्कार, केश कटन दान समय चरित्र निर्माणको शिक्षा, यौवनमा प्रवेशका संवेदनशील नियमहरू सिकाउने गरिन्छ। यसमा विशेष गरी चाहिँ समावर्तन संस्कार भनेको विद्या चाहिँ तपाईँको समाप्ति, गुरूबाट शिक्षा लिने संस्कार विशेष गरी गुरूकुल जीवनमा जीवन समाप्त हुन्छ यो समावर्तनमा। अब समाज र परिवारमा जिम्मेवारीपूर्वक गृह प्रवेश चाहिँ गर्ने तयारीलाई समावर्तन संस्कार पनि हामी भनेर बुझ्न सकिन्छ। विवाह संस्कार भनेको सप्तपति र वचन अग्निदेव साक्षी राखी प्रेम कर्तव्य श्रद्धा र सहयात्राको प्रतिज्ञालाई विवाह संस्कार पनि भन्न सकिन्छ हामीहरूले। अनि त्यसपछि वानप्रस्थ संस्कार, गृहस्थ जीवनपछि जिम्मेवारी क्रमशः हस्तान्तरण संयुक्त परिवार र नेतृत्व सन्तानलाई दिनु, धर्म ध्यान तपस्या सेवा धर्म लाग्नेलाई चाहिँ तपाईँको वानप्रस्थ संस्कार भनिन्छ। विशेष गरी चाहिँ अघि मैले तपाईँले भनेको थिएँ नि विवाहाग्नि परिग्रहण भनेको थिएँ नि मैले, हो यो हो विशेष गरी चाहिँ। अन्त्येष्टि संस्कार भनेको चाहिँ विशेष गरी शरीर त्यागेपछि गर्ने अन्तिम संस्कार। शरीर पाँच तत्वमा विलय हुन्छ, आत्माको मोक्ष मार्गका लागि तन्त्र विधि प्रार्थना हुन्छ, परिवारलाई मनोबल दिनु, पवित्रता बसाल्नु पनि अन्त्येष्टि संस्कारमा पर्ने गर्दछ। विशेष गरी चाहिँ स्वर संस्कारको सार एक वाक्यमा भन्नुपर्दाखेरि मानव जीवनमा विशेष मानव जीवनका गर्भधारणदेखि मृत्यु पर्यन्त सबै चरणलाई पवित्र अनुशासन र आध्यात्मिक संस्कार युक्त बनाउने पूर्ण जीवन प्रणालीलाई नै स्वर संस्कार भनेर हामीले बुझिन्छ। विशेष गरी चाहिँ यो जानकारी मैले तपाईँलाई गराए। तपाईँले थाहा पाउनुभयो नि स्वर संस्कार भनेको के हो, वेदले के भन्छ है भनेको थिएँ मैले। स्वर संस्कार यो वेदले के भनेको छ भन्ने विषयमा जानकारी मैले तपाईँलाई गराएको छु। यो जानकारी पनि मैले फेरि तपाईँलाई छोटो जानकारी गराएको, फेरि धेरै लामो जानकारी गराएको होइन। त्यसले गर्दाखेरि यसको व्याख्या गर्न थाल्ने हो भने त यहाँ तपाईँको दिन बित्छन् होइन। त्यही भएर अब रेडियोमा कार्यक्रममा हाम्रो थोरै समय हुन्छ, यसको विषयमा मैले तपाईँलाई जानकारी भने गराएको छु। कुनै पनि जिज्ञासाहरू रहेका छन्, कुनै कुरा बुझ्नु भएन भने तपाईँले हामीलाई मेसेन्जरबाट अथवा फोन गरेर पनि सम्पर्क भन्ने गर्न सक्नुहुन्छ। कार्यक्रम ज्योतिष वास्तुको विषयमा हामी अन्तिम चरणमा आइसकेका छौँ। मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेटघाट भन्ने गर्न सक्नुहुन्छ। भन्दै आजको लागि कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक्क 7 बजेमा फेरि कार्यक्रम लिएर उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यका बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद त्रिवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनश फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुने।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन। जयमसी, म गोविन्द विश्वकर्मा। प्रियहरू, हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन यहाँहरूको माझमा कार्यक्रम मार्फत लिएर आउने गर्दछौं र आज पनि वचनबाट उत्साह दिनका लागि उपस्थित भइसकेका छौं। प्रियहरू, म विगतका दिनदेखि एफिसीको पुस्तकबाट यहाँहरूको बीचमा प्रचार गरिरहेको छु र आज पनि म एफिसीको पुस्तक अध्याय 4 17 पदबाट पाठ गर्न गइरहेको छु। 17 पदमा लेखिएको छ, अब म यो जोड दिएर प्रभुमा भन्दछु र प्रभुमा गवाही दिदछु कि अन्य जातिहरू जसरी तिमीहरूका विचारको व्यर्थतामा जिउँदछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिउ। तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूका अज्ञानताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समझ अन्धकारले भरिएको छ। तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालचमा परेर तिनीहरू छाडा भएका छन्। तर ख्रीष्टलाई त तिमीहरूले यसरी जानेका छैनौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका र सिकाइएका छौ भनी म ठान्छु। छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएका नयाँ स्वभावलाई धारण गर। यसकारण झूठ त्यागेर हरेकले आफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अङ्गहरू हौ। क्रोध गर तर पाप नगर। घाम अस्ताउनु अघि नै तिमीहरूको रिस मरोस् र दियाबलसलाई मौका नदियो। चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्। उसले आफ्नो हातले इमान्दारीता साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस्, तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर, जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस् अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याओ, जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदेऊ। जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। आमेन। प्रियहरू, हामीले यति बेला धर्मशास्त्र बाइबलबाट एपिसीको पुस्तक 4 अध्यायको हामीले 17 32 पदसम्म पाठ गर्यौं। प्रियरिया, विस्तृत रूपमा पावलले एबीसीको मण्डलीलाई बताएका छन् कि ज्योतिका सन्तान भई जिउनु, यो जीवन जिउने कुरा छ। प्रियहरू, मण्डलीलाई पावलले उनीहरूको पहिलेको जीवनलाई त्यागेर अब नयाँ जीवन लिएर अगाडि बढ्ने कुरा बताइरहेका छन्। अब तिमीहरू येशु प्रभुमा एक भएका छौ, तिमीहरूमा एकता चाहिँ हुनु पर्दछ, तिमीहरू नयाँ जीवन तिमीहरूले जिउनु पर्दछ भनेर पावलले यहाँ बताइरहेका छन्। तिमीहरू बीच कुनै पनि खालका विभेदहरू हुनु हुँदैन भनेर पनि पावलले यहाँ बताइरहेका छन्। सँगसँगै अब तिमीहरू परिवर्तित भएका छौ, अब तिमीहरूले नयाँ जीवन पाएका छौ भने अब तिमीहरूको जीवन जिउने शैली पनि परिवर्तित हुनु पर्दछ भनेर पावलले सिकाएका छन्। प्रियहरू, आज यो धर्मशास्त्र बाइबलले सिकाएको कुरा केवल येशूलाई विश्वास गर्नेहरूको लागि मात्रै होइन, तर तपाईँ जो कोही आज हामीलाई सुनिरहनु भएको छ, तपाईँ हरेकको जीवनमा निकै अर्थ राख्ने कुराहरू धर्मशास्त्र बाइबलले सिकाइरहेको छ। आज ज जसले परिवर्तन चाहन्छ, आफ्नो जीवनमा ज जसले परिवर्तनको महसुस गर्न चाहन्छ, त्यसका लागि यो वचन लेखिएको मलाई लाग्दछ। जो कोहीले म भित्र मेरो जीवनमा परिवर्तन चाहन्छु भन्ने कसैलाई लाग्छ भने त्यसका लागि यो वचन लेखिएको छ। पावलले भन्दछन् कि पहिले तिमीहरू अन्य जाति थियौ। पहिले तिमीहरूले येशु प्रभुलाई चिनेका थिएनौ। तिमीहरूले साँचो परमेश्वर को हो तिमीहरूले जान्दैन थियौ। तिमीहरू करारबाट तिमीहरू अलग गरिएका थियौ, तर अब त तिमीहरूले साँचो परमेश्वरलाई चिनेका छौ। अब त तिमीहरूले एकमात्र सत्य परमेश्वरलाई जानेका छौ। अब यो कुरा जानिसकेपछि तिमीहरू अन्य जाति जस्तो तिमीहरूको व्यर्थताको जीवन तिमीहरूले नजियो भनेर पावलले भन्दछन्। पावलले अन्य जातिहरूका बारेमा यहाँ यसरी बताएका छन् कि ती व्यक्तिहरूको हृदय चाहिँ कठोर हुँदछ। उनीहरूमा अज्ञानता र उनीहरूमा जुन किसिमको जीवन छ त्यो जीवनले पक्कै पनि परमेश्वरतर्फ नभइकन अन्धकारतर्फ डोर्याइरहेको हुन्छ। उनीहरूको हृदय कठोर हुन्छ र हर किसिमका अशुद्ध कामहरू र विभिन्न किसिमका लालचमा उनीहरू लागेको हामीले पाउँदछौ। संसारमा हामीले देखेका छौं केही मानिसहरू यस्ता हुन्छन् कि पक्कै पनि प्रियहरू उनीहरूले पाप गर्नलाई डराउँदैनन्। मानिसको हृदय छली छ, उनीहरूको हृदयमा पाप छ, विभिन्न किसिमका आपराधिक क्रियाकलाप गर्न मानिसहरू डराउँदैनन्। हाम्रो समाजमा असल मानिस पनि छन्, खराब मानिसहरू पनि छन्। बाइबलले भन्दछ कि संसारको मानिसहरू अन्धकारमा हिडुल गरिरहेका छन्। हरेक किसिमका उनीहरूको हृदय कठोर छ, अशुद्ध कुराको लालच मानिसहरूले गर्दछन्। तर जसले येशूलाई चिनेर आफ्नो जीवन परिवर्तन गरेको छ, जसले येशूलाई चिनेर अब म उहाँको धार्मिक जीवनमा अगाडि बढ्छु भनेर सोचेको छ भने उनीहरूमा परिवर्तन आवश्यक छ र उनीहरूको जीवन परिवर्तन भएको हुनुपर्दछ भनेर पावलले यहाँ बताएका छन्। पावलले यहाँ स्पष्टसँग मण्डलीलाई भनेका छन् कि पहिले तिमीहरूको जीवन पनि त्यही प्रकारको थियो, अन्य जाति जस्तो तिमीहरूको जीवन थियो, संसारिक मानिसहरूको जस्तो तिमीहरूको जीवन थियो। तिमीहरूले साँचो परमेश्वरलाई जान्दैन थियो, पाप के हो तिमीहरूले चिनेका थिएनौ, तर अब त तिमीहरू ज्योतिका सन्तान भएका छौ। येशूमा भएको सत्यता अनुसार उहाँको विषयमा तिमीहरूले सुनेका छौ र त्यसैबाट तिमीहरूले शिक्षा पाएका छौ। अब तिमीहरूको जीवन पुरानो जीवन रहेन, अब तिमीहरूको जीवन पहिलेको अन्धकारको जीवन हुनु हुँदैन भनेर पावलले बताउँदछन्। तिमीहरूको जीवन एक समय छली र लालसाहरूद्वारा भ्रष्ट भएका थियो, तर अब येशूमा तिमीहरू नयाँ भएका छौ। जसले येशूलाई विश्वास गर्छ त्यो नयाँ सृष्टि हो। वचनमा भनिएको छ, हेर पुरानो बित्ति गएको छ, नयाँ आएको छ। यदि अझै पनि विश्वासी जीवनमा पहिलेका चालचलन व्यवहारहरू छन् भने ती सबै त्याग्नलाई प्रेरित पावलले मण्डलीलाई आग्रह गरेको हामीले पाउँदछौ। बाह्र पदमा भनिएको छली लालसाहरूद्वारा भ्रष्ट भएका तिमीहरूको अगाडिको जीवनको ढाँचासँग सम्बन्धित तिमीहरूको पुरानो स्वभाव त्याग। हामीलाई थाहा छ एक समय पापमय स्वभावले हाम्रो जीवनमा राज गरेको थियो। पापमय स्वभावले तपाईँ र हामीलाई अन्धो बनाएको थियो। तपाईँ र हामीलाई साँचो परमेश्वर को हुनुहुन्छ भन्ने कुरा हामीले चिनेका थिएनौ, तर अब साँचो परमेश्वरलाई हामीले चिनेका छौं। अब हामी अन्धकारमा होइन तर ज्योतिमा हामी हिडुल गरिरहेका छौं भने अब फेरि हाम्रो जीवन के पुरानो शैलीमा, पुरानो स्वभावमा, पापमय स्वभावमा नै हामीले जिउने त? पावलले प्रश्न गरेका छन्। यदि छ भने त्यो त्याग र आफ्नो भित्री वर्तावमा नयाँ हौ। प्रियहरू, यो वर्ताव भनेको हाम्रो व्यवहार। हामीले मण्डलीमा आउँदा मात्रै विश्वासी जीवन हामीले जिइरहेका छौं अथवा हामी हाम्रो सम्पूर्ण जीवन नै, हाम्रो व्यवहार नै हामी येशूको जस्तो हामीले व्यवहार गरिरहेका छौं? धेरै जस्तो विश्वासीहरूको जीवन मण्डलीमा आउँदा मात्रै सीमित रहन्छ। तर म तपाईँहरूलाई उत्साह दिन चाहन्छु कि प्रियहरू, जबसम्म तपाईँ र हामी भित्री रूपमा मनबाटै परिवर्तन हुँदैनौ तबसम्म केही कुरा पनि परिवर्तन हुँदैन। पावलले यही भन्दछन् कि आफ्नो भित्री वर्तावमा नयाँ हौ, आफ्नो भित्री व्यवहारमा नयाँ हौ, तिम्रो आफ्नो मन परिवर्तन गर। आज हामीले देखेका छौं धेरै यस्ता व्यक्तिहरू छन् जसले येशू प्रभुलाई विश्वास गरे भनेर भन्दछन् तर उनीहरूको जीवन परिवर्तन भएको छैन। एउटा बाइबल विद्वानले भनेका छन् कि साँचो पश्चाताप भनेको उसको जीवन परिवर्तन हो। यदि कसैले मेरो पाप पश्चाताप गरेको छु भनेर भन्छ तर उसको जीवन परिवर्तन भएको छैन भने त्यो साँचो पश्चाताप होइन। साँचो पश्चाताप त्यति बेला हुन्छ जब उसको जीवन परिवर्तन हुँदछ। त्यसकारण बाइबलको शिक्षाले भन्दछ कि आफ्नो भित्री वर्तावमा, आफ्नो भित्री व्यवहारमा हामी परिवर्तित हुनुपर्दछ र परमेश्वरको स्वरूपमा साँचो धार्मिकता र पवित्रतामा सृष्टि भएको नयाँ स्वभावलाई धारण गर। यति बेला मलाई सम्झना आयो, पावलले गलातीको मण्डलीलाई पनि त्यही भनेका थिए। प्रियहरू, यहाँ दुई किसिमको स्वभावको कुरा गरिएको छ, पापमय स्वभाव र एउटा पवित्र आत्माको फलहरू। प्रियहरू, पापमय स्वभावको बारेमा हामीलाई थाहा छ। बाइबलमा अहिले भर्खरै हामीले हेर्यौं कि हाम्रा पुराना स्वभावहरू त्याग। पुराना स्वभावहरू के थिए? पुराना स्वभावहरू गलाती पाँचको 19 भनिए जस्तै व्यभिचारहरू अपवित्र अपवित्रता लम्पटपना मूर्ति पूजा तन्त्र मन्त्र दुश्मनी झैझगडा ईर्ष्या क्रोध स्वार्थीपन फुट गुटबन्दी डाहा पियकडपन अश्लील मोजमज्जा र यस्तै अरू जसका विषयमा म तिमीहरूलाई चेतावनी दिन्छु र अघि पनि दिएकै हुँ। ज जसले यस्ता कामहरू गर्दछन् परमेश्वरका राज्यका हकदार बन्ने छैनन्। तर पवित्र आत्माको फल चाहिँ प्रेम आनन्द शान्ति धैर्य दया भलाई विश्वस्तता नम्रता संयम हुन्। यस्ता कुराहरूको विरूद्धमा कुनै व्यवस्था छैन। प्रियहरू, यहाँ पावलले स्पष्टसँग बताएका छन् मण्डलीलाई कि हाम्रो स्वभावमा हाम्रो परिवर्तन आउनु पर्दछ। हाम्रो भित्री स्वभावमा परिवर्तन आएर हाम्रो जीवन नै प्रियहरू नयाँ हुनुपर्दछ। 25 पदमा यहाँ फेरि पावलले भनेका छन् कि यसकारण झूट त्यागेर हरेकले आआफ्नो छिमेकीसँग सत्य बोल, किनकि हामी एउटै शरीरमा एक अर्काका अङ्गहरू हौं। प्रियहरू, आज हामीले शुरूदेखि हेर्दै आएका छौं कि ख्रिस्ट हाम्रो शिर हुनुहुन्छ अनि मण्डली येशु प्रभुको शरीर हो। जब हामी येशुसँग गाँसिएका छौं भने उहाँको स्वभाव हामीमा हुनुपर्दछ। हामी एउटै शरीर हौं भने हामी सम्पूर्ण शरीरको क्रियाकलापहरू एउटै हुनुपर्दछ। साँच्चीकै येशु प्रभु शिर हुनुहुन्छ, हामी शरीर हौं, हामी एउटा शरीरको अङ्ग हौं, हामी येशुसँग गाँसिएका छौं भने उहाँको जस्तो स्वभाव उहाँको जस्तो जीवनशैली तपाईँ र हाम्रो हुनुपर्दछ। परिवर्तित जीवनशैली परिवर्तित मन हृदय भित्री रूपमा हाम्रो परिवर्तन आउनु आवश्यक छ प्रियहरू। त्यसकारण पावलले फेरि यहाँ उत्साह दिएका छन् कि क्रोध गर तर पाप नगर, घाम अस्ताउन अघि नै तिमीहरूको रिस मरोस्। हेर्नुहोस् त कति असल वचन छ। हामी बीचमा बेमेल हुनुको कारण, एकता नहुनुको कारण, सम्बन्धमा समस्याहरू आउनुको कारण हाम्रो मनभित्र हामीले रिस अभि पालेर राखेका हुन्छौं। हाम्रो मनभित्र हामीले त्यो क्षमाको र दयाको हृदय राख्दैनौ, तर त्यो भित्र चाहिँ हामीले कसैप्रति रिस छ भने त्यसलाई हामीले सधैँभरि पालेर राख्दछौ। तर बाइबलले भन्दछ घाम अस्ताउनु भन्दा अघि नै तिमीहरूको रिस मरोस्। जब हामीमा कसैप्रति रिस र कसैप्रति एउटा खराब व्यवहार यदि तपाईँ हामीमा भयो भने त्यो कुरा त्यही नै हामीले समाधान गर्नुपर्दछ। छिटै नै त्यो कुराको समाधान गर्नुपर्दछ। क्षमा लेनदेनको कुराहरू छिटै नै गर्नुपर्दछ। यदि तपाईँ हामीमा दूरी बढ्दै गयो भने त्यो रिसले त्यो खराबीले झन् ठूलो जरा गाडिएर बसेको हुन्छ। यहाँ फेरि पावलले बताउँदछन् कि र दियाबलसलाई मौका नदियो, चोर्नेले अब उसो नचोरोस् र दियाबलसलाई मौका नदियो। प्रियहरू, जब तपाईँ र हामीले रिस पाल्दछौं भने त्यहाँ अरू एउटा अन्धकारको शक्तिले काम गर्ने मौका पाउँदछ। त्यसकारण सम्बन्धहरू बिग्रियो भने चाँडै नै त्यसलाई मिलाउनलाई क्षमा लेनदेनको कुराहरू एकअर्का बीचमा नम्रता र आत्मीय भाइचारा बढाउने कुरामा तपाईँ हामी अगाडि बढ्नु आवश्यक छ। 28 पदमा फेरि यहाँ पावलले बताउँदछन् कि चोर्नेले अब उसो नचोरोस्, बरु उसले परिश्रम गरोस्, उसले आफ्नो हातले इमानदारी साथ परिश्रम गरोस् र खाँचोमा परेकाहरूलाई दिन सकोस्। प्रियहरू, बाइबलले स्पष्टसँग बताएको छ कि खराब आचरण खराब हाम्रो समाजको विभिन्न खालको समस्याहरू छन्। हाम्रो समाजमा चोरी डकैती लुटपाट हत्या हिंसा छन्। यी सबैको विरूद्धमा बाइबलले मानिसलाई सुध्रिनको लागि उसको जीवन परिवर्तन गर्नको लागि ऊ एउटा इमानदार र परिश्रमी मानिस बन्नको लागि यहाँ सिकाइरहेको छ। त्यसकारण म यही उत्साह दिन चाहन्छु प्रियहरू, बाइबलले यो धर्मशास्त्रले तपाईँ र मलाई सधैँ एउटा सत्यताको जीवन प्रेमको जीवन एकताको र मेलमिलापको जीवन जिउनलाई उत्साह गरिराखेको छ। एउटा इमानदार मानिस बन्नको लागि बाइबलले उत्साह दिइराखेको छ। प्रियहरू, 29 पदमा लेखिएको छ तिमीहरूका मुखबाट कुवाक्य ननिस्कोस् तर समय सुहाउँदो र सुधार गर्ने मिठो वचन मात्र बोल्ने गर जसबाट सुन्नेहरूलाई अनुग्रह मिलोस्। बोल्ने कुरामा पनि तपाईँ र हामीले ख्याल गर्नुपर्दछ। प्रियहरू, तपाईँ र हामीले बोलेको वचनले मानिसको जीवनमा अनुग्रह र आशिषहरू हुनुपर्दछ। मिठो वचन हामीले बोल्न सिक्नु पर्दछ। प्रियहरू, हामीले बोलेको वचन हाम्रो मुखबाट निस्केको हरेक शब्दको अर्थ हुनुपर्दछ। याकुबको पुस्तकमा हामीले पाउँदछौ कि हाम्रो जिब्रोलाई हामीले बसमा राख्नु पर्दछ। एउटा त्यो जिब्रो चाहिँ प्रियहरू आगोको एउटा झिल्को हो जसले धेरै ठूलो वन जंगल पनि डढाउन सक्दछ। त्यसकारण हामीले बोल्ने कुरामा पनि हाम्रा मुखबाट निस्केको वाक्यलाई पनि हामीले सुधार्नु पर्दछ। समय सुहाउँदा हामी बोल्न सक्नु पर्दछ। मिठो वचन हामीले बोल्नु पर्दछ। सुन्नेहरूलाई हाम्रो बोलीबाट अनुग्रह मिल्नु पर्दछ। हाम्रो एउटै शब्दबाट हाम्रो एउटै मुखबाट श्राप पनि मिठो वचन पनि सँगै आउनु हुँदैन। वचनले स्पष्टसँग भनेको छ कि हाम्रो शब्दबाट सुन्ने मानिसलाई अनुग्रह मिल्नु पर्दछ। तीस पदमा अनि परमेश्वरका पवित्र आत्मालाई दुखित नतुल्याओ जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। प्रियहरू, जब तपाईँ र मैले परमेश्वरलाई विश्वास गर्दछौ, उहाँको नाउँमा हामीले बप्तिस्मा लिन्छौं, पवित्र आत्मा पिता पुत्रको नाउँमा हामीले बप्तिस्मा लिन्छौं भने प्रियहरू, तपाईँ र हामीलाई पवित्र आत्माको छाप लगाइन्छ अथवा उहाँ हामी बीचमा बास बस्नुहुन्छ, हाम्रो हृदयमा उहाँको बास रहन्छ। तर यदि खराब व्यवहारहरू हाम्रो जीवनबाट भयो, पुरानो पापमय स्वभावहरूमा हामी अझै मस्त भएर अगाडि बढ्यौं भने त्यसबाट तपाईँ र मेरो हृदयमा रहनु भएको पवित्र आत्मालाई दुखी तुल्याउँदछ प्रियहरू। त्यसकारण यहाँ बताइएको छ कि पवित्र आत्मालाई दुखित नतुल्याओ जसमा उद्धारका दिनको निम्ति तिमीहरू छाप लगाइएका छौ। तपाईँ र हाम्रो हृदयमा पवित्र आत्माको छाप लागिसकिएको छ। यदि हाम्रो व्यवहारले, तपाईँ र मेरो जीवनशैलीले, तपाईँ र मेरो स्वभावले पवित्र आत्मालाई हामीले दुखित तुल्याउँछौ भने प्रियहरू, हामीले ख्याल गर्नु पर्दछ कि परमेश्वरको अनुग्रहले तपाईँ र म बाँचेका छौं, तपाईँ र मैले नयाँ जीवन पाएका छौं, तपाईँ र मैले अनन्त जीवन हामीले पाएका छौं, कि अब हामी हाम्रो स्वभावले, हाम्रो व्यवहारले, हाम्रा आचरणले के हामीले परमेश्वरलाई दुखित तुल्याउने, के हामीले उहाँलाई एउटा परमेश्वरको धार्मिक जीवन जिएर, पवित्रताको जीवन जिएर, एउटा नयाँ जीवन, नयाँ स्वभाव हामी धारण गरेर अगाडि बढ्ने, जसले परमेश्वरलाई महिमा दिन्छ, जसले परमेश्वरको प्रशंसा गर्दछ, पक्कै पनि तपाईँ परमेश्वरलाई महिमा गर्ने र उहाँको प्रशंसा गर्ने, उहाँलाई खुशी तुल्याउने जीवन जिउन चाहनुहुन्छ। अन्तिम पद यहाँ 31 र 32 पदमा यहाँ यसरी लेखिएको छ, सबै तितोपना, क्रोध र रिस, होहल्ला र निन्दा, सबै किसिमका डाह समेत तिमीहरूले त्यागिदियो। जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हौ। प्रियहरू, म यही उत्साह तपाईँहरूलाई दिन चाहन्छु कि फिलिपीको पुस्तकमा भनिएको छ कि तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। येशू ख्रिस्टमा जुन मन थियो, जुन स्वभाव उहाँको थियो, त्यस्तो जीवन तपाईँ र मेरो हुनुपर्दछ। यो पुस्तकको निचोड त्यही हो कि प्रियहरू, तपाईँ र हामी उस पहिले अन्य जाति जस्तै थियौं, संसारका मानिसहरू जस्तै थियौं, तर अब हामी धार्मिक जीवन हामीले जिउनको लागि परमेश्वरबाट अनुग्रह पाएका छौं, कि अब तपाईँ र हामी उसो अन्धकारको सन्तान होइन, तर तपाईँ र हामी अब ज्योतिका सन्तान भएका छौं। जसरी ख्रिस्ट येशू आफ्नो जीवनभरि उहाँ धर्मी जीवन जिएर उहाँ स्वर्गारोहण हुनुभयो, जसरी ख्रिस्ट येशू आफ्नो जीवनकालमा उहाँ एउटा निष्कलङ्क पवित्र जीवन उहाँले जिउनुभयो, प्रेममा उहाँ मानिसहरूको बीचमा रहनुभयो, एकतामा रहनुभयो, हामीले देख्यौं उहाँको जीवन, कि हामीमा पनि उहाँको जस्तो मन, उहाँको जस्तो हृदय, उहाँको जस्तो जीवन हुनुपर्दछ। पावलले यसरी भनेका छन् कि जसरी परमेश्वरले ख्रिस्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै तिमीहरूले एकअर्कालाई क्षमा गरेर तिमीहरू एकअर्काप्रति कोमल मनका र दयालु हौ। आज हामी एकअर्काप्रति कोमल मनको र दयालु हुनु नै हाम्रो विश्वासी जीवनको सबैभन्दा ठूलो सार्थकता, विश्वासी जीवनको सबैभन्दा ठूलो उपलब्धि हो। प्रियहरू, म यही उत्साह तपाईँहरूलाई दिँदै आजको यो जीवनको वचन रेडियो कार्यक्रमबाट बिदा हुन चाहन्छु। तपाईँलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। हवस् त, जय मसीह।
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरूसँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: हवस् श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: अब रंग फेसियो मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो धर्मी कदे ग्याम रंग ल सल्ला किन्सुको जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अंक 47 श्री रङ निदा स्वागत मुला न वियोग तामाङ रङ लुई रिक काते पटक थारेङ निवारी से मुसुमुला तिगा रङ रङला मै काते प्राप्त लाभ से मुसुमुला रङला भविष्यला सफलता निर्धारण लाभ याकर्खी महत्वपूर्ण कुञ्जी हिन्बा रङ से परमेश्वर यम सल्लाह किन्न ताला दिवा हिन्बा थेन दि थे सल्लाह द बोर्सी रङ तिगा परमेश्वरला छनो लसुबा दिवा हिन्बा हितोपदेश 13:20 बुद्धिमान देन ब्रह्म बुद्धिमान नोन तामुला तसै मूर्ख गरेर सङ्गत लासेला नोक्सानी भोग्दिमुला रङ्गदी मध्ये लानन्द थामुला कि न फुटबल खेल कदेरी रेफ्रीला भूमिका निर्वाह लामुला रङ्ग सुधार ला बढी नै प्रयोग लाभ याकर्की प्रभावकारिता विवाह न भन्द लान अनुभव तब रेफ्री ग्याम सल्लाह किन्बा हिन्बा वर्षौं ज्ञाम गाई थेनी गदेल बहुमूल्य सुझाव किन्दा मुला सुसे गद गाला रेफ्री शिवसे ज्ञान मात्र सुधार लाबरी हम्बा सो मुला चुसी काइला तरिका से आत्मिक ग्लारे यन लानन जानालासी गेला मुला यदि रंग आत्मिक रूपी बडप लाबरी सेम मुसी मुला विषम रंग से रंग भन्दा लाना आत्मिक रूपी परिपक्क मिगा देन दुई बिताप लाबा हरेक अवसर किन्दोला थेनिकदे ग्याम रङसे हमसुला सिकाबला सुगो एलिसासे एलिया देन चुरङमन नजिर दुई राजा दुई अध्यायला दुई थेलिस एलिसासे एलिसा द बिजी थेलिस एलियासे एलिसा द बिजी ए चुनन च्यु परम प्रभुसे गदा थेलावरी पुइसुबा मुला तस एलिसासे बिजी परम प्रभुला लुई देन रङला लुई द सफत चाजी ङा बिला ङा रङ द थासलारे थेनिगदे बिथेलरी फ्याजी एलियाला मनोवृद्धि चुरङमा मुबा थे एलिया ग्याम हाइमा देउना लानन ताम लोकपरि हामला बिसी थेला ङ्याम रिचिवारी लानन उसु मुबा दुई राजा दुई अदेलाट एलिसासे एलियाजे रङला गोइलो क्वङजी थेन थे रेसी यादन गान्दिला क्विदा थेसी पुङजी क्वि देब्रे देन दाहिने क्यार नही बो ताजी थेन दे थेनिगदे छम्बा सारी ब्राजी पारी निजी जब ङा चन्दोला सल्लाह पिनमुला ङा देन थेनिगदला लुइला लागिरी चु दृष्टिकोण तामुला ङाला ङच्छ थेनिगदेदा उदाहरण ज्ञाम डोर्याब लबा लोप्पा तालिम पिन्न देन थेनिगदेला लागिरी प्रार्थना लबा हिन्दा ताकि याकर्की देन थेनिगदे परमेश्वरला परमेश्वर छम रङला बराबरी ङा भन्दा लानन नक्ष बरब लावारी हमला कथाला लिच्छाला बोरी एलिया निजे चुपटक एलिसासे चमत्कार लजी यदन गन्दिला विभाजन लजी ताकि एलिया सुक्खा सारी पार लजीबा हमला थेसे एलिया ग्याम चमत्कार गदे लोप्पा मुबा दारिन थे थेनी गदेला व्यवहारी उतार लमुला साचन सेवा हरङ लसी लसेला बिसी लोप्पा ङा था मुबा देनन भन्दा ज्ञान प्रभावकारी तरिका विवाह रङला लुइली परमेश्वरला आत्मज्ञान प्रयोग लाभा गदेदा पछ्याउ लाभा हिन्दा थेन दे थेनी गदेदा उदाहरण ज्ञान रङदा लोकपरि अनुमति बिन्बा हिन्दा हितोपदेश 12 अध्याय छ दुष्टला वचन से हलाइलाका बगाव लावरी ढुक्ति मुला तसै धर्मीला वचन से थेनी गदेदा छुटकारा पिन्मुवा रङला लुइली लानन मिगदे रङमन हरङ लम्बी देन रो आले कादेशे रङला भविष्यला लुइला बारेली बुद्धिमानी सल्लाह पिन्ला यदि रङसे आत्मिक जागरूकताला चाङना तब गदेला ताम यान्सुजी विषम थेनी गदेशे रङदा भाव लाभा सम्भावना तामुला जब रङला लुइला लागरी परमेश्वरला योजना लोकपादम हमुला धर्मी मिग्याम सल्लाह मैसुगो रोदेन नुप्प व्यक्तिगत सम्बन्ध मुभा मिग्याम थेनी गदेशे आवश्यक आत्मिक सल्लाह पिन्बा सम्भावना लानन तामुला थेलिचा थेनी गदेला सल्लाह पुष्टि लाभा जिम्मेवारी रङला तामुला तिगचु धर्मशास्त्र देन दिग्बा तामुला प्रश्न रङजी लसुगो तिग रङ चुबारी शान्ति रि मुसुला येसु देन प्रार्थना रि याकरिन दिपिता लसुगो रङनिजे रङनिला जीवन रि परमेश्वर जी प्रशस्त आशिष पिन्छु गई आमेन। प्रभावशाली बाइबल शिक्षक सोवन भिक्टर यम लिखित सन्देश याङला भाषारी न्यान्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 98685353 हस् त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जय मसी नमस्कार
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछे
6: ल भाइ हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
8: सम्पर्क मोबाइल 97140131429
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98141667064 98141667064
10: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटार धादिङ आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98510-63802 98510-63802
11: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
11: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रङको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
11: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98410-55754 98410-55754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
5: छैन सर, के सोचिरहनु भएको छ?
4: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
5: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
7: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेरातो नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यही एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855409034।
10: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062612 र 98229793।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला?
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 0 93 सम्पर्क गर्नुहोला नि।
0: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437।
10: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: नया नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ट्ज
2: 97.6 मेगाहर्ट्ज
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334 आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको
4: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्
3: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
4: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ। हेर्नुहोस् जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस् मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: बिनिसरा मसरङ्गी गाडी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु, के अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
7: त्यही बाबा म बेस्तरी खुसी, म त अहिले
6: अब त म त बसेँ भनेको छु नि। म
7: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइँ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलासम्म पोल्ने, घाउबाट बेस्तरी भतते पोल्ने, दुख्ने बेस्तरी पटौनी, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसी यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहीँ बस्ने, त्यहाँबाट त्यहाँ बस्ने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सकिनु भएको।
3: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङला चोक कीर्तिपुर काठमाडौँ 9855249334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
8: खरो विषयमा सरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बहसबाट खेम बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा डिजिटल प्लेटफर्म मार्फत हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत तपाईँहरू सुनिराख्नु भएको छ र विशेष गरी नेपाली बहस काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि यतिखेर प्रसारण भइरहेको छ। हामी बहसमा विभिन्न क्षेत्रका व्यक्तिहरूसँग कुराकानी गर्ने गर्दछौं र विशेष गरी राजनीतिक आर्थिक सामाजिक सांस्कृतिक कूटनीतिक प्रवास्ट नीतिका विषयमा छलफल र बहस गर्छौं। सीधा प्रश्नको सीधा जवाफ लिने गर्दछौं। धेरै नेपालीहरूले मन पराउने कार्यक्रम हो नेपाली बहस र नेपाली बहसमा आज हामी सरकार सत्ता देश र सुशासनको कुरा गर्न चाहन्छौं। अहिले मुलुकको गति कहाँ छ, देश कतातिर गइरहेको छ, फागुन 21 को निर्वाचनले दिएको म्यान्डेटलाई राष्ट्रिय स्वतन्त्र पार्टीले आत्मसात गर्दै अगाडि बढ़न सकिरहेको छ कि छैन भन्ने खालका धेरै चिन्ता र चासोका विषयहरूमा हामी बहस चर्चा गर्दैछौं। यतिखेर रवि र बालिन बीचको सम्बन्धको विषयको चर्चा भइरहँदाखेरि बालिन र स्वर्णिमको सम्बन्ध चिसिएको विषय पनि आएको छ। सार्वजनिक रूपमा आएका हल्ला मात्र हुन्। रासपा र सरकार प्रधानमन्त्री र अर्थमन्त्री बीच केही समस्या छैन, मन्त्री हेरफेरको विषयमा कुनै छलफल भएको छैन भनेर राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री विपिन आचार्यले भनिरहँदाखेरि तर विवादका कारणहरू पनि बाहिर आएका छन्। अर्थनीतिमै मतभिन्नता छ, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपास, बजेट अघि ल्याइएका गाड़ी, करको दर हेरफेरको विवाद, स्वर्णिमको अमेरिका भ्रमण अस्वीकृत लगायतका विषयहरूमा चाहिँ यतिखेर विवाद भएको विशेष सतहमा आएको छ र अब देश फेरि कता जान्छ, देश फेरि भड्कालोमा पर्ने त होइन, यो इगोको लड़ाईले राष्ट्र फेरि संकटमा पर्ने त होइन भन्ने खालका धेरै विषयहरू छन् आजले श्रोता। आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। संविधान संशोधन गर्न खोजिएको कि पुनर्लेखन, यतिखेर प्रश्न छ। 308 मध्ये 245 धारा संशोधन गर्न कार्यदलले सुझाव दिएको छ। पत्र तयार पार्ने कार्यदलले संविधान संशोधनलाई साझा दस्तावेज बनाउने अपूर्व अवसर गुमाएको संविधान विदहरूको टिप्पणी पनि छ। कार्यदलको प्रतिवेदनलाई सामान्य सन्दर्भ सामग्रीका रूपमा लिई राजनैतिक दललाई समेट्न पनि सरकारलाई सुझाव दिएको छ। यतिखेर संविधान भन्ने कुरा एउटा दस्तावेज हो, एउटा देशलाई हाँक्ने नियम विधि पद्धति कानून हो संविधान। संविधान खेलासी विषय होइन। संविधान को बारेमा बुझेको, संविधानको धारा धारा दफा दफा बुझेका व्यक्तिहरू, संविधानसँग नजिक भएर काम गरेका विज्ञ व्यक्तिहरूको समूह संविधान संशोधनको नेतृत्वदायी भूमिकामा हुनुपर्ने हो। आज तपाईँहरूले देखिराख्नु भएको छ संविधान संशोधनको बसपत्र तयार पार्ने कार्यदलमा को को व्यक्तिहरू छन्, उहाँहरूले संविधानको बारेमा के कति जानकारी छ, संविधानका कुन कुन धाराहरूका विषयमा उहाँहरू पक्ष हुनुहुन्छ। आज निकै ठूला प्रश्नहरू छन्, हेर्नुहोस्, पेचिला प्रश्नहरू छन्। हरेक क्षेत्रका आफ्ना विज्ञताहरू हुन्छन्, विज्ञ क्षेत्रहरू हुन्छन्, तर त्यो विज्ञतालाई तिलाञ्जली दिएर जुन तरिकाले चाहिँ सत्ता सरकार अगाडि बढ़न खोजिरहेको छ त्यसले धेरै किसिमका आवाजहरू उठाएको छ। यतिखेर समस्याको चाङ छ, उकुस मुकुस छ, यो उकुस मुकुसबाट यसलाई चिर्न सकिन्छ कि सकिँदैन भन्ने खालका विषयहरू पनि जोड़िएका छन्। आजको नेपाली बहसमा हामी यिनै पेरिफेरमा कुराकानी गर्नेछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 64।
0: रेडियो बिहानी 97.6 मेगाहर्ज। यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका बौद्धिक प्रभावशाली र लोकप्रिय नेता डाक्टर चन्द्र भण्डारी हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
2: नमस्कार, गुड मर्निङ।
0: लामो समयपछि डाक्टर साहबसँग कुरा गर्ने अवसर जुड्या छ। अब तपाईँलाई त प्रधानमन्त्री बालेन्द्र शाहको शुभचिन्तक पनि भन्छन्। बालेन सरकारका कामलाई कसरी हेरिराख्नु भएको छ यतिखेर?
2: खेमजी, सबभन्दा पहिले नेपालका एक अर्थविद, पूर्व अर्थमन्त्री कृष्णप्रसाद भट्टराईले समेत विश्वास गर्नुभएका आदरणीय देवेन्द्रराज पाण्डेजको निधनले सिङ्गो नेपाल दुखी भएको छ। उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। दोस्रो, नेपाल को अहिलेको आर्थिक, सामाजिक, शैक्षिक सबै कुरा निहाल्दा र लामो समयको सत्ता सञ्चालनमा देखिएका कमी कमजोरी विकृतिको कारणले नेपाली जनताले नयाँ शक्तिलाई लामो इतिहास भएका पार्टीहरूलाई छोडेर नयाँ शक्तिलाई अत्याधिक बहुमत दिएर सरकारमा पुर्याए र ती सबै युवाहरू सबै यौन अवस्थाका छन्। उनीहरू सत्तामा आएको लगभग 100 दिन क्रस भएको छ। यो अवस्थामा सबै कुराको मूल्याङ्कन गर्ने समय भएको छैन। त्यसकारण हामी जस्तो अनुभव प्राप्त व्यक्तिहरूले एकैचोटि कसैलाई आलोचना गर्दै बोल्दै हिँड्न पनि सडकमा ठिक हुँदैन, केही समय हेर्न पर्छ। तसर्थ बालनजीको शुभ चिन्तक भन्दा पनि हामीले अहिले नेपाली समाजमा तीनवटा विचारधारा दौडिरहेको छ। एउटा नेगेटिभ एप्रोच विरोध मात्रै गर्ने, एउटा पोजिटिभ एप्रोच जेमा पनि तपाईँलाई सपोर्ट मात्रै गर्ने, त्यसो रियलिस्टिक एप्रोच यो राम्रो भयो यो नराम्रो भयो यो ठिक छ यो बेठिक छ भन्ने रियलिस्टिक एप्रोचबाट मात्रै जनताले सही रूपमा बुझ्न सक्छ। त्यति मात्र होइन, सरकारमा भएका व्यक्तिहरूलाई पनि यो राम्रो नराम्रो भन्ने तरिकाले हेर्नुपर्छ, यो एप्रोचले हेर्नुपर्छ। यो एप्रोचले हेर्दाखेरि सरकारले काम गर्न त सुरु गरेको छ, गरेको छैन भने त हामीले भन्नु हुँदैन। अहिले चाहे विद्यार्थीको परीक्षाका कुरालाई लिएर होस् वा कृषि क्षेत्रका कुरा लिएर होस् वा करप्सनका क्षेत्रमा लिएर हेर्ने कुराहरू गर्न खोजेको छ, तर पनि सरकारसित अर्को डिमेरिट के छ भन्नु छ भने नेगेटिभ पक्ष के छ भने सबै फन्डहरू एकैचोटि खोल्दा तपाईँले कम्प्युटरका सबै प्रोग्रामहरू एकैचोटि खोल्दाखेरि त ह्याङ हुन्छ नि। हो त्यस्तै सरकारले सबैसित एकैचोटि फाइलहरू खोल्दाखेरि सरकार हराए जस्तो, नदेखिए जस्तो, धेरै विवाद परे जस्तो, यस्तो किसिमको अवस्था देखिएको छ, यसरी मैले हेरेको छु। तेस्रो कुरा, अहिले भर्खरै हामीहरूले हाम्रो देश चाहिँ अहिले युवाविहीन भन्दैछ, युवाहरूले नेपाल छोडिरहेका छन्, वृद्ध स्थल जस्तो छ। यो अवस्था हामीले जति बेला पनि नेगेटिभ एप्रोचले हेऱ्यौँ भने पनि नेपालमा कोही बस्दैन, नेपालीहरूलाई अगाडि बढ्न सक्दैन। त्यस कारणले केही चित्त नबुझेका कुरा छन् भने पनि खाती राखेर अगाडि बढाउँला भन्ने दृष्टिकोणले मैले यसरी हेरेको छु।
0: अब आज सरकारले मधुवास पूरा गरेको छ, होइन, आफ्ना 100 दिनहरू पूरा गरेका छन्, तर सरकारका केही व्यक्तिहरू मन्त्रीहरू बीच, प्रधानमन्त्री बीच, त्यसै गरी पार्टीका सभापति, राज्यसभाका सभापति बीचका केही मतमतान्तरहरू, अब अर्थ नीतिमै मतभिन्नताका कुरा, कार्य सम्पादनमा असन्तुष्टि, निजी क्षेत्रसँगको छलफलमा अर्थमन्त्री बाइपासका विषयहरू, बजेट अघि भित्राइएका गाड़ीका विषयमा करकोदर हेरफेरको विवाद, स्वर्णिमको अमेरिका भ्रमणै अस्वीकृत हुने विषयहरू, होइन, यी विषयले चाहिँ तपाईँले गरेको आशासित प्रतिफलका कामहरू चाहिँ यो सरकारबाट हुन्छन् भनेर अपेक्षा लिइरहने हो सर?
2: होइन, अब नेपालका मिडियाहरू, नेपालका राजनीतिक व्यक्तिहरूले के बुझ्न पर्यो भने एउटा कुरा, सानो कुरालाई धेरै कोट्याइरहने होइन। जिउँदो मान्छेका कमी कमजोरी हुन्छन्, मुर्दाका कमी कमजोरी हुँदैनन्। जिउँदो मान्छेले करेक्सन गर्छ, मुर्दाले करेक्सन गर्न सक्दैनौ। तसर्थ हामीले अब अर्थमन्त्री कहाँ जान पाउनु भएन, कर्मचारी कहाँ सरुवा भाउ भन्ने कुराले 100 दिनमा किन आँचिएको? हामीले 30 वर्ष पञ्चायती व्यवस्था भयौँ, मेरोभन्दा अगाडिको पुस्ताले 107 वर्ष राणा शासन भयो, हाम्रो पुस्ताले बहुदल ल्यायो, बहुदलपट्टि गणतन्त्र भ्याएका 30-35 वर्ष भयो। त्यसरी यति धेरै वर्ष हामी जेल बस्यौँ परिवर्तनका निम्ति, रूपान्तरका निम्ति। त्यसरी सबै कुराको मेजरमेन्ट 100 दिन होइन, के 100 दिनलाई हेर्ने होइन। उनका कमी कमजोरी छन् भने पनि सुधार्ने अवसर छ, समय छ, उनीहरूको उमेर छ। एक थरीको त जतिसुकै कराए पनि उमेर छैन नि, समयले साथ दियो छैन नि, उनी त 30-35 वर्ष सुधार्ला। यदि सुधारेनन् भने अर्को दोकान प्रतिपक्षको दोकान छ, उसले करेक्सन गर्दै जान पर्यो। सत्ता र प्रतिपक्ष भनेको स्थायी हुँदैन, यो सधैँ अस्थायी हुन्छ, यो रोटेसन हुन्छ, त्यस कारण सत्ता पक्षको कमजोरीले गर्दा प्रतिपक्ष आउँछ। हिजका हाम्रा कमी कमजोरीले गर्दा यो नयाँ पार्टी चार वर्षमा पार्टी बनेर जनताको अत्यधिक बहुमत ल्याएर सरकारमा गयो नि, त्यस कारणले उनी गरेका कमजोरीलाई प्रतिपक्षले समाएर फेरि अगाडि जान पर्यो। त्यस कारण हामीले राजनीति हेर्दाखेरि सत्ता पक्ष र प्रतिपक्ष रोटेसनमा हुन्छ, यो स्थायी हुँदैन। त्यस कारण सत्ता पक्षले गरेका कमजोरी कमजोरी प्रतिपक्ष डायरीमा लेखेर फेरि जनताका साथ जाने तरिकाले हामी जान सक्छौँ। त्यस कारणले एउटा सामान्य कुरालाई ल्याएर
0: डक्टर, एउटा कुरा, अब शिक्षा स्वास्थ्यमा कर लगाउने विषय आयो, अब साउदिक गतिबाट त यो कार्यान्वयन भएको छ, कतिपय स्कूलहरूले, निजी स्कूलहरूले चाहिँ 3% कर वृद्धि गरेको कुरालाई लिएर अभिभावकहरूलाई पत्राचार पनि गरिसकेका छन्, अनि सरकारका पूर्व पदाधिकारीहरूका सम्पत्ति छानबिनको विषय पनि आएको छ। डाक्टर साहबले बुझाउनुभयो सम्पत्ति,
2: अहिले म बुझाउन गएको थिएँ, अदालतले अहिले बुझाउन पर्दैन भन्दा गेटमा गएर फर्केको होइन। मेरो यस सम्बन्धी दुई तिनवटा कुरा छन् तपाईँलाई। शिक्षा र स्वास्थ्यमा हामीले कर लगाउन हुँदैन। धनी मान्छेका ठूला ठूला हस्पिटलहरू छन्, गरीबका निम्ति सरकारी हस्पिटलहरू छन्, यो सरकारी हस्पिटललाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा हामीले सोध्नुपर्छ। मैले नेपालको संसदमा के भनेको छु भने अहिले सबैभन्दा महँगो मेडिकल क्षेत्रमा छ, मेडिकलमा यति ठूलो करप्सन छ, महँगो छ, यसलाई यदि हामीले हस्पिटलहरूलाई औषधि किन्न दियौँ भने, प्रक्युरमेन्टमा हामीले बदल्यौँ भने 60% कममा हामीले औषधि जनतालाई बिरामीलाई पुर्याउन सक्छौँ। त्यसमध्ये 60% मध्ये 40% चाहिँ नि फेरि हस्पिटलको आमदानीमा कर राख्न सक्छौँ। त्यस कारण यो क्षेत्रलाई हामीले हेरौँ भन्दा मैले पहिले पनि सदनमा पनि गरेको छु। दोस्रो, नेपालका 3 क्यान्सरको डाक्टरहरूले एउटा आर्टिकल लेखेर के भन्नुभएको छ भने नेपालमा क्यान्सरको बिरामीहरूलाई 1000% महँगी परेको छ, औषधिहरू महँगो परेको छ, यसलाई नियन्त्रण गर्न राज्यले हेर्न पर्यो भन्ने पनि छ। दोस्रो त्यसो इक्विपमेन्टमा पनि अत्यन्तै ठूलो लापरवाही छ, करोडौँ हाललाई इक्विपमेन्ट किन्ने, नचलाउने, त्यसपछि बिगार्ने भन्ने तेस्रो यो छ। यो तीनवटा कुरालाई हामीले व्यवस्था गर्यौँ भने हामीले सस्तोमा हामीले औषधि गर्न सक्छौँ, बिरामीहरूलाई सेवा दिन सक्छौँ। तर अहिले बिरामीमाथि ट्याक्स लगाउँदाखेरि जो आर्थिक रूपले विपन्न छ त्यसमाथि बढी असर गर्छ, त्यस कारण यो पार्टलाई हामीले गर्नु हुँदैन भन्ने कुरा मलाई लाग्छ। यो गलत हो, हामी गलत बाटो छ। ट्याक्स निकाल्ने नाममा ट्याक्स उठाउने धेरै तरिकाहरू छन्, ट्याक्सबाट उठाउने धेरै बाटोहरू हामीसित छन्, त्यसलाई हामीले खोज्नपर्छ। दोस्रो कुरा, सम्पत्ति विवरण बुझाउने भन्ने कुरा हामीले के गर्नुपर्छ भने राज्यमा सबै नागरिक एउटै हो, सबैको समान रूपले सम्पत्तिको छानबिन गर्ने हो कि बदमासी गरेकालाई चाहिँ कारवाही गर्ने हो कि छानबिन गर्ने हो कि सबै वार्डदेखि लिएर सबैको सम्पत्ति देऊ भन्दा आतंकित गर्ने होइन, समाजमा एउटा वर्गको सम्पत्ति छानबिन गर्नुहुन्न भन्ने, अर्को वर्गको छानबिन गर्नुहुन्छ भन्ने कुरा के भन्छ गलत, हाम्रो एजुकेसनको गलत हो। जस्तै गरिबका छोराले छोराछोरीले सरकारी स्कुलमा पढ्ने, धनीका सरकारले छोराछोरीले प्राइभेट स्कुलमा पढ्ने गराएर जुन हामीले एउटा कल्चरको विकास गर्यौँ, त्यो एउटा नराम्रो कल्चरको विकास गर्यौँ। अहिले आएर फेरि युवा पुस्ता सरकारमा आउने, जोस जाँगर भएका सरकारमा आउने, त्यसपछि जनताले अत्याधिक नदिने, एउटाले एक थरले सम्पत्ति बुझाउनु पर्छ र एक थरले बुझाउनु हुन्न भन्दा फेरि दुई थरीको नागरिक हुन्छ। न्याय प्रणालीले यो भन्दैन, त्यस कारणले एकदम करप्सनको अन्त गर्ने भनेको आतंक फैलाएर होइन, त्यस कारणले यो कुरालाई पनि सरकारले चाहिँ नि मनन गर्नुपर्छ भन्ने कुरा मलाई लाग्छ।
0: अब अहिलेको अवस्थामा सरकारले भ्रष्टाचार नियन्त्रणका लागि गरिरहेको प्रयासमा तपाईँको भन्नु के छ, र नेपाली कंग्रेस प्रतिपक्ष प्रमुख प्रतिपक्षी दलको हिसाबले कंग्रेसको भूमिका चाहिँ कस्तो छ?
2: नेपाली कंग्रेसको प्रतिपक्षको भूमिका अहिले हामी सानो छौँ, तर पनि आफ्ना कुराहरू अप्रत्यक्ष रूपले बिजोड तरिकाले हाम्रो संसदीय दलको नेता भीष्मजीले गरेको एउटा अभिव्यक्तिले, एउटा सम्बोधनले हरेक मान्छेको ध्यानलाई आकर्षित गरेको छ त्यस कारणले संसदमा प्रतिपक्षको पनि भूमिका राम्रो छ, र पार्टीमा पनि हाम्रो प्रतिपक्षको भूमिका अत्यन्तै आकर्षित टाइपको छ। त्यस्तो गाली गलौज, त्यस्तो उग्रता अभद्रता भन्ने छैन, एउटा डेमोक्रेटहरूले एउटा भद्र सरलताको नजिर प्रस्तुत गर्न पर्छ भन्ने कुरामा हाम्रा चाहिँ पार्टी सभापतिका गुम्जीहरू, विश्वहरू, गुरुहरू, प्रदीप जो एउटा नेपाली कंग्रेसको पुष्पाजीहरू जो हुनुहुन्छ उहाँहरूले जिम्मेवारी तरिकाले प्रस्तुत भन्नुभएको मैले महसुस गरेको छु. तर सधैँ अभद्रताले को ताली खान हुँदैन, यसलाई संयम धैर्य भएर. यो कंग्रेस भनेको आफैमा एउटा पाठशाला हो जसले एउटा डेमोक्रेटिक पाठशाला, रिफर्मका पाठशाला, परफर्मका पाठशालाहरू, ट्रान्सफर्मका पाठशालाहरू नेपाली कंग्रेसले खोलेको हो. त्यसकारणले अहिले नेपाली कंग्रेसका यङ जेनेरेसनहरूले त्यसलाई प्रतिपक्षको रूपमा वा सदनदेखि पार्टीभित्र वा सडकसम्म राम्रो तरिकाले पोजिटिभ रूपले रियलिस्टिक एप्रोचलाई आधार मानेर अगाडि बढेको मैले महसुस गरेको छु.
0: अब नेपाली कंग्रेसको आफ्नै लफडा छ, अब पार्टी फुट्ने अन्तिम अन्तिम संहारमा छ, मिलाउने सूत्रहरू सबै बाटाहरू बन्द भयो भन्ने खालको विश्लेषण पनि भइरहेछ. यसपालि त मनै फाट्यो, केले सिउने केले टाल्ने हो भन्ने भइसक्यो.
2: मैले एउटा कुरा के भन्छु भने उहाँ पुग्नु भएकै छ, अब पनि भागबन्दा गर्यो भने सही कार्यकर्ता आउँदैन नि, तपाईँलाई सही व्यक्तिले स्थान पाउँदैन नि. भागबन्दाले गर्दा पार्टीलाई यो भयो गर्यो अवस्थामा गयो. भागबन्दाका कारणले असक्षमको व्यक्तिहरूको बाहुल्यताका कारणले शेरबहादुर जस्तो व्यक्तिहरू विदेशमा गएर बस्नुहुन्छ, यहाँ आएर फेस गर्न छोडेर लाग्छन्. कार व्यक्तिहरूको जमातमा पर्यो भने अहिलेको 21औं शताब्दीमा नेतृत्व भनेको एउटा व्यक्ति मात्रै होइन, उसको वरिपरि कस्ता व्यक्ति छन् नेताको वरिपरि भन्दा पनि हामीले हेर्नुपर्छ. त्यसकारणले हामीले भागबन्दमा असक्षमहरूको थुप्रो जम्मा गरेका कारणले गर्दा यत्रो ठूलो इतिहास बोकेको पार्टीको आज यो दुर्दशा भएको छ. तसर्थ गरी भागबन्द होइन, क्षमताको आधारमा, तेरो मेरो होइन, क्षमताको आधारमा हामीले निर्णय गरेर जानुपर्छ. त्यस कारणले गगनजीहरू बाहिर बोल्ने भन्दा बिस्ता स्ट्राटेजिकल्ली रणनीतिक तरिकाले पार्टी चलाउनुपर्छ. त्यस कारणले मैले पहिले पनि तपाईँलाई भने नि उहाँहरू गर्दै हुनुहुन्छ पार्टी अफिसमा जा, अहिलेका पुराना नेताहरू जो हुन्छ पार्टी अफिसमा जाने के मिलेन भन्ने मिलाउनतिर जाने कि डेरा खोज्दै हिँड्ने. त्यस कारणले यो डेरा खोज्दै हिँड्ने कुरा राम्रो र आफ्नो पार्टीमा आमै जाने आफ्नो नाति पुस्ताका आएका छन् कि यो सुधार कसो गर भन्ने भन्छ, जसको रोटेसन फेरि अर्को पार्टी सभापति हुन्छ, यसरी हामी जानुपर्छ. त्यस कारणले युवाहरूले गर्न खोजेको भूमिकालाई मलाई नराम्रो लागेको छैन, तर पुरानो पुस्ताले पचाउन पर्यो, सधैँ सत्ता आफ्नै हातमा रहन्छ भन्ने कुरा लाई लिनु हुँदैन.
0: अब डाक्टर साहबको असन्तुष्ट पक्षलाई आग्रह के छ? अब उहाँहरूले त डिजिटल अध्यावधिक नगर्ने अडानमा बसिराख्नु भएको छ होइन, यो अवस्थामा के भन्नुहुन्छ?
2: यो अध्यावधिक होइन, अब हामी 15 महाधिवेशनमा जाँदैछौ, हामी सबै चाहिँ यो अध्यावधि होइन, यो डिजिटलाइज हो. हराएको सक्रिय सदस्य, डरेको सक्रिय सदस्यलाई हामीले हामी छौँ है भन्न साथीहरूलाई भन्नु सही, सबै हराउने अब त हाम्रो हरानी भयो. त्यस कारण छौँ भन्दा मोबाइलमा टिपाउनुहोस् भनेको मात्रै हो. यसलाई गहिरो रूपले यसलाई न्यु खोज्नपर्ने केही पनि छैन. दोस्रो कानुनी रूपले पनि त्यहाँनिर निर्वाचन आयोगले, सर्वोच्च अदालतले पनि काङ्ग्रेसलाई वैधानिक, नयाँ काङ्ग्रेसलाई, गगनको नेतृत्वको काङ्ग्रेसलाई वैधानिकता दियो. दोस्रो त्यसो चाहिँ अब सबै साथीहरू जो काङ्ग्रेस बन्ने मन छ, जसले कंग्रेसले चाहिँ मुलुक बनाउन सक्छ, नयाँ पिँढीले बनाउन सक्छ भने अब बृहत्का कंग्रेस सबै यस यो प्रक्रियामा जोडेर सबै साथी 15 महाधिवेशनमा जान पर्यो. अब त्यस कारणले केन्द्रीय सदस्य को हुने भन्दा पनि केन्द्रीय सदस्य स्वयं वार्डमा जान पर्ने भएपछि 3 महिनाको निम्ति केन्द्रीय समिति हुन भन्ने पनि लाग्नुपर्ने आवश्यकता पनि छैन. तर त्यस कारणले पुराना आदरणीय नेताहरू सबै डेराबाट आफ्नै घरमा फर्किन पर्यो. त्यस कारणले आफ्नै नाति पुस्तालाई सम्झाउन पर्यो.
0: नयाँको नेतृत्व स्वीकार्न नसकेका हो कि होइन, त्यो मनमा
2: तपाईँलाई एउटा कुरा के भन्छु भने जस्तै अहिले देखिएको नेताहरू हुन्छ, गगनजीहरू हुन्छ, विश्वहरू हुन्छ, गुरुजी, प्रदीपजी, देवराजी, यो टाइपको लिडरहरू अहिले हाम्रो पार्टीभित्र हुनुहुन्छ. गगनजीलाई त्रिचन्द्र क्याम्पसमा सोभिको सदस्यता सदस्य, सोभिको सदस्य, नेभिसनको उपाध्यक्ष, नेभिसनको महामन्त्री, तपाईँ आफै लिन सक्नुहुन्छ। यो सबै हामीले गरेर लिएर आएको हो। लिएर आउँदाखेरि हाम्रो पुस्ता सबैभन्दा पछाडि पर्यो। एकैचोटि हाम्रो पुस्तामा आउँदा एकैचोटि के गरिदियो भने गगनजीको पुस्तामा मेरो पुस्ता हरायो। किन हरायो त भन्दाखेरि जस्तै भीष्मजीहरू हाम्रो पुस्ताको हो। अहिले भीष्मजीले अवसर पाउनु कति राम्रो पर्फर्मेन्स देखाउनु भएको छ। सदनमा राम्रो पर्फर्मेन्स देखाउनु भएको छ। शिष्टता प्रकट गर्नुभएको छ। धैर्यता प्रकट गर्नुभएको छ। आफ्ना कुरा प्रस्तुत गर्दाखेरि कस्तो सबैले क्याचअप टाइपका प्रस्तुत गर्नुहुन्छ। हाम्रो पुस्ता किनभने हाम्रो पुस्ताका व्यक्तिहरू एक थरी व्यक्ति सत्तामा मात्रै लाग्ने आफ्ना थारीहरूलाई बाहिरबाट आइजाने गर्ने गरे जुन जसको मार मैले बिहोरेको छु। त्यस कारणले यो पुस्ता आएको छ, आफूले बनाएको पुस्ता आएको कारणले गर्दा म धेरै खुसी छु। त्यस कारण म पार्टी अफिस जान्छु, यो गर भन्छु, उसो गर भन्छु, राम्रो भइरहेको छ। एकैचोटि सबै कुराको आशा होइन, सबै कुरा पराजित भएको बेलामा पनि झगडा हुँदो रहेछ, सत्तामा भएको बेलामा पनि झगडा हुँदो रहेछ, हाम्रो गलत प्रचार रहेछ, यसलाई हामीले निर्मूल गराउनु पर्छ भन्नु लाग्छु। म धेरै खुसी छु हामी यो पुस्ता गगनजीको पुस्ता आएर चलाएको कारणले गर्दा।
0: भाइहरू आउँदा अब आफैले बनाएका केटाकेटीहरू आउँदा वा चाहिँ युवाहरू आउँदाखेरि ईर्ष्या लाग्दैन डाक्टर साहब?
2: अरे उनीहरूले अपमान गरे भने त हुन्छ र अहिले सत्ता पनि छैन नि त। अहिले त दौडधुप गर्ने हो, मेहनत गर्ने हो। मेहनत गर्ने बेला त युवै चाहिन्छ नि। जस्तै भन्नुहोस् स्थानीय तहको चुनावमा युवा भएन र पुरानो पुस्ता भयो भने उसले दौडधुपै गर्न सक्दैन, उसले कामै गर्न सक्दैन, युवा चाहिन्छ। पार्लियामेन्टमा चाहिने बुजुर्ग अनुभवीहरू चाहिन्छ जसले गर्दाखेरि मुलुक चलाउनका निम्ति संयम धैर्यता प्रकट गर्न सक्छ। त्यस कारणले युवाहरूले होस पुर्याउन पर्यो, होसमा चाहिँ जोस पनि चाहियो भन्ने तरिकाले जान। होसै होस् भन्ने पनि ह्याङ हुन सक्छ, यसरी पनि छोड्नु पर्छ।
0: अब जाँदा जाँदै यो अहिले समग्र रूपमा हेर्दाखेरि यहाँले हेरिराख्नु भएको छ, प्रदेश सरकार हरेक प्रदेश सरकारहरू धरापमा छन्, संघीयताको हुर्मत लिए पुराना दलले भन्ने आरोप पनि लागेको छ, कोशीको मात्रै कुरा गरौं, सातौं पटक सरकार परिवर्तनको कसरत हुँदै रहेछ, यसले संघीयताको धज्जी उडाएन डाक्टर साहब?
2: एउटा कुरा हामीले संविधान बनाउँदा यो कुरा मैले भनेको छु सदनमा, तपाईँले 4 मिनट 23 सेकेन्डको मेरो एउटा स्पिच छ संविधान बनाउने बेला संसदमा। मैले भनेको यो ठूलो संसद नबनाऊ, 101 जनाको संसद भए हुन्छ, प्रदेश यति धेरै बना त केही पनि होइन, यति संख्या यति धेरै ठुलो निर्वाचन नगरौं, त्यसो यसले चाहिँ हामीले व्यवस्थित गर्न सक्दैनौँ, कामकाजीको गर्न सक्दैनौँ, हामी त्यो अनुसार भइसकेका छैनौँ। स्थानीय तह र बलियो बनाऊ, मैले बारम्बार भनेको सन्देता प्रदेशका भन्ने विरोधी हो भन्ने, अझ पहाड तराई छुट्याउन पर्छ भन्ने, नाक काट्न पर्छ भन्ने, नाकको छालाको लिङ्गको पोसाकको बढी बवाल भयो। यसले गर्दाखेरि आज चाहिँ नि हामीले ल्याएको संसदीय व्यवस्था वा संघीयता चाहिँ विकृत जस्तो देखियो। बजेट प्रस्तुत गर्न सक्नुभयो, मन्त्रीको निम्ति झगडा भएको छ, केन्द्रमा मन्त्रीको निम्ति झगडा, प्रदेशमा झगडा, यस्तो स्थिति छ। स्थानीय तह नभइदिएको भए यो देश अझ विकृत थियो, अझ अराजकतामा जान्थ्यो। त्यस कारणले यसलाई कामकाजको रिफाइन गर्नुपर्छ। त्यस कारण मैले सदनमा भनेछु अब रिफर्म गर्ने बेला भयो। रिफर्म गरेर सही व्यक्ति लियो भने उसले पर्फर्म देखाउन सक्छ, तब नयाँ पुस्तामा ट्रान्सफर्म हुन्छ। नयाँ पुस्तामा ट्रान्सफर्म, पोजिटिभ ट्रान्सफर्म भन्यो भने विदेशको गएको युवाहरू नेपालमा आउन सक्छ भन्न मैले भनेको छु। तर यो चाहिँ नि हामीले ल्याएको स्ट्रक्चरलाई हामीले चलाउन सकेनौँ। वी आर अल आर करप्ट, सोचाइने कुरा भ्रष्ट भयो। त्यस कारणले गर्दा युवाहरूले हामीलाई छोडेर गए, हामीले हाम्रो कार्यशैली, हाम्रो व्यवहार, हाम्रो बिहेभियरहरूलाई यङ जेनेरेसनले मन पारेन। त्यस कारणले त नयाँ अहिले आएको छ, अब नयाँले पनि गरेन, यही ह्याङ गएर बस्यो भने यसले अप्ठ्यारो पार्छ। त्यसमा अहिले हामी धेरै विरोध गर्ने सरकार कुरा गर्ने होइन, यसलाई सही करेक्सनमा यत्रो ठुलो घर हामीले प्रजातान्त्रिक घर बनायो, यो घर चाहिँ बिगार्न भएन, यति धेरै देश जल्यो, खरानी भएको देशलाई फेरि जलाउने बाटोतिर जानु भएन भन्ने तरिकाले हामीले।
0: तर कता कता उकुस मुकुस होइन, कता कता आक्रोश जस्तो, सान्नाटा जस्तो, उकुस मुकुस जस्तो होइन, यो के न के यो एकदम हराएको जस्तो, बिचली जस्तो आवाज हुन्छ क्या नागरिकहरूमा अहिले?
2: सरकारले के भने, सरकारले मान्छेलाई उत्साहित गर्न पर्यो। जहिलेसुकै आपसमा झगडा छ भने छ, सबै फन्ड खोल्यो छ, सबैलाई तर्साएको छ, आतंकित गरेको छ, होइन। सरकारले यो काम राम्रो गर्यो, शिक्षाको यो शिक्षामा अहिले तपाईँलाई भन्नुहोस् न के छ र, मैले हामीले प्लस टू गरेका बच्चाहरू छन्, अहिले साढे सवा तीन लाख जति युवाहरू गएको वर्षमा विदेश गए भने अहिले यही एआई पढ्न देऊ यही आइटी देऊ यत्रो भिसीहरू बनाउनु भएको छ तपाईँले भिसीहरू बनाउनु पर्यो इन्टरभ्यू लिँदाखेरि भिसीलाई अब तपाईँ नेपालमा के प्रोग्राम दिनुहुन्छ भनेर प्रश्न उत्तर सोध्ने हो नि प्रोग्राम भनेको एआई को कति विद्यार्थी पढाउन सक्नुहुन्छ आइटी को कति बनाउन सक्नुहुन्छ सीए कति पढाउन सक्नुहुन्छ सिभिल इन्जिनियर कति बढाउन सक्नुहुन्छ होइन आर्किटेक्ट इन्जिनियरहरू कति बढाउन सक्नुहुन्छ होइन प्यारामेडिकल कति सिट बढाउन सक्नुहुन्छ नर्सहरू कति बढाउन सक्नुहुन्छ भने इन्टरभ्यू लिने हो नि सरकारमा बसेकाले एकजनाले पनि सोध्दैन त्यो गरिसकेपछि नयाँ जेनेरेसन बस्छ त तपाईँले अहिले तपाईँले एउटा कुरा भन्नुहोस् मैले बारम्बार भनेको अहिले थ्री इयर्स कोर्समा प्राइभेटमा पढ्दाखेरि तीस लाख तिर्न पर्छ डाटा साइन्स पढ्दाखेरि तपाईँले हाम्रो त्यो नौवटा विश्वविद्यालयहरू छन् यिनीहरूले चाहिँ दस लाखमा हामीले विद्यार्थीहरूलाई डाटा साइन्स एआई आइटी पढ्ने व्यवस्था गरिदिने प्यारामेडिकल पढ्ने व्यवस्था गरिदिने हो भने नर्सेस पढ्ने व्यवस्था गरिदिने भने नेपाली युवाहरू बाहिर जान्नन् तपाईँलाई ब्याचलर गरेपछि बाहिर जान्छ ब्याचलर गर्दै जाँदा यहाँ स्कुलहरू चर्छन् आर्थिक कारोबार हुन्छन् बाबुआमासित केटाकेटी बस्छन् नेपालको भाषाबाटै फरक हुन्छ नि तर मतलबै छैन मैले हिजो त्रिभुवन विश्वविद्यालयको भिसीजीलाई फोन गरेर केही प्रोग्रामहरू दिनुहोस् त भन्दा भने मैले यस्तै तरिकाले पहिले पोखराको युनिभर्सिटी भिसीलाई भनेर डाटा साइन्स पढ्न दिनुहोस् भन्दा अहिले शङ्खपुलमा डाटा साइन्स खुलिरहेको छ बाहिर पढ्न जाँदा 45-50 लाख चाहिन्छ अहिले 5 लाख बिलोमा त्यहाँ पढ्न पाइन्छ यस्तो गरिदिने पो हो त सरकारले यस्ता क्रिएटिभ काम गरिदियो नि नचाहिने कुरा गरिन्छ झगडामा लाग्ने तर्साउने काममा लाग्नु हुँदैन नि जसले भ्रष्टाचार गरिन्छ भ्रष्टाचार भनेको ठुलो रोग हो भ्रष्टाचार गर्नेलाई कारवाही गर्नै पर्छ तर कतिलाई गर्ने कतिलाई अनुसन्धान गर्नु हुँदैन यस्तो डिस्क्रिमिनेसन गर्न हुँदैन राज्यको नेपालको सामुन्ने राज्यको निम्ति सामु नागरिक सबै नागरिक भएर हुन् संविधानका दायी पनि सबै समान हुन् भन्ने दृष्टिकोणले त्यो शिक्षाको क्षेत्र सुधार्ने ठाउँ छ हाइडो अहिले विगतको सरकारले लिएको जलस्रोत नीति अत्यन्तै राम्रो छ त्यसलाई चाहिँ कार्यान्वयन गर्ने हो भने 5 वर्षमा हामी गरिबी अन्त गर्न सक्छौँ संसारभरिका फरिएका नेपालीले कमाएको वा तपाईँहरूले कमाएको थोरै थोरै पैसा त्यहाँ लगानी गर्न दिने हो भने 5 वर्षमा नेपाल सम्पन्न बन्न सक्छ यति धेरै नीतिगत निर्णय गर्ने ठाउँमा भएका व्यक्तिहरूले नीतिगत निर्णय छोडेर आपसी द्वन्द अर्को गर्ने यस्तो लाग्न हुँदैन यो मैले बालेन सरकारलाई भन्न चाहे भने प्रतिपक्ष पनि हामीले कसरी बस्न पर्यो भने अब यो सरकार सत्ता र प्रतिपक्ष थाहै होइन यो रोटेसन हुन्छ सत्तापक्षले गरेका कमजोरीहरू प्रतिपक्षले डायरी मेन्टेन गर्ने आवश्यक पर्दा दिने जनतालाई भनेर जाने सिस्टम यो प्रक्रिया यो विधिलाई हामीले राल्यो भने नेपालले एउटा नयाँ नजिर बनाउन सक्छ यो अहिलेको बाटो
0: यहाँको महत्वपूर्ण समय र सुझावका लागि धेरै धेरै धन्यवाद नमस्कार
2: धन्यवाद
0: नेपाली कंग्रेसका नेता डाक्टर चन्द्र भण्डारी आदरणीय श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छु विश्रामपछि पुनः उपस्थित हुनेछौं
1: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू वर्षायाम शुरू भएपछि बाढ़ी पहिरो चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं अफवाहमा विश्वास नगरौं सही र आधिकारिक सूचना मात्र विश्वास गरौं हामी सबै सचेत बनौं विपदबाट आफू आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश
3: तपाई रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
0: यतिकै हाम्रो बेसमा स्वतन्त्र नागरिक समूहका अभियन्ता एवं वरिष्ठ पत्रकार ऋषि धमला हुनुहुन्छ धमलाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
4: थ्याङ्क यू सो मच खेमजी
0: अब यतिखेर यतिखेर देवेन्द्रराज पाण्डेको निधन भएको छ विचलित अभियन्ताको होइन उहाँ अस्ताउनु भएको छ नागरिक हक र नागरिक मैत्री व्यवस्थाका निम्ति पाण्डेको सक्रिय सहभागिता थियो 36 सालदेखि नै 46 को जनआन्दोलनदेखि उहाँको छवि नागरिक अगुवाको रूपमा स्थापित भएको थियो आज उहाँलाई कसरी सम्झिनुहुन्छ
4: स्वतन्त्र नागरिक अभियानको म अध्यक्षको नाताले नेपालको नागरिक आन्दोलनलाई बलियो बनाएर निष्ठा पुर्याउने अमूर्धन्य व्यक्ति हुनुहुन्थ्यो देवेन्द्रराज पाण्डे उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातान्त्रिक आन्दोलनमा जनताको अधिकारको लागि अभिव्यक्ति स्वतन्त्रताको लागि र कानूनी राज्यको लागि र संविधान ल्याएर यो देशलाई 30 वर्ष पञ्चायती व्यवस्था अन्त्य गर्न उहाँले जुन भूमिका खेल्नु भएको थियो र संविधान निर्माण प्रक्रियामा कृष्ण प्रसाद भट्टाईको नेतृत्व सरकारमा उहाँले अर्थतन्त्र रूपमा जुन छोटो समयमा धेरै राम्रो काम गरेर देशलाई संविधान दिएर एउटा महत्वपूर्ण गुण लगाउनु भएको व्यक्ति हो देवेन्द्र पाण्डे भनेको. उहाँले नागरिक आन्दोलनलाई यति बलियो बनाउनुभयो. उहाँले नेपालको लोकतान्त्रिक आन्दोलनमा प्रजातान्त्रिक आन्दोलनमा जनताको अधिकारको लागि अभिव्यक्ति स्वतन्त्रताको लागि र कानूनी राज्यको लागि र संविधान ल्याएर यो देशलाई

0: कमजोर थियो र नागरिक आन्दोलनको नेतृत्व उहाँले गर्नुभयो जनराज पाण्डे. त्यसैले आज हामी सबैको प्रेरणादायी व्यक्तित्व हो नेपालको नागरिक आन्दोलनमा उहाँले खेलेको भूमिका कुनै पनि नेपालीले कहिले पनि बिर्सदैन. म अत्यन्त योग्य र सक्षम व्यक्ति हुनुहुन्थ्यो. गैराति उहाँको हिजो जसरी निधन भएको छ सबै नेपालीहरूमा ठूलो पीड़ा पनि छ. किन पीड़ा छ भने अहिले नागरिक आन्दोलन कसरी अगाडि बढ़ला भन्ने धेरै बहस भइरहँदाखेरि उहाँको निधन भयो. उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु. परिवारजनप्रति समवेदना व्यक्त गर्न चाहन्छु. र म सबै देशका नागरिकलाई भन्न चाहन्छु नागरिक आन्दोलनको एकजना सूत्रधार हो उहाँ. उहाँले बीपी कोइरालालाई साथ दिएको जन्म संग्रहमा उहाँले 46 सालको जनआन्दोलनमा गणेशमान सिंह कृष्ण प्रसाद भट्टराई गिरिजा प्रसाद कोइराला मनमन अधिकारलाई साथ दिएको व्यक्ति हो. 62-63 सालको जनआन्दोलनमा उहाँले लोकतन्त्रको पक्षमा प्रजातन्त्रको पक्षमा आफूलाई उभ्याएको व्यक्ति हो धर्मराज पाण्डे भनेको. त्यसैले आज म स्वतन्त्र नारी अभियानको
1: नेतृत्व
0: नागरिक आन्दोलन हाम्रो देशमा कमजोर हुनुहुँदैन. मलाई अस्ति कृष्ण पाईले भन्नुभएको थियो नागरिक आन्दोलन बलियो बनाउनु पर्छ. तपाईँले नेतृत्व गर्नु पर्यो. नागरिक आन्दोलन बलियो भयो भने यसले खबरदारी गर्न सक्छ देशमा अहिलेको सत्तामा बसेका नेताहरूलाई प्रधानमन्त्रीलाई मन्त्रीलाई सत्तासीन दलका नेताहरूलाई प्रतिपक्षलाई पनि खबरदारी गर्नुपर्ने आवश्यकता छ. किन भन्दाखेरि उनीहरूले बाटो बिरायो भने गल्ती कमजोरी गरे भने खबरदारी आजको आवश्यकता हो.
1: होइन तपाईँहरूले पनि अब नागरिक एउटा अभियान त गुमाउनु पर्दाको पीड़ा र त्यस पछाडि चाहिँ तपाईँहरूले पनि थालेको यो अभियान होइन उहाँ एउटा पथ प्रदर्शकका रूपमा पनि एउटा अनुयायीका रूपमा पनि उहाँ हुन सक्नुहुन्छ. तर आज तपाईँहरूले एउटा छाया सरकार गठनको अवधारणालाई अगाडि सार्नु भएको छ होइन. भर्खरै 100 दिन मात्रै पूरा भएको छ. 100 दिन भन्दा 1-2 दिन बेसी भएको छ सरकार निर्माणमा. अब छाया सरकार गठन गरेर सरकारलाई तपाईँहरूले सहयोग गर्न खोज्या कि असहयोग गर्न खोज्या दबाव दिन खोज्या?
0: होइन, बालन शाह प्रधानमन्त्री बनेकै दिन नेपालमा पहिलो पटक स्वतन्त्र नारी अभियानको हामीले शुरूआत गरेको हो. बनेकै दिन हामीले स्पष्ट रूपमा भनेका थियौं त्यतिखेर देशमा सुशासनको लागि विकास र समृद्धिको लागि भ्रष्टाचार कारवाही गर्नको लागि वर्तमान सरकार अगाडि बढ्नुपर्छ. यसले जनतालाई चाहिँ अब लोकतन्त्र विधिको शासन कानून राज्यको पत्रपति दिँदै यो सरकारले जनताको मन जित्नुपर्छ. जनताको कामहरू गर्नुपर्छ. स्वास्थ्य र शिक्षामा व्यापक रिफर्म गर्नुपर्छ. निशुल्क गर्नुपर्छ स्वास्थ्य र शिक्षा भन्ने हाम्रो एजेन्डा हो आजको दिनमा. तर सरकारले कर लगायो, सरकारले गल्ती गर्यो भनेर हामीले भनिराखेका छौं. शिक्षा र स्वास्थ्यमा कर लगाउनु गलत हुन्छ भन्ने हाम्रो एउटा निष्कर्ष स्वतन्त्र नारी अभियानको. हामीले एउटा अभियान शुरू गर्यौं बालन शाह प्रधानमन्त्री बनेकै दिनबाट शुरू गरेको यो अभियानले बालन शाहको 100 दिनको कार्यशैलीको कामको पनि उच्च मूल्याङ्कन हामीले गरेका छौं. र हामीले माइती मन्देलाबाट एउटा अभियान शुरू गर्यौं त्यो दिन. र सरकारले राम्रो काम गर्न खोजेको छ तर सरकार रुमलिरहेछ अलमलिरहेछ है. सरकारले जनताको काम गर्नु पर्यो, जनतालाई चाहिँ खुसी राख्नु पर्यो. जनतामा निराशा आयो. जनता आज सरकारमाथि नै प्रश्न गरिराखेका छन्. लाखौं लाख जनताले के भनेका छन् भन्दाखेरि सरकारले बाटो नबिराओस्, सरकारले जनचाहना अनुसार काम गरोस्, यो सरकार जनप्रिय होस्, यो सरकारले रोजगारीको सृजना गरोस्, यो सरकारले विगतको पुराना दलका ठूला नेताहरूले गर्न सकेका काम गरोस्, यो सरकार पूर्व आग्रह नराखिकन काम गरोस्. आग्रह पूर्व राख्नु हुँदैन सरकारले. कसैलाई निषेध गर्नु हुँदैन, कसैलाई पूर्वाग्री भएर थुन्नु पनि हुँदैन. अहिले त यो सरकारले डेलिभरी दिने हो, सुशासन दिने हो, विकास निर्माणमा मुलुकलाई अगाडि बढाउने हो, काम छ नि जनताको लाइफ गर्ने हो, रोजगारी सिर्जना गर्ने हो, उद्योग धन्दा सिर्जना गर्ने हो, खोल्ने हो, लगानीको वातावरण बनाउने हो. हामीले त व्यापक रूपमा भनेका छौँ र नागरिकहरूको यो छाया सरकारले
1: भूमिका
0: निर्वाह गर्दैछ. हामी छाया
1: सरकारले कसरी हुन्छ त्यो छाया सरकार को को के भन्छन् त्यहाँ प्रधानमन्त्री को भन्छ मन्त्रीहरू को भन्छन् होइन त्यो गठन कसरी हुन्छ
0: यसको प्रधानमन्त्रीको बारे हामी व्यापक रूपमा छलफल गरिराखेका छौँ. कसलाई प्रधानमन्त्री बनाउने र मन्त्रीहरू चाहिँ कस्ता व्यक्ति ल्याउने विज्ञहरू ल्याउने हरेक तह तबका भिजेको हरेक तह तबका जनताको छ नि कुरा सुन्ने जनताको कुरालाई छ नि राष्ट्रियकरण गर्ने पीड़ितहरूलाई न्याय दिने म देशभरिको पीड़ितलाई तपाईँको कार्यक्रम मार्फत किन नेपाली जनताले सबभन्दा बढी सुन्ने नेपाली बहसमा खेमजी म के भन्न चाहन्छु भन्दाखेरि देशभरिको पीड़ितहरूलाई हामी न्याय दिन्छौँ. मित्रराज पीड़ितहरूलाई हामीले नै पहल गरे हो. उहाँहरूको आन्दोलनलाई पहिले नै मैले साथ दिएको थिएँ. र मैले भनेको थिएँ तपाईँहरू काठमाडौँ आउनुहोस्, काठमाडौँ

0: आउँदाखेरि हामी तपाईँहरूसँग सहकारी गरेर तपाईँहरूको एजेन्डालाई सम्बोधन गर्न सरकारलाई दबाब दिन्छु भनेर मैले गृहमन्त्री सोनगुरुलाई पनि भनेको थिएँ कि अब मिटर दाई पीडितहरूको मागलाई सम्बोधन गर्न तपाईँ कहाँ जानुपर्छ निजगढ उहाँ जानुभयो मलाई म धन्यवाद दिन चाहन्छु किन भन्दाखेरि वार्ता भयो र मिटर ब्याग पीडितहरूले न्याय पाउने वातावरण बनेको छ हिजो सम्झौता भयो नौ बुझे यो हाम्रो पक्ष हो मिटर ब्याग पीडित लघुवित्त पीडित सरकारी पीडित धेरै पीडितहरूले हामी न्याय दिन चाहन्छौँ आज माइती घर मन्दिरमा आन्दोलन गरिराखेका धरनामा बसिराखेका पीडितहरूलाई पनि हामी न्याय दिन चाहन्छौँ हामीले सरकारलाई भनेका छौँ हाम्रो एजेन्डा भनेको पीडितहरूलाई न्याय दिने हो र हामीले पीडितहरूको पक्षमा काम गर्ने हो छाया सरकारले त अब जनताको एजेन्डाहरूमा सरकार कहाँ चुक्यो सरकारले कहाँ कसरी कमजोर गरिरहेछ सरकारले गर्नुपर्ने काम र दायित्व र जिम्मेवारी के हो सरकारको भूमिकालाई प्रभावकारी बनाउने प्रधानमन्त्रीले राम्रो काम गर्दा हामी खुलेर प्रशंसा गर्छौँ प्रधानमन्त्रीले गल्ती गर्दै जानुभयो भने हामी खबरदारी गरेर भन्छौँ गलत भयो प्रधानमन्त्री यो दुईटै मतको छ नि अपमान नगरौं नजरअन्दाज नगरौं दुईटै मतको सरकारले जनताको मन जित्ने काम गरौं यो सरकारले प्रतिपक्षसँग पनि सहकारी गर्नुपर्छ खेमजी छाया सरकारको एउटा नयाँ प्रस्ताव छ प्रधानमन्त्रीलाई हामी एकदम व्यापक रूपमा छलफलमा छौँ सबै पोलिटिकल पार्टीको बिचमा सहमति गरौँ देश निर्माणमा विकासमा अब विकासको मूलन नयाँ किसिमले अगाडि बढाउँ देशमा देशमा चाहिँ नि अब जनताहरूले आशा विश्वास भरोसा गरौँ सरकारलाई वा यो सरकारले राम्रो काम गर्यो यो सरकारले सबैको मनको भावना बुझेर एक्सन गर्यो एक्सन र परिणाम दिनको लागि यो सरकार अगाडि आयो भन्ने मान्छे दिनुपर्छ सुशासन त यो सरकारले चाहिँ एजेन्डा बनाए तर व्यवहारमा यो
1: सरकार सन्तुष्ट हुनुहुन्छ होइन सरकारको तपाईँ खबरदारी पहरेदारी र सरकारलाई गर्ने ठाउँमा हुनुहुन्छ होइन आज
0: होइन एकदम तपाईँले सही कुरा गर्नुभयो हामी यो सरकारलाई अहिले विरोधको लागि विरोध गर्न छैनौँ यो सरकारले गल्ती गर्यो भने हामी खबरदारी सहयोगमा गएर पनि गर्छौँ त्यो नारी अभियानको एउटा अभियानै छ मूल मन्त्रै छ राम्रो काम गर्नेलाई समर्थन गर्ने गलत काम गर्नेलाई कारवाहीको लागि र उनीहरूलाई छ नि दण्डित गर्नुपर्छ भन्ने पनि हाम्रो बटम लाइन हो तर म तपाईँलाई छाया सरकारको कुरा गर्दाखेरि हामी अब मन्त्रीमण्डल बनाउँछौँ मन्त्रीमण्डलमा बस्ने मान्छेहरू योग्य सक्षम बुद्धिजीवी हुन्छन् डाक्टर सुरेन्द्र किसका मान्छेहरू हरेक तरतर्फमा काम गरेका हरेक क्षेत्रलाई बुझेका हरेक क्षेत्रको छ नि कुराहरूलाई मनन गर्न सक्ने योग्य मान्छेहरूको हामी क्याबिनेट बनाउँदैछौँ सुन्नुहोस् है अर्को कुरा केन्द्रजी छाया सरकारको दायित्व र जिम्मेवारी पनि एकदम नागरिकतिर यसको चाहिँ विशेष रूपमा चाहिँ ध्यान केन्द्रित हुन्छ नारीहरूको समस्या समाधान गर्ने अब समस्या कोट्याउनु होइन समाधानको उपाय खोज्ने जनतालाई खुसी राख्ने जनतालाई सम्पन्न बनाउने र आज किसानहरूलाई छ नि मल बिउ के दिन सकेका छौँ अहिले खेतमा छ नि नपाई भइराखेको छ किसानहरूले मल पाएका छैनन् बिउ पाएका छैनन् उनीहरूलाई चाहिँ अब प्रविधिमा छ नि पुष्ट बनाउने कृषि क्रान्तिको जगबलले बनाउने पर्यटन क्षेत्रको विकास र विस्तार व्यापक रूपमा ध्यान दिने र युवाहरूलाई स्वदेश राख्ने गरी रोजगारी सिर्जना गर्नको लागि अब हामी लाग्छौँ स्वतन्त्र नारी अभियानले एउटा अभियान लिएर अब घर घरमा जान्छ हामी गैर गर्ने उम्मेदवार चाहन्छौँ स्थानीय तहमा स्पष्ट रूपमा हाम्रो बटम लाइन हो स्थानीय सरकारलाई प्रभावकारी बनाउन चाहन्छौँ स्थानीय सरकारलाई जनमुखी बनाउन चाहन्छौँ स्थानीय तहमा विकास हुने देशमा विकास हुन्छ र प्रदेशलाई पनि हामी अब संहिताको कुरा गर्दा प्रदेश सरकारको भूमिका पनि कमजोर भइराखेको छ प्रदेशमा पनि खालि व्यक्तिगत स्वार्थको लागि मात्रै काम भइराखेको छ दलीय स्वार्थको लागि मात्रै काम भइराखेको छ जनताको लागि प्रदेश सरकारले काम गर्न सकेको छैन प्रदेश सरकारलाई पनि अब छरिचो बढाउने ठुलो प्रदेश सरकार नबढाउने प्रदेशको सांसदको संख्या पनि व्यापक रूपमा कटौती गर्नुपर्छ भन्ने हाम्रो बटम लाइन छ र संसदीय व्यवस्थालाई बलियो बनाउने जनताको चाहना आउँछ काम गर्ने र जनतालाई चाहिँ शक्तिशाली बनाउने अभियानमा हामी अब अगाडि बढ्छौँ हामी कोही सब पनि जनताको हक अधिकारको लागि सम्झौता गर्दैन
1: हस् यहाँको महत्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद ऋषि धमलाजी नमस्कार
0: थ्याङ्क
1: यू सो मच नागरिक स्वतन्त्र नागरिक अभियानका संयोजक अध्यक्ष एवं वरिष्ठ पत्रकार ऋषि धमलाजी श्रोता नेपाली बहसमा छोटो विश्राम लिन्छौ विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौ
2: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
3: हेर्नु न बाबु छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
2: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
3: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ तीन धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोपाइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
4: रेडियो बिहानी 97.6 MHz स्थानीय तहको आवाज र अभ्यासलाई देशव्यापी गराउन नेपाली बहसमा पालिका बहस पनि देशैभरि पालिका बहस।
1: आदरणीय श्रोता, हामी पालिका बहसमा उपस्थित भएका छौं र पालिका बहसमा यतिखेर नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गारा हुनुहुन्छ। उहाँ चाहिँ नीलकण्ठ नगरपालिका धादिङको मेयर पनि हुनुहुन्छ। भीमजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसको पालिका बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
5: हजुर, धन्यवाद, गुड मर्निङ।
1: अब अहिलेको अवस्थामा चाहिँ पालिका बसमा चर्चा गर्दै गर्दाखेरि नयाँ सरकार पनि आएको छ, संघीयतामा मुलुक अभ्यस्त हुँदै पनि छ। 72 सालमा संविधान जारी भएदेखिका 83 सालसम्म आइपुग्दाखेरि करिब करिब 10-11 वर्ष सत्ता सरकार स्थानीय तह आफैमा चाहिँ एउटा लड़ाईमा छ। अहिलेको अवस्थामा सरकार आइसके पछाडि तपाईँहरूले कस्तो खालको अनुभूति गर्नु भएको छ? संघीयता कार्यान्वयनको मर्म अनुसार सरकार अगाडि बढ़िरहेको छ र तपाईँहरू चाहिँ कतिको सन्तुष्ट हुनुहुन्छ? तपाईँहरूको इन्ट्राक्सन कतिको छ?
5: अत्यन्त राम्रो प्रश्न सोध्नुभयो। संहिताको मूल आधार भने 3 चिजहरू होइन, एउटा प्रशासनिक संहिता, एउटा वित्तीय संहिता, एउटा राजनीति संहिता। राजनीति संहितामा टाइममा इलेक्सन भएको छ, अहिले एउटा विद्रोह पछि संघीय संसदको निर्वाचन भयो, त्यो आफ्नो ठाउँमा छ। प्रशासनिक संहिता हेर्नुहुन्छ भनेदेखि अहिले पनि सबै कार्यालयहरूमा स्थानीय सरकारमा प्रमुख प्रशासकीय अधिकारी पुगिरहेको स्थिति छैन एकातिर, अर्कोतिर मेजर भनेको लेखा अधिकृतहरू पुगेको छैन, कर्मचारीहरूको अभाव छ, सबै कर्मचारीहरू संघीय कर्मचारी बनेर बसेको स्थिति छ, स्थानीयमा जानु मानिरहेको स्थिति छैन, काम गर्नलाई एकदम अप्ठ्यारो परिस्थिति छ। अब सबैभन्दा सुशासनका कुरा गर्ने हो भने र 753 भन्दा अन्त भूमि छैन र विकास निर्माणको र संहिताको स्वाद चखाउन जनतालाई जसले जतिसुकै कुरो पर्दैछ संघले गरे पनि स्थानीय सरकार एक्टिभ नभइकन स्थानीय सरकारलाई स्रोत र साधनको चाहिँ नदिकन हुनेवालामा छैन। वित्तीय संहितामा टोटल बजेटको समानीकरण बजेट हेर्नुहुन्छ भनेदेखि पहिला 1964 गत आर्थिक वर्षको 1964 बजेट हुँदाखेरि 4.58% समानीकरणको बजेट विनियोजित गरिएको थियो। अहिले 21-24-34 बजेट हुँदाखेरि 4.25% मात्रै हामीलाई बजेट स्थानीय छ, टोटल 753 त्यति बजेट मात्रै गएको स्थिति छ। त्यसैले एकातिर त्यो छ भनेदेखि अर्कोतिर त्यही गएको बजेटमा पनि हरेक वर्ष होइन जब हामीलाई एउटा सिलिङ जान्छ, त्यो सिलिङ गइसकेपछि हामीले योजनाहरू चाहिँ 7 स्टेप पार गरेर योजनाहरू चाहिँ हामी कार्यान्वयनको चरणमा जान्छौँ। जब कार्यान्वयनमा गरिसकेपछि जब हामीलाई भुक्तानी दिने बेला हुन्छ, त्यो बेलामा संघीय सरकारले चाहिँ अर्थ मन्त्रालयले अथवा संघीय सरकारले चाहिँ हाम्रो बजेटहरू काट दिएको हुन्छ र स्थानीय सरकारलाई अत्यन्त कमजोर र त्यति मात्रै नभएर स्थानीय सरकारलाई चाहिँ यो सरकार भनेको बेकुब हो, पैसा दिन सक्दैन, योजना दिन्छ, सम्झौता गर्छ, काम लाउँछ भन्ने परिस्थिति सिर्जना गरेको छ। हामीले बाध्य छौँ हामी, किनभने हामीले सिलिङ अनुसारको चाहिँ म्यानेज गरेका हुन्छौँ, पैसा दिने बेला नपाएपछि सबै उपभोक्ता समितिका ठेकेदारका मान्छेहरू आएर चाहिँ हामीलाई घेर्ने अवस्था सिर्जना भएको छ। त्यसैले हामीले हरेक वर्ष अहिलेकै सरकार आइसकेपछि पनि अर्थमन्त्री कहाँ गएर भेट्यौँ, ज्ञापन पत्र दियौँ र हाम्रो चाहिँ जे जति छ बरु थोरै पैसा दिनुहोस्, थोरै पैसा दिँदाखेरि हामी त्यही अनुसारको योजना गर्छौँ, तर सिलिङ अनुसारको पैसा नकटाइदिनुहोस् भन्दाखेरि नमानेर अहिले पनि करोडौं रुपियाँ दामहरू हामी सबै स्थानीय सरकारहरूको काटेको स्थिति छ।
1: बजेट पनि आएको छ होइन, बजेट बढेर आएको छ, तपाईँहरूलाई केही राहत त हुन्छ?
5: बजेट बढेर आएको छैन, होइन, मैले भनिसकेँ गत यो सरकार भन्दा अहिले सरकार हुँदा 4.58% आएको थियो भने अहिले 4.25% मात्रै आएको छ। यता बजेटको सिलिङ बढेको छ, यता गएर स्थानीय सरकारमा चाहिँ के भएको छ, बजेट घटेर गएको छ। अब भन्नुहोस् सशर्त भन्दा निशर्त अथवा सामान्यकरणको बजेट भन्दा सशर्तको बजेटहरू बढाएको छ। रिमोट चाहिँ के भइरहेको छ त भन्दा सङ्घले रिमोट खिचिरहेको स्थिति छ एकातिर, अर्कोतिर हामीले सधैँ आवाज उठाउँदै आए स्थानीय हिजो निकाय थियौँ अलग कुरो भयो, त्यसलाई हामीले स्वीकार गरेका थियौँ। तर हाम्रो धेरै सङ्घर्ष सङ्घ महासङ्घहरूले धेरै आन्दोलन गरिसके पश्चात हामी र चाहिँ 2072 संविधानमा हामीलाई सरकारको रूपमा स्थापित गरिएको छ। आज एउटा मात्रै तपाईँहरूलाई म उदाहरण दिन्छु, शिक्षाको 12 कक्षासम्म पढाउने अधिकार 12 कक्षासम्म हेर्ने माध्यमिक स्तरसम्म हेर्ने अधिकार स्थानीय सरकारलाई दिएछ। तर स्थानीय सरकारले ऐन बनाएर व्यवस्थापन समिति गठन गर्ने, विद्यालयहरू मर्ज गर्ने, शिक्षकहरू एक हिसाबले चाहिँ ऐन बनाइसकेपछि विद्यालयहरू मर्ज गर्नेदेखि लिएर कर्मचारीहरू नियुक्ति गर्ने अधिकार छ। तर आज त्यो व्यवस्थापन समितिदेखि लिएर होइन सबैमा के हुन्छ त भन्दाखेरि सरकारले अहिले शिक्षा जुन प्रस्तावित गरिएको छ त्यसमा चाहिँ संविधान
1: सरकारले त भनिसकेको छ स्थानीय तह दलीय हुँदैन, निर्दलीय हुन्छ होइन, राष्ट्रिय स्वतन्त्रता।
5: अहिले सरकारले के भन्यो आधिकारिक होइन, होइन, अहिले त दलबाट हामी चुनाव लडेछौँ, त्यो दल अनुसार चाहिँ स्थानीय के अरे निर्दलीय हुन्छ अथवा चाहिँ दलविहीन हुन्छ भने कहाँ छ प्रमाण? मुखा भर इष्टाचासो भरमा हामीले विश्वास गर्ने? संविधान संशोधन गरेर आउनु पर्यो नि, त्यो कुरो त हुन्छ भन्ने भएर हामी विश्वास गर्ने हो र आधिकारिकता हुनु परेन हामीसित।
1: बजेट समयमा निकास हुँदैन तपाईँहरूले पनि, बजेटको कार्यान्वयन छैन, कतिपयले भुक्तानी पाएका छैनन्, बेरोजगार धेरै छ स्थानीय तहमा पनि।
5: तपाईँले कुरै त्यसरी एकलौटी कुरो गर्नुहुन्न, बेरोजगारीको हिसाब किताब गर्ने हो भने 2 खर्ब चाहिँ स्थानीय सरकारमा छ, त्योभन्दा बढी प्रदेशमा कति छ, त्योभन्दा बढी सङ्घमा कति छ? आज स्थानीय सरकारको पैसा काटिरहँदाखेरि चाहिँ वित्तीय सामान्यकरणको पैसा काट्दाखेरि सङ्घको पैसा काटिएछ नि छैन, होइन, त्यो हो नि प्रश्न। त्यस कारणले अहिलेको सरकारले संविधानमा त कि संविधान चेन्ज गर्नु पर्यो, होइन भने यो संविधानलाई हस्तक्षेप गर्ने काम भइरहेको,
1: घर घरमा सिंह दरबार छ तर घर घरमा सिंहहरू उत्पादन भए भन्छन् तपाईँहरूलाई, होइन नागरिकहरूले,
5: होइन होइन, कसले के भन्छ सित दुनियाँसित हामीलाई मतलब छैन, तर हामी कहाँ आएर हेर्नु पर्यो नि त,
1: होइन, डेलिभरी दिने कुरामा, देश बनाउने कुरा, समाज बनाउने कुरा, स्थानीय तहको सुशासनमा तपाईँहरू चाहिँ पोख्त हुनुहुन्छ, नागरिकहरू खुसी छन् स्थानीय तहसँग?
5: होइन होइन होइन, नागरिकसित खुसी छैनन् भन्ने कुरो तपाईँले के आधारले भन्नुभयो, कसको भनाइलाई आधार मान्नुभयो?
1: नागरिकप्रति सन्तुष्ट छ
5: देशको 70 पहिला संहिताको अर्थ के हो सङ्घले, मैले बुझे संहिता अर्थ एक मिनट सुन्नुहोस् तपाईँले, स्थानीय सरकारले यतिदेखि 85% काम गर्नुपर्छ, प्रदेशले एउटा पालिका र अर्को पालिका र सङ्घ र स्थानीय तहको बीचमा कोअर्डिनेसन अथवा ब्रिजको काम गर्नुपर्छ, सङ्घीय सरकारले चाहिँ परराष्ट्र नीतिका कुरा गर्नु पर्यो, सिमानाका कुरा गर्नु पर्यो, त्यसपछि गएर गौरवका आयोजनाका कुरा गर्नु पर्यो, शान्ति सुरक्षाका कुरा गर्नु पर्यो, मुद्रणका कुरा गर्नु पर्यो। तपाईँ भनिदिनुहोस् मलाई, गौरवका आयोजनाहरू मध्ये बुढी गण्डकी जस्तो आयोजनाले 1 रुपियाँ दाम राखेको छैन यो सरकारले? आज बुढी गण्डकी चाहिँ आयोजना मात्रै हुने हो भने ब्राजिल भन्दा पछिको चाहिँ जलस्रोत भएको देश चाहिँ नेपाल हो, त्यहाँबाट कति चाहिँ इन्कम हुन्थ्यो? एउटा चाहिँ त्यसको रिङ रोड मात्रै हेर्नुहुन्छ भनेदेखि 300 किलोमिटर छ, तपाईँ फेवतालबाट चाहिँ इन्टु 16 गुणा बढी छ, त्यहाँ कति आन्तरिक या बाह्य पर्यटनहरू भेट्न सक्थ्यो? त्यसमा चाहिँ यो सरकारलाई वास्तव व्यस्त छैन, अनि स्थानीयले काम गर्न सकेन, यो गर्न सकेन, बेरोजी स्थानीय कुरा गरिरहँदाखेरि तपाईँ जस्तो लोकप्रिय चाहिँ एफएमबाट सङ्घीय सरकारको बेरोजी कति पर्सेन्ट छ त, हिसाब गर्नु भएको छ?
1: सङ्घीय सरकारको पनि छ, प्रदेशको पनि छ, स्थानीयले पनि गर्छ भन्न खोज्नु
5: भएको छ? भन्दा कम्ती यसो न 8 अर्ब भन्दा बढी चाहिँ खर्ब चाहिँ अर्ब होइन खर्ब चाहिँ बेरोजी छ, 2 खर्ब मात्रै स्थानीय सरकार छ, अरू बेरोजी कसो छ? त्यसको विषय तपाईँहरू किन
1: सुशासनको विषयमा स्थानीय तह कतिको सफल भयो अहिले?
5: हजुर,
1: सुशासनको विषयमा तपाईँहरू कतिको सफल भयो?
5: सुशासनका विषयमा गर्नुहुन्छ भनेदेखि हरेक नियम अनुसार हरेक स्थानीय सरकार सञ्चालन ऐन अनुसार गर्नुहुन्छ भने वर्षको तिनवटा चाहिँ पब्लिक हियरिङ गर्नु पर्थ्यो. हरेक जनताको दैलोको सरकार हो. सानो कुरा पाए पनि त्यहाँ चाहिँ सबै जनताहरूले वास गरेका हुन्छन्, स्वाभाविक पनि छ, त्यो राम्रो पक्ष पनि हो. सामाजिक सञ्जालहरूमा हामीले सबै वेबसाइटमा राखेका हुन्छौँ. सङ्घीय सरकार र प्रदेश सरकारको अहिलेसम्म चाहिँ सार्वजनिक सुनाई गरेर थाहा पाउनु भएको छ. नेपाली जनतालाई ढाकेको छ लाउनु सरकारको विषयमा.
1: स्थानीय तह र प्रदेश बीच नै मतभिन्नता छ तपाईँहरूको, होइन तालमेल
5: मतभिन्नता भन्ने कुरो यस्तो हो कि तपाईँ दोष लाउने मात्रै काम कसरी चाहिँ मतभिन्न कुन कुन कारणले 1, 2, 3, 4 भन्नु.
1: प्रदेशले भनेको टेर्नुहुन्छ तपाईँ, प्रदेशलाई सरकार मान्नु भएको छ, स्थानीय तहले प्रदेशको भनेको लाइनमा हुनुहुन्छ तपाईँहरू.
5: होइन होइन, हामीले के भनेका छौँ भनेदेखि अहिले पनि क्वेसन दिनुहोस् कि 85% 70% रकम सङ्घले राखेको हुन्छ, होइन, त्यसपछि 30% बजेटमा चाहिँ चलचिर्गा हुन्छ सशस्त्र सहितका हो. हामीलाई कति पर्सेन्ट बजेट दिएछ अनि सिंहदरबार चाहिँ जनता घर दैलमा पुग्नु भन्ने अनि आर्थिक रूपमा चाहिँ केन्द्रबाट कन्ट्रोल गरिदिइसकेपछि अनि हुन्छ चाहिँ कसरी भन्नुहोस् त. अनि हामीले इच्छा आकाङ्क्षा र जनताको चाहिँ 80-85% कामको चाहिँ गर्नु स्थानीय सरकारले पर्छ, बजेट कस्ट दिने अनि हुन्छ. अनि त्यो कुरो सङ्घीय सरकारले सुधार्ने कि नसुधार्ने.
1: अब प्रधानमन्त्री नयाँ आउनु भएको छ, युवा आउनु भएको छ, इनर्जेटिक आउनु भएको छ,
5: युवाहरू
1: भेटघाट भयो,
5: भेटघाट उहाँले कसलाई टाइम दिनुभएको छ? हामीले धेरैचोटि रिक्वेस्ट गर्यौँ, हिजोको मेयर पनि हो भनेर हामीले टाइम दिनु पर्यो. यत्रो समस्या छ, हामी गरेर कुराकानी गर्दा
1: स्थानीय तहमै सम्हालेर आएको हो नि त, राजधानीको स्थानीय तह सम्हालेर आएको व्यक्ति, उहाँलाई त पीडा थाहा होला नि त, होइन?
5: पीडा थाहा होला त थाहा होला भन्ने हामीले पनि आशा गरेका थियौँ. स्थानीय सरकारले बलियो बनाउनुहुन्छ, स्थानीय सरकार बलियो भने संहिता बलियो हुन्छ, जनताले सर्भिस डेलिभरी पाउँछन्, सुशासनका कुराहरू हुन्छ भने हामी धेरै आशावादी थियौँ. तर व्यवहार चाहिँ हामीले पाएनौँ. खै त के व्यवहार पाउँछौँ त? व्यवहार हुनु पर्यो नि. रिजल्टमा जस्तो तपाईँहरूले मेयर आइसकेपछि, मेयर देशको प्रधानमन्त्री हुँदा हामी पनि खुसी छौँ. स्थानीय सरकार बुझेको मान्छे आउनु भएको छ, काठमाडौँ महानगरपालिका हाँकेर मान्छे आउनु पाएको छ भने र हामी यो अर्थमा खुसी थियौँ. तर उहाँ आइसकेपछि स्थानीय सरकारले सुशासनका लागि के पाए त, सर्भिस डेलिभरीलाई थप कार्यक्रमहरू के भएछ? उल्टो 21-24 बजेट लिएर आउँदा पनि हाम्रो बजेटहरू घटेर आएको छन्, हामीले चाहिँ सशस्त्र बजेटहरू बढेर गएका छन्. हाम्रा सुन्नुहोस् न, हाम्रा हक र अधिकार भएका संविधानले दिएका कुराहरू, संविधानका धाराहरू मिचिएका छन् अनि हामीले यही खोज यही दिन देख्नलाई चाहिँ खुसी माने हो त.
1: सुझाव के छ प्रधानमन्त्रीलाई तपाईँको सुझाव? यतिखेर
5: के पनि छैन अहिले मेरोलाई. तपाईँ आउनु भएको छ, तपाईँबाट धेरैले आशा गरेका छन्, तर त्यो व्यवहारमा देखिएको परिस्थिति छैन. संविधानमा जुन चाहिँ 21-22 र होइन 35 अधिकारहरू जुन संविधानमा दिएको छ, त्यो संविधानमा दिएका तिनटै सरकारको अधिकारहरू निर्विवाद रूपमा हस्तक्षेप नगरिकन हामीले कार्यान्वयन गर्ने वातावरण सिर्जना गर्नुपर्छ.
1: र जाँदा जाँदै अब तपाईँ त नगरपालिकाको पनि प्रतिनिधित्व गर्नुहुन्छ, होइन, स्थानीय तहलाई सबलीकरण गर्ने एउटा नजिकको सरकार हो. यतिखेर हेर्दै गर्दाखेरि चाहिँ नीलकण्ठ नगरपालिका धादिङको अवस्था, त्यहाँका जनताको अवस्था, त्यहाँका भूगोलको अवस्था, धादिङको विकासको अवस्था कस्तो छ ढुङ्गानजी?
5: धादिङको विकासको अवस्था हेर्नुहुन्छ भने मैले आफैले भन्दा देशभरिको उत्कृष्ट नगरपालिका नेभर सेकेन्ड अहिलेसम्म, होइन, लिजामा हेर्नुहुन्छ भनेदेखि, एफआरएमा हेर्नुहुन्छ भने टप 5 पर्छ, हो कि? अब शिक्षाहरू 0-12 1 दाम विद्यार्थीहरूले तिर्नु पर्दैन, टोटल निशुल्क छ, होइन. विकास निर्माण काम, भौतिक पूर्वाधार काम भनेर सरकारले जति पैसा दियो त्यो अनुसार गर्ने हो. बेरोजीको कुरो गर्नुहुन्छ भने हाम्रो शून्य बेरोजी छ, 1 मात्र होइन, वर्षौँ वर्षदेखि शून्य बेरोजी छ हाम्रो. नीलकण्ठ कुरो गर्नुहुन्छ भनेदेखि अब कसैले विचारका आधारले मन नपराउनु अलग कुरो हो, तर सार्वजनिक देशको जुनसुकै कुना कार्यमा गएर ल्याउनुहोस्, सर्भिस डेलिभरीका कुरा, सुशासनका कुरा, वित्तीय चाहिँ अनुशासनका कुराहरूमा नीलकण्ठ नगरपालिका अब्बल छ देशभरिमै.
1: हस्, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु. नमस्कार.
5: हस्, यहाँलाई पनि धेरै धेरै धन्यवाद.
1: वाणिज्य नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गा राजले श्रोता पालिका बहसको समय पनि सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.

0: मैकिन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स दार्जिलिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
6: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
6: प्रोप्राइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
6: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 को कुरो सुन्दिन म।
6: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
3: नीलकण्ठ नगरपालिका 3 विश्वजा धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
2: अनि अघि नै भन्नु पर्दैन त, कम बाढी छैयो।
4: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सुक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
3: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार, धादिङ बेसी। प्रोपाइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
4: बाजेदेखि नातिसम्म, विश्वासाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
6: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98 550 50 934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ। 98
5: उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
6: पहिला मलाई रिसर्च लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला।

0: मेमोरियल अस्पतालमा फागुन एक गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बालरोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
2: बुढा, आज इन्टरभ्यु थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि? आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाएँ।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
3: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिल्लर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
2: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
3: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 9866626673 र 9843404911।
4: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नसिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 5706612 र 9822979993।
5: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार, धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 9851063802, 9851063802।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: रेडियो नेपाल हो। अब सुन्नुहोस् सृजना खत्री हाउडे मायाका आवाजमा नौटङ्की माया।

0: आज त रमाइलो भयो है
1: आफू खाएर झल्नु छ हाम्रो टके भन्छ
2: जाँदै र जाउँ न त दाइ भट्टीको रक्सीको नसा र साउनीको नसा नै छुट्टै हुन्छ नि
3: खै आफूलाई त रक्सी खाएर गयो भने घरमा मार्छ
2: कसले भाउजूले
3: बिहे गरेर जस्तो देख्छ कहाँको भाउजू हुनु नि
1: तपाईँको बिहे भएको छैन
3: कहाँ हुनु भएको छैन
2: झन् मजा आउँछ नि दाइ जाउँ न
3: काल परे भट्टीको साउनीलाई भाउजू बनाइदिन्छ होइन केटा

भनेको त यहाँ भुटेको संगीत होइन घरमा त पुगोस्।

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229793।
1: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू:
1: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
2: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
1: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
4: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
3: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
1: धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470,
3: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
4: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नु भयो, छोराछोरी दुबै जना स्कुल नजाने रे। मैले तपाईलाई अस्ति नै भने हैन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
0: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला, अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोला पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छगर तल
9: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
9: 9861705544।
1: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
10: छैन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: दिनु त तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
1: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
2: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
0: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
2: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
1: किन नि बाबा
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
1: हस् बाबा
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
4: सम्पर्क मोबाइल 97140131429
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन् आफ्नो भने सबै पुरानो डिजाइनको छ
6: होइन के भो किन एक्लै गनगन गरे
5: के हुनु नि साथीको बिहेमा जानु छ मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त
6: भइहाल्छ नि तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है
5: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ
5: प्रोप्राइटर मंगल रसाइली सम्पर्क मोबाइल नम्बर 9841715542 9861026611 र 010520542

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बन्या छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीभीसी पाइप सीपीभीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470 98511-87882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर छोराछोरीको लागि कलेजको ड्रेस मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको हाम्रै धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने यताउतिको कुरै छैन
2: हजुर हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ
1: प्रोपाइटर रमेश परियार सम्पर्क मोबाइल नम्बर
2: 98-60-24-58-43
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-057-437
3: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ म्युजिक नेपाल

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरुमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।

0: अत्याधुनिक 4D रंगीन मेसिन द्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
3: पहिला मलाई विश्वास लाग्छ यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भनिसक्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934।
5: दादा दादा म टाढो स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
1: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
9: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
1: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
9: काठमाडौँ जाने बाटोपट्टि
1: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
9: 98-61-97-65-47।
10: ओ मेज्यू नमस्कार है।
11: नमस्कार नमस्कार मेज्यू नमस्कार।
10: ल बधाई छ है भेगान लाग्नु भएछ।
11: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू। जनता गएर छमी नाच्नु पनि पर्छ क्या
10: है मेज्यू। म त बिहेमा आउँदिन होला।
11: ल मेज्यू मेरो बिहेमा किन नआउने नि।
10: किन आउने नि मेज्यू। धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन। के बिहेमा आउनु र खै।
11: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि।
10: लौ न हो र। अनि ठ्याक्कै कहाँ हो नि।
11: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: सतौं रात पनि आक्रमण प्रतिवादमा इरानले गर्यो खाड़ी राष्ट्रहरूमाथि हमला र एसीसी अण्डर 19 महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल तेस्रो
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ एकदम ठिक छ कुरा मिला
2: ओ, नमस्कार
1: अनि घरसर बेच्नु छोडेर यतातिर कता नि
2: यो त साइड जब दाई यो चाहिँ मेन
1: यो मेरो छोरा विदेशबाट आएको नयाँ घर बनाएको पाइप किन्न आएको
2: सामान राम्रो छ ढुक्क हुनुहोस्
1: थाहा छ त्यसैले त यही लिन आएको
3: विदेशमा पनि फ्लोकार्ट र लेड फ्री प्रडक्ट नै युज हुन्छ
1: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है
1: सुरक्षा घरको
2: साथ जीवन
4: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज
0: समाचार अब विस्तारमा सप्तरीको राजविराज स्थित जिल्ला कारागारमा कैदीबन्दीहरू आन्दोलित बनेपछि अवस्था तनावग्रस्त बनेको छ जेलर रूपक मण्डलको सरूवाको माग गर्दै उनीहरू आन्दोलित बनेका हुन् त्यसमध्ये पाँचजनाले मट्टीतेल खनाएर आत्मदाहको प्रयास समेत गरेका छन् जेलर मण्डलले चौकीदार नियुक्तिमा ठूलो आर्थिक चलफिल गरेको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् स्रोतका अनुसार उनीहरूको यो आन्दोलन तीन दिनदेखि नै चलिरहेको थियो आज दुई समूहको आन्दोलन थप चर्किएपछि प्रहरीले बल प्रयोग गर्न खोज्दा तनाव बढ़ेको थियो पाँचजना कैदीबन्दीले आत्मदाहको प्रयास गरेपछि प्रहरी पछि हटेको थियो यद्यपि जिल्ला प्रहरी कार्यालयले भने यस्तो कुनै घटना नभएको दावी गरेको छ जेलर मण्डलले भने मट्टीतेल खनाएको स्वीकार गर्नुभयो अहिले सम्झाइ बुझाइ गरेपछि अवस्था सामान्य बनेको छ मण्डलले आफूमाथि लागेका आरोपहरूमा छानबिन गर्न आग्रह गर्दै आफू सघाउन तयार रहेको बताउनु भएको छ
5: एक वर्ष अघि लेन्दे खोलाको बाढ़ीले क्षति पुर्याएको रसुवाको टिमुरे भन्सारमा व्यापारिक गतिविधि लयमा आए पनि सुक्खा बन्दरगाहको काम अलपत्र परेको छ 2.25 अर्ब रूपियाँ चिनिया लगानीमा निर्माणाधीन बन्दरगाहको 80% निर्माण कार्य सकिएकोमा बाढ़ीले गोदाम तटबन्ध पार्किङमा क्षति पुगेको थियो बाढ़ीपछि चिनिया कम्पनी काममा फर्किएको छैन नेपाल सरकारबाट पनि बन्दरगाह निर्माणलाई निरन्तरता दिन कुनै पहल भएको छैन बन्दरगाह सम्बन्धी जिम्मा नेपाल इन्टरमोडल यातायात विकास समितिलाई छ अब बन्दरगाह कसरी चलाउने भन्नेमा घटनापछि कुनै पनि छलफल नभएको समितिका विधिक निर्देशक युवक डंगोलले बताउनुभयो चीन सरकारसँग समन्वय गरेर चिनिया कम्पनीलाई फेरि काममा फर्काउने वा सरकारले नै बनाउने भन्ने बारेमा दुई विकल्प छन् चीन सरकारको 2.16 अर्ब लगानीमा 2076 मंगिरदेखि बन्दरगाह निर्माण थालिएको थियो 30 महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोरोना भाइरस संक्रमणले गर्दा काम अघि बढ़न सकेको थिएन त्यसपछि बाढ़ी आएता काम शुरू भएको छैन
0: डडेलधुरामा जीव दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भीमदत्त राजमार्ग अन्तर्गत अमरगढ़ी नगरपालिका साथ खरसिया खानमा धनगढ़ीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश 001/001 छ 1850 नम्बरको बोलेरो जीप आज बिहान करिब 2 बजे दुर्घटनामा परेको हो चालक सहित 3 जना घाइते भएका छन् मृत्यु हुनेमा दार्चुलाको अभिहिमाल गाउँपालिका 1 का अन्दाजी 45 वर्षीय सुगन लोथ्याल र सोही ठाउँका अन्दाजी 28 वर्षीय हनु लोथ्याल रहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराका सूचना अधिकारी भास्कर चन्दले जानकारी दिनुभयो घाइते हुनेमा दार्चुलाको मार्मा गाउँपालिकाका 50 वर्षीय अमर सिंह ठगुन्ना र अभिहिमाल गाउँपालिका 1 का 35 वर्षीय सरस्वती लोथ्याल छन् यसै गरी जीप चालक बैतडीको डिलासेनी गाउँपालिका 2 का अमृत घरेडी पनि घाइते छन् घाइते 3 जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ जीप सड़कबाट करिब 400 मिटर तल खसेको छ दुर्घटनाको कारण खुल्न सकेको छैन
5: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा भएको छ तर धेरै मुक्त कमैया परिवारको पुनर्स्थापना अझै पनि भएको छैन सरकारले जग्गाधनी प्रमाणपत्र उपलब्ध गराए पनि श्रेष्ठता कायम नभएका कारण उनीहरूले आफ्नो जग्गा कानूनी रूपमा प्रयोग गर्न बेचबिखन गर्न वा धितो राख्न नसकेको गुनासो गरेका छन् कैलालीको गोदावरी नगरपालिका 1 विजयपुर शिविरका मुक्त कमैया परिवारहरू दशकौंदेखि मालपोत कार्यालय धाइरहे पनि समस्या समाधान नभएको बताउँछन् उनीहरूको मात्र होइन देशभरका धेरै मुक्त कमैया परिवारले परिचय पत्र पाएर पनि पुनर्स्थापना सुविधा नपाएको अनुपयुक्त वा डुबानग्रस्त जग्गा प्राप्त गरेको तथा श्रेष्ठता कायम नहुँदा अधिकार प्रयोग गर्न नसकेको अवस्था छ सरकारी तथ्याङ्क अनुसार दाङ बाँके बर्दिया कैलाली र कञ्चनपुरका 32,509 परिवारलाई परिचय पत्र वितरण गरिएको थियो पुनर्स्थापना योग्य ठहरिएका 27,570 परिवारमध्ये अधिकांशले घर वा जग्गा पाएका छन् भने हजारौंले सिप विकास तालिम पनि लिएका छन् तर मुक्त कमैया समाजले प्रस्तुत गरेको विवरणले अझै पनि उल्लेख्य संख्यामा परिवार पुनर्स्थापनाबाट वञ्चित रहेको देखिएको छ
0: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी दुई वर्षभित्र 36 प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि बढ़ाएको छ। यसका लागि मन्त्रालय र नेपाल औषधि लिमिटेड बीच समझदारीको प्रक्रिया अघि बढ़ेको छ। हाल नेपाल औषधि लिमिटेडबाट 11 प्रकारका अत्यावश्यक औषधि उत्पादन भइरहेका छन्। आगामी चरणमा उच्च रक्तचाप र मधुमेह लगायतका दीर्घ रोगका औषधि समेत नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्ने योजना छ। यसका लागि आवश्यक अनुसन्धान तथा विकास, गुणस्तर परीक्षण, उत्पादन अनुमति र प्राविधिक तयारीलाई तीव्रता दिइने मन्त्रालयले जनाएको छ। मन्त्रालयले यस कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक बजेट व्यवस्थापन गर्ने तथा सरकारी स्वास्थ्य संस्थामा आवश्यक अत्यावश्यक औषधिको आपूर्तिमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने नीति अवलम्बन गर्ने तयारी गरेको छ। यसै गरी औषधि लिमिटेडबाट उत्पादन हुने सबै औषधिको गुणस्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
4: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
5: अब बाँकी समाचार। आज देशका केही जिल्लाका साना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़ने तथा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, दोलखा, सिन्धुपाल्चोक, काभ्री प्लाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, चितुवन, पाल्पा, कास्की, तनहुँ, स्याङ्जा पर्वत, बागलुङ, म्याग्दी, मुस्ताङ, रूकुम पश्चिम, डोटी, बझाङ, कैलाली र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बग्ने साना नदी र खोलामा बहाव उल्लेख्य रूपमा बढ़ने सम्भावना छ। महाशाखाका अनुसार निरन्तरको वर्षासँगै पहाड़ी तथा हिमाली क्षेत्रमा बहाव बढ़ने भएकाले नदी किनार तटीय क्षेत्र तथा डुबान र पहिरोको जोखिम भएका स्थानमा विशेष सावधानी अपनाउनुपर्ने अवस्था छ। मनसूनी गतिविधि बढ़न गई देशका हिमाली पहाड़ी भूभागका कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थान तथा मधेश बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले इरानमाथि लगातार सातौं रात हवाई आक्रमण गरेको छ। एक्समा सार्वजनिक गरिएको विज्ञप्तीमा अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड सेन्टकमले आफ्ना सेनाले निगरानी केन्द्रहरू, सैन्य पूर्वाधार, भूमिगत हतियार भण्डारण स्थल तथा सामुद्रिक सैन्य क्षमतालाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इरानले यसको जवाब स्वरूप यस क्षेत्रमा अमेरिकी सहयोगीहरूलाई निशाना बनाएको दावी गरेको छ। यसमा कुवेत पनि समावेश छ, जहाँको सेनाले इरानको आक्रमणपछि आफ्ना हवाई प्रतिरक्षा प्रणालीले क्षेपास्त्र तथा ड्रोन आक्रमणको सामना गरिरहेको जनाएको छ। जोर्डनको सेनाले पनि रातभर आफ्नो हवाई क्षेत्रमा प्रहार गरिएका इरानी 10 क्षेपास्त्र अवरोध गरेर खसालेको जनाएको छ। अमेरिका र इरानबीच जारी युद्धका कारण विश्वका लागि महत्वपूर्ण मानिने होर्मुज जलमार्गमा जहाजहरूको आवागमन प्राय ठप्प बनेको छ। सामान्य अवस्थामा विश्वले करिब 5 मध्ये 1 हिस्सा कच्चा तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ओसार पसार हुने गर्दछ। इरानको सरकारी संचार माध्यमका अनुसार मध्य इरानको याजद शहर, किस्मा टापु तथा जलमार्ग नजिकै रहेको बन्दर अब्बास बन्दरगाह क्षेत्रमा विस्फोटका आवाज सुनिएका छन्। शुक्रबार इरानका सशस्त्र बलले कुवेत, बहराइन, जोर्डन तथा पहिलोपटक सिरियामा रहेका अमेरिकी सैन्य संरचनामाथि आक्रमण गरेको दावी गरेका थिए, तर अमेरिकाले उक्त दावी अस्वीकार गरेको छ।
5: अब खेल समाचार। एसीसी अण्डर 19 एसिया महिला कप छनौटमा नेपाल तेस्रो भएको छ। आज बिहान भएको खेलमा इण्डोनेसियालाई 9 विकेटले पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको हो। मलेसियाको क्वालालम्पुर स्थित बायोमास ओभलमा इण्डोनेसियाले दिएको 69 रनको लक्ष्य सामान्य लक्ष्य नेपालले 14.2 ओभरमा 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जीतमा सना प्रवीण 39 बलमा 25 रन बनाएर अभिजित रहिन्। सावित्री धामीले 23 बलमा 24 रन बनाउँदै उत्कृष्ट शुरूआत लिइन्। उनी रन आउट भए हराएपछि क्रिजमा आएकी करूणा विष्ट 24 बलमा 16 रन जोड्दै अभिजित रहिन्। त्यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेसिया विश्व ओभरमा 9 विकेट गुमाउँदै 68 रनमा सीमित बन्यो। इण्डोनेसियाका लागि डेर्नी राम्बु बाङ्गीले अभिजित 34 रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। कप्तान हिल्भा नुराउलिया सियामी लुकमानले 4 रन जोड्दा विकेटकिपर निपुतु एभिन नोबिता देवीले 11 रन बनाइन्। नेपालकी मनिषा उपाध्यायले 4 विकेट लिइन्। अनुकडायतले 2 तथा रचना कुमारी चौधरी, तीर्सना विश्वकर्मा र कप्तान सोनी पाखरिनले समान 1-1 विकेट लिए।
0: दिउँसो 12 बजेको थाहा खबर सकिनै लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
5: सप्तरी कारागारमा तनाव, 5 कैदीमध्येले गरे आत्मदाहको प्रयास, जेलरमाथि लेनदेनको आरोप।
0: गत वर्षको बाढ़ीले क्षति पुगेको टिमुरे भन्सार स्थित सुक्खा बन्दरगाहको काम अलपत्र, चिनिया कम्पनी काममा फर्किएन, सरकारले गरेन पहल।
5: नेपालमा कमैया मुक्तिको घोषणा भएको 26 वर्ष पूरा, 27,000 जग्गा पाए, पुनर्स्थापना अझै बाँकी।
0: अमेरिकाद्वारा इरानमा लगातार 7 रात पनि आक्रमण, प्रतिवादमा इरानले गर्यो खाड़ी राष्ट्रहरूमाथि हमला।
5: र एसीसी अण्डर 19 महिला क्रिकेटमा इण्डोनेसियालाई हराउँदै नेपाल तेस्रो।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ, नमस्कार।
6: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
7: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: बाबा बाबा, म टाढो स्कुल जान्न।
12: म पनि स्कुल जान्न मम्मी।
13: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
14: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
13: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
14: पाइप कभर, रेनकोट, विभिन्न ब्रांड का छाता,
10: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोलाहरू अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार थारिङ, एमाले चोकबाट 6 घर तल,
14: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54,
14: 98 61 97 65 47।
15: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ। फोन नम्बर 98 510 63 802, 98 510 63 802।
9: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
15: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरूघाट गाउँपालिका 9, आरूघाट बजार, बंगैचा, गोर्खा।
9: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
15: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
9: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
15: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
16: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
16: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार। सम्पर्क मोबाइल नम्बर
16: 98 60 24 58 43।
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
17: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पाटपुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
0: घर त बल्ल बल्ल
2: साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर

0: लिने हो र अङ्कल। अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रेल स्टिल युबीबीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त युपीबीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। युपीबीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
1: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
0: ल टिप्नुहोस्, प्रोप्राइटर बीरबहादुर श्रेष्ठको लागि 98340-97-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
2: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल युपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-97-437।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोप्राइटर मंगल रसाइली। सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-520-542।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर ढ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249934।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
13: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
14: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
15: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
14: 9851-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्किशोर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्किशोर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
16: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन बी12,
1: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरूघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98-510-63-802 98-510-63-802।
0: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
0: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0997 437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98 43 0957 437।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 98 51 10 88 78 र 98 088 88 778।
5: रेडियो बिहानी 97.6 MHz,
6: वेस्टार डिजिटल, एंटरटेनिंग द नेशन।
7: अमेरिकन डिग्री, अब नेपाल बसी बसी, MIT बागबजार।

0: यताजाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छे बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
4: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आए जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरो
5: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोच्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
6: वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक नारायणगढ मोबाइल 98-550-50-934 ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98-512-40-934
7: बाबा बाबा म त आज स्कुल जान्न
8: म पनि स्कुल जान्न मम्मी
9: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
10: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
9: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
3: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार छालिन एमाले चोकबाट 6 घर तल
3: काठमाडौँ जाने बाटोपट्टि
2: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54
3: 98-61-97-65-47
11: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
1: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
3: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
1: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
3: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
2: प्रोपाइटर मर्नेन वाइब सम्पर्क मोबाइल नम्बर 98-510-97-838 र 98-032-40-723
3: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ गरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
1: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
3: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
1: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार चोक धादिङ प्रोप्राइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5761
12: ओ मेज्यू नमस्कार है
13: नमस्कार नमस्कार मेज्यू नमस्कार
12: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
13: ल धन्यवाद धन्यवाद मेज्यू अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू जन्त गएर छमी नाच्नु पनि पर्छ के
12: खै मेज्यू म त बिहेमा आउँदिन होला
13: ल मेज्यू मेरो बिहेमा किन नआउने नि
12: किन आउने नि मेज्यू धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
13: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यहीँ किन्ने त्यहीँ सिलाउने केही चिन्तै छैन नि
12: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
13: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

दिदी यो हजुरको लागि दाइले पठाउनु भएको

0: यो रात पनि कस्तो मजाको हुन्छ है, यसरी उज्यालो नहुनु नि।
1: किन
0: के किन नि, फेरि तिमीलाई छोडेर जानुपर्छ। काम गर साउको किचकिच जिन्दगीमा, जति दुःख गरे पनि नपुग्ने के जाऊ तिमीलाई।

0: अस्ट्रेलियामा पढ्ने अनि बस्ने तपाईँको सपनालाई साँचो बनाउने एउटै मात्र विश्वासिलो साथी बाबा एजुकेशन कन्सल्टेन्सी।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
2: पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
5: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
4: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
5: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
5: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
6: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
7: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
8: होइन सर, के सोचिरहनु भएको छ?
7: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
8: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
9: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप, कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मरमत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
7: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरुम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड,
12: बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गीजर सोलर किचन तथा टॉयलेट बाथरूम फिटिंग करने सब सामान अल्पभंड होलसेल मूल्य में पाइन धादिंग जिला को विभिन्न स्थान बाट सेवा दिदै आइरहेको ओम चंकेश्वर इंटरप्राइजेस
13: धादिंग बेसी सुगम टोल संपर्क फोन नंबर 010-520-470
12: 98-511-87-882 गोल्सी बजार को लागि 010-40-31-16 र 920 बजार को लागि 98-51-20-49-90 ओम चंकेश्वर इंटरप्राइजेस धादिंग बेसी धादिंग ओम टंकेश्वर इंटरप्राइजेस तपाईंकै सेवामा सधैं तत्पर
14: रेडियो बिहानी 97.6 मेगाहर्ज
15: सिल्की र स्ट्रङ कपालका लागि टिनिकललाई भनौ प्यारिसुट नेचुरलीलाई भनौ यस

0: बुढा आज इन्टरभ्यू थियो के भयो त
1: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछु नि भोलिबाटै काममा जाने
0: होइन के भन्छ कसरी नि
1: कसरी हुनु नि आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ प्रोप्राइटर रितेश परियार सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810
3: बाबा बाबा म त आज स्कुल जान्न
4: म पनि स्कुल जान्न मम्मी
5: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
6: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाइने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
5: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
8: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
7: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोप्राइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447
7: घर त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सकी अर्को काम आइ लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
0: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
7: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरो सुन्दिन म
0: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 010590093 सम्पर्क गर्नुहोला नि
7: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
9: होइन है भाउजू कता जान लागेको हतार हतार गरेर
0: हेर्नु न बाबु छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि
9: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ
0: हजुर तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ अनि सुन्नुहोस् त बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ
9: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै प्रोप्राइटर इन्द्र श्रेष्ठ सम्पर्क नम्बर 9849241111 9849241111
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
4: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आएर छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
3: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए।
5: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ बिस्तृत पुछार बजार, प्रोप्राइटर कृष्ण किबल सिन्हा।
7: सम्पर्क मोबाइल 97-41-031-4-29।
8: के तपाईँले दाँत, मुख तथा गिजरको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
11: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
11: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
10: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
8: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
10: 98-511-87-882, गल्छी बजारको लागि 010-520-470।
8: दस चालीस एकतीस सोह्र र नौ बीस बजारको लागि अन्ठानब्बे एकाउन्न बीस उनापचास नब्बे ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
7: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
12: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
13: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ
12: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
13: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
8: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे पाँच दस सन्तानब्बे आठ सय अडतिस र अन्ठानब्बे शून्य बत्तीस चालिस सात सय तेइस
14: रेडियो बिहानी सन्तानब्बे दशमलव छ मेगाहर्ज

0: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
3: ओ मेज्यू नमस्कार है।
4: नमस्कार नमस्कार मेज्यू नमस्कार।
3: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
4: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
3: खै मेज्यू म त बिहेमा आउँदिन होला।
4: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
3: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
4: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
3: लाउन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
4: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 049 215 215 फोन गरेर जानुहोस् है।
5: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
5: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
5: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बाल रोग सम्बन्धी सेवा,
5: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
5: ल्याब टेस्ट,
6: भिटामिन डी,
5: भिटामिन बी12,
6: आइरन प्रोफाइल
5: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
5: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
6: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
7: गहना लिएर थिए,
8: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आने गहना?
7: नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
8: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छेयो।
9: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
7: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बिच बजार, धादिङ बेसी। प्रोप्राइटर राजेन्द्र र शैली। सम्पर्क मोबाइल नम्बर 98 41 63 89 53।
9: बाजेदेखि नातिसम्म, विश्वास हाम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
10: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुक को अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक स्थितिमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेज को स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 5706612 र 9822979993
11: बाबा बाबा म टाढो स्कुल जान्न
12: म पनि स्कुल जान्न मम्मी
13: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
14: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
13: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
15: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट छगर तल काठमाडौँ जाने बाटोपट्टि प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454 9861975447
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

कलपत्र मीटर ब्याज र ठगी फन्दामा फरार धनुषाका एकै परिवारका तीनजना पक्राउ 50 थान लाल पूर्जा बराबर भारतको जन्तर मन्तरमा 21 दिनदेखि अनसनरत अभियन्ता वाङ चोखा गिरफ्तार इरानको सार्वजनिक सम्पत्तिमाथि अमेरिकी आक्रमण बढ्यो कतार कुवेत र बहराइनमा जवाफी कारवाही शुरू र 19 वर्ष मुनिको एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल तेस्रो इन्डोनेसिया 9 विकेटले पराजित

0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं। सरकारको नियतमा शंका नगर्न राष्ट्रपाको आग्रह सम्बन्धी खबरबाट सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले बालेन शाह नेतृत्वको वर्तमान सरकारको नियतमा शंका नगर्न आग्रह गर्नुभएको छ। रौतहटका पार्टी नेताहरूसँगको कुराकानीमा उहाँले सरकारले जनहितकै लागि काम गरिरहेको दावी गर्नुभयो। सभापति लामिछानेले काम गर्ने क्रममा कहिलेकाहीँ निर्णयहरू विवादित हुन सक्ने र त्यसको सोचेभन्दा फरक असर परेमा तुरन्तै सच्याउन सकिने बताउनु भएको छ। उहाँले किसान मजदूर र सर्वसाधारणलाई मर्का पर्ने खालका कुनै पनि नीति अपरिवर्तनीय नहुने बताउनु भएको छ। साथै सरकारको काम गर्ने शैली र केही चुनौतीका कारण शुरूमा नकारात्मक कुराहरू आए पनि कालान्तरमा त्यसले सकारात्मक प्रभाव पार्ने उहाँको भनाई छ। सरकारसँग 9 बजे सहमति भएपछि बाराको निजगढ़मा रोकिएका मीटर ब्याज पीड़ितहरू घर फर्कने तयारीमा जुटेका छन्। न्यायका लागि जनकपुरबाट काठमाण्डुतर्फ पैदल हिँडेका पीड़ितहरूको आन्दोलन सहमतिसँगै स्थगित भएको छ। वार्ताका लागि काठमाण्डु आएका टोलीका प्रतिनिधिहरू निजगढ़ फर्किएर सहमतिबारे जानकारी गराएपछि पैदल यात्रामा रहेकाहरू घर फर्कन आज तयारी गरिरहेका छन्। सरकारले मीटर ब्याजलाई आर्थिक अपराध घोषणा गर्ने र यसलाई रोक्न विशेष कानून बनाउने प्रतिबद्धता जनाएको छ। 10 दिन अघि धनुषाबाट शुरू भएको यो आन्दोलनमा चितवन र नवलपरासी सहितका विभिन्न जिल्लाबाट 500 भन्दा बढ़ी पीड़ितहरू सहभागी थिए। वार्ताको सहमति कार्यान्वयन हुनेमा पीड़ितहरूले विश्वास व्यक्त गरेका छन्। बागमती प्रदेशमा नेपाली कंग्रेस र नेकपा एमाले बीचको सहकार्य टुंगिएपछि एमाले सरकारबाट बाहिरिने भएको छ। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले मन्त्रालयको संख्या घटाएर एमालेका 6 जना मन्त्रीलाई जिम्मेवारविहीन बनाएपछि एमाले आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएको छ। एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले परिवर्तित राजनैतिक परिस्थितिका कारण सरकारमा बसिरहनु उपयुक्त नभएको बताउनु भएको छ। मन्त्रीहरूले आज वा भोलिभित्रै मुख्यमन्त्री इन्द्रबहादुर बानियाललाई राजीनामा बुझाउने तयारी गरेका छन्। उता सुदूरपश्चिम प्रदेशमा आफ्नै सरकारले ल्याएको बजेट असार मसान्तसम्म पनि पारित हुन नसकेपछि मुख्यमन्त्री कमल बहादुर शाह संकटमा पर्नु भएको छ। एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री शाहको राजीनामा माग्दै विपक्षी दलहरूले नयाँ सरकार गठनको तयारी थालेका छन्। चौतर्फी दबावका बीच मुख्यमन्त्री शाहले भने राजीनामा नदी संसदमा विश्वासको मत सामना गर्ने दावी गर्नुभएको छ। उहाँले नयाँ समीकरणका लागि अन्य दलहरू सँग संवाद चलिरहेकाले आफूले बहुमत सिद्ध गर्ने झिकिर गर्नुभएको छ। बहुमतका लागि 27 सांसद आवश्यक पर्ने सुदूरपश्चिममा नयाँ सरकार गठनको जोड़ घटाउले राजनैतिक सरगर्मी बढ़ाएको छ। उद्योग विभागले गत आर्थिक वर्ष 2082 तिरासीमा 58 अर्ब रूपियाँ भन्दा बढ़ीको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत गरेको छ। विभागका अनुसार गत साउनदेखि असार मसान्तसम्मको अवधिमा 58.85 अर्ब रूपियाँ बराबरको वैदेशिक लगानी भित्र्याउने प्रस्ताव स्वीकृत भएको हो। कुल लगानी मध्ये अटोमेटिक रूटबाट 9.5 अर्ब भन्दा बढ़ीका 897 वटा र साधा स्वीकृत प्रणालीबाट 48.41 अर्ब रूपियाँ बराबरका 219 वटा परियोजना रहेका छन्। यस वर्ष सबैभन्दा धेरै लगानी कृषिमूलक क्षेत्रका 18 वटा परियोजनाका लागि 23.18 अर्ब रूपियाँ स्वीकृत भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
2: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो। अनि त महिनाभरिमा कुत्रिके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। लगातारको प्रतिकूल मौसमका कारण कर्णालीका हिमाली जिल्लाहरूमा हवाई सेवा बन्द प्राय भएको छ। वर्षा, बाक्लो बादल र कम भिजिबिलिटीका कारण मुगु, जुम्ला, हुम्ला र डोल्पाका विमानस्थलमा नियमित उडान हुन नसक्दा यात्रु तथा पर्यटकहरू बाटोमै रोकिएका छन्। रारा विमानस्थलका प्रमुख नवल किशोर चौहानका अनुसार मौसममा सामान्य सुधार आएका बेला फाटफुट उडान भए पनि केही दिन यता अधिकांश उडान रद्द भइरहेका छन्। हवाई सेवा रोकिँदा उपचार, अध्ययन र अत्यावश्यक कामले बाहिर जानुपर्ने समय यात्रु विमानस्थलमै अलपत्र परेका छन् भने कतिपय यात्रु जोखिमपूर्ण सड़क मार्गबाट यात्रा गर्न बाध्य भएका छन्। यस्तै राराताल घुम्न गएका पर्यटकहरू पनि उडान नहुँदा समस्यामा परेका छन्। हिमाली क्षेत्रमा वर्षायाममा मौसम छिटो छिटो परिवर्तन हुने भएकाले उडान सञ्चालनमा चुनौती थपिएको विमानस्थलहरूले जनाएका छन्। मौसम खुल्ने बित्तिकै यात्रुहरूलाई गन्तव्यमा पुर्याउने तयारी गरिएको छ। दृष्टिबन्धकमा राखिएको जग्गा धनीलाई थाहै नदी बैंकमा धितो राखेर 4 करोड़ रूपियाँ ठगी गरेको आरोपमा धनुषा प्रहरीले एकै परिवारका 3 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जनकपुर धामका गोपाल शाह, उनकी श्रीमती रेखा शाह र छोरा हरेराम शाह रहेका छन्। मिटर ब्याज तथा ठगी मुद्दामा फरार रहेका उनीहरूलाई प्रहरीले जनकपुर जटही सीमा नाका र काठमाण्डबाट नियन्त्रणमा लिएको हो। पीड़ित गोविन्द कुमार शाहले व्यापारका लागि गोपाल शाहसँग 900,00,000 रूपियाँ ऋण लिँदा आफ्नो जग्गा दृष्टिबन्धक राखिदिनु भएको थियो। तर आरोपीहरूले सोही जग्गा बैंकमा राखेर ठूलो रकम ऋण लिएको धनुषाका प्रहरी उपरीक्षक रूप खड्काले बताउनु भएको छ। गोपालको घरबाट 50 थान जग्गा धनी पूर्जा, 18 थान नागरिकता र विभिन्न सरकारी छाप समेत बरामद गरिएको छ। बर्ड फ्लूको प्रभाव कम भएसँगै कुखुराको मासु र अण्डाको खपत फेरि बढ़न थालेको छ। बर्ड फ्लूको त्रासका कारण विगतमा घटेको खपत अहिले विस्तारै लयमा फर्किएको नेपाली हाँसुरी उद्योग संघले जनाएको छ। खपत घटेपछि प्रति किलो 140 रूपियाँमा झरेको ब्रोइलर कुखुराको मासु अहिले 190 रूपियाँ पुगेको छ। त्यस्तै अण्डाको दैनिक उत्पादन 45,00,000 कोटाबाट घटेर 28,00,000 झरेकोमा अहिले माग बढ़दै गएको छ। पशु सेवा विभागका अनुसार देशका विभिन्न जिल्लामा देखिएको बर्ड फ्लू धेरै जसो ठाउँमा नियन्त्रणमा आइसकेको छ। हामीसँग खबर अझै पनि बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

लिएले आयो नयाँ एलजी एसेन्सियल सिरिज अब किफायती मूल्यमा रेफ्रिजरेटर वाशिङ मसिन एसी को कम्प्लिट रेन्ज 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई नागरिकता भए पुग्छ हरेक घरको खुसी घर घरमा एलजी एलजी लाइफ्स गुड

Mensajes bonus pound. भरपूर मनोरंजन सहित मात्र रु 900 डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिनदेखि 3 महिनासम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाई मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्।

0: अच्छा था। वर्ल्ड कप 2026 को अवसरमा सिजिटिभीले ल्याएको छ 2+2 वर्षको वारेन्टी, साथै 36,000 सम्मको क्याश ब्याक, सजिलो 0% ईएमआई को सुविधा, नागरिकता भए पुग्छ। वर्ल्ड कप टू वर्ल्ड कप सिजिटिभी, खेल सँगै भरोसा सँगै।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब विदेशका खबर। अमेरिकाले इरानका पुल, ऊर्जा केन्द्र र बन्दरगाह लगायतका सार्वजनिक सम्पत्तिमाथि हवाई आक्रमण बढ़ाएको छ। पछिल्लो छ दिनमा भएका अमेरिकी आक्रमणमा परेर इरानमा 38 जनाको मृत्यु भएको छ भने 400 भन्दा बढ़ी घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक जलमार्ग हर्मुजमाथिको इरानी नियन्त्रण खुकुलो पार्न र वार्तामा ल्याउन पूर्वाधारहरूलाई निशाना बनाइएको बताएका छन्। अमेरिकी आक्रमणबाट इरानको चाबहार बन्दरगाहको एक टावर र महत्वपूर्ण पुलहरू ध्वस्त भएका छन् भने ऊर्जा संकट चुलिएको छ। यता इरानले भने यसलाई युद्ध अपराध भन्ने अमेरिकी सहयोगी राष्ट्रहरू कतार, कुवेत र बहराइनमा मिसाइल प्रहार गरेर जवाफी कार्यवाही शुरू गरेको छ। दुवै पक्षले सम्झौता पालना नगरेपछि गएको महिना भएको अस्थायी युद्ध विराम पूर्ण रूपमा भंग भएको छ। उता भारतको नयाँ दिल्ली स्थित जन्तर मन्तरमा 21 दिनदेखि आमरण अनसनमा बस्यो का सामाजिक अभियन्ता सोनम वाङचुकलाई प्रहरीले अस्पताल भर्ना गरेको छ। स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि सादा पोशाकमा आएका प्रहरीले आज उनलाई गिरफ्तार गरी अस्पताल पुर्याएका हुन्। प्रहरीले वाङचुकलाई जबरजस्ती उठाउन खोज्दा अनसन स्थलमा प्रदर्शनकारी र प्रहरीबीच केही बेर तनाव समेत भएको थियो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै अनसनमा बसेका वाङचुकको तौल 9.5 किलो घटिसकेको छ। वाङचुकलाई अस्पताल लगिए लगत्तै कक्रोच जनता पार्टीका संस्थापक अभिजित दीपकले जन्तर मन्तरमा नयाँ भोक हड़ताल शुरू गरेका छन्। र अन्त्यमा एउटा खेल खबर। 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कप क्रिकेटमा इण्डोनेशियालाई 9 विकेटले हराउँदै नेपाल तेस्रो भएको छ। मलेसियामा आज भएको खेलमा इण्डोनेशियाले दिएको 69 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा मात्र 1 विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा सना प्रवीणले नट आउट 25 र सावित्री धामीले 24 रन बनाए। त्यसअघि टस जितेर ब्याटिङ गरेको इण्डोनेशियालाई 68 रनमा रोक्न नेपालकी मनिषा उपाध्यायले 4 विकेट लिइन्। नेपाल यसअघि नै अण्डर 19 एशिया कपका लागि भने छनौट भइसकेको छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षकहरू पुनः एकपटक। सरकारको नियतमा शंका नगर्न राष्ट्रपा सभापति लामिछानेको आग्रह। जनताको समस्या समाधानमा अभिभावकको भूमिका खेल्ने प्रतिबद्धता। सरकारसँग सहमति भएसँगै निजगढ़मा रोकिएका मिटर ब्याज पीड़ित घर फर्कँदै। बागमती प्रदेश सरकारबाट एमाले बाहिरिँदै मन्त्रीहरू राजीनामा दिने तयारीमा। राजनैतिक संकटमा परेका सुदूरपश्चिमका मुख्यमन्त्री शाहले राजीनामा नदिने, संसदमै विश्वासको मत सामना गर्ने। प्रतिकूल मौसमका कारण कर्णालीका हिमाली जिल्लामा हवाई सेवा प्रभावित। यात्रु र पर्यटक अलपत्र। मिटर ब्याज र ठगी मुद्दामा फरार धनुषाका एकै परिवारका 3 जना पक्राउ। 50 थान लालपूर्जा बरामद। भारतको जन्तर मन्तरमा 21 दिनदेखि अनसनरत अभियन्ता वाङचुक गिरफ्तार। इरानको सार्वजनिक सम्पत्तिमाथि अमेरिकी आक्रमण बढ़्यो। कतार, कुवेत र बहराइनमा जवाफी कार्यवाही शुरू। र 19 वर्ष मुनिको एसएससी महिला प्रिमियर कप क्रिकेटमा नेपाल तेस्रो, इण्डोनेशिया 9 विकेटले पराजित। यसका साथै नेपाली खबर अहिलेलाई यति नै। अपराह 4 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: झोला बोकेर लुकुर लुकुर कतै जान लागेको हो अर्जुन भाइ?
2: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
1: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
2: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
1: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
2: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
1: ल टिब, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
3: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
4: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
4: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
3: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98494131, 98494131।
5: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरा नै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
4: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि।
6: यहाँ त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी एल्युमिनियम का झाल ढोका बनाउनुका साथै फलाम स्टील सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीबीसी र एल्युमिनियम का सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
7: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
6: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
1: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादी अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने
9: फेरि
6: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
6: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 010-520-470, 9851-87-882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64, 98 41 68 67 64।
2: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
3: कहाँ नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
3: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723। अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
2: छैन सर, के सोचिन्छ?
0: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98 510 97 838 र 98 032 40 723।

0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप। हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नेलकण्ठ नगरपालिका सिएन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
3: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
4: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिँगिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860258443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चमकिलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
1: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
1: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323354।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुच्छार बजार, थारिङ, एमाले चोकबाट 6 घर तल,
7: काठमाडौँ जाने बाटोपट्टि।
0: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
7: 9861705544।
8: ओ मेज्यू, नमस्कार है।
9: नमस्कार नमस्कार मेज्यू, नमस्कार।
8: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
9: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
8: है मेज्यू। म त बिहेमा आउँदिन होला।
9: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
8: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
9: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
8: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
9: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
10: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मिज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
2: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 9851-87882, गोल्सी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
4: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम गोरा चहारा दिन प्रे र खोरमा नगफारममा असिम टमाटर की ट्रनेलमा सिङ्बै सुर सिङ्जेपल मुबा होले सिङ्बै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा। हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा। सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी, सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87882 फोन सिङ्जिम सेको है रोमा।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
9: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
2: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट
9: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861-7045-54
9: 9861-7045-47।
10: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला? कहाँ सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
11: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका तीन मिलनचोल धादिङ
10: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
11: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
12: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723
13: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चपलाइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिम्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 98-511-87-882, गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: बाबा बाबा, म त आज स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
6: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
5: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
6: काठमाडौँ जाने बाटोपट्टि।
5: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
6: 98-61-97-65-47।
5: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93-93 सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरो।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पर्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
0: भिटामिन डी,
4: भिटामिन बी12,
0: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
5: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
6: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
6: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
9: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 5706612 र 9822979993। तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
10: ए रुम गाउँको ठिटो

ए हीरा खेतै भरी पैसा फल्छ रुखैमा, टिप्ने अरू खेताला छन् बसौली सुखैमा। ए ढुङ्गै पनि प्यारो लाग्छ मनले पूजा गरेको, पछि हट्नु कसरी झन्।

रेडियो बिहानी समय संकेत यति बेला साँझको 5 बज्यो।

0: 물이 에러다 라우.
1: 아하, 코티라 아무 먹어 주더라. 까바들 야고.
0: 까바도 오느니. 멀리 디디바니 순사리 거거나 우드고 바다를 야고니.
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
0: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
2: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
3: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
2: ल हो, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न। त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
3: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
2: इन्द्र मोबाइल सेन्टर नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 9849241111 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 9141-6867-64 9141-6867-64।
4: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
5: खर्च अनुसारको घर त बने जस्तै बने छ त।
4: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
5: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँका सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिम्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभन्दा होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470
4: 9851-87882 गोल्सी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
8: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 को कुरा सुन्दिन म।
5: न टिप्नुहोस्, प्रोपाइटर बीरबहादुर श्रेष्ठको लागि 9843-097-433 र 010-590-093 मा सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोपाइटर बीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-057-433।
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास ब्याङ्क भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
5: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्पटोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
5: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248443।
5: स्थान धादिङ बेसी सुकमटोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछु नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
6: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
6: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
6: बालरोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
6: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
6: भिटामिन डी,
2: भिटामिन बी 12,
6: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
6: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
6: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।

0: अपो जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
3: छैन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्न पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बीच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808878778।
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3 धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-06-12 र 98-22-79-993।
3: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
4: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
3: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
4: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
3: मंगल सुनजाति पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार, धादिङ।
4: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
3: प्रोपाइटर मंगल रसाई। सम्पर्क मोबाइल नम्बर 98-41-71-25-42, 98-61-02-66-11 र 010-525-542।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
5: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
6: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
5: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
6: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
5: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
6: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
5: प्रोप्राइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
7: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
8: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आई लागि हाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
8: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 98-43-097-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-43-057-437।
2: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल झारिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि पहाड़ी पहिरो चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ, त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ, पहिरो जान सक्ने ठाउँमा नबसौ र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौ। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 1 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभए रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
7: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
1: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
2: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
3: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली जेनरल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
3: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
4: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
3: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98140055754, 98140055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि

0: रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
5: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
5: ल टिप्नुहोस्, प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98340-097-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
6: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोप्राइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98340-057-437।
7: झोला बोकेर लुकुर लुकुर कतो जान लागेको हो अर्जुन भाइ?
8: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
7: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
8: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
7: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
8: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
7: ल टिब, प्रोप्राइटर अर्जुन श्रेष्ठको लागि 98511-93270, 98511-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलार, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्दा होलसेल मूल्यमा पाइन्छ।

0: धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
1: धादिङ बेस्ती सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 98511-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 98512-49-90 ओम चङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
2: बाबा बाबा म त आज स्कुल जान्न
3: म पनि स्कुल जान्न मम्मी
4: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
5: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
4: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार धादिङ एमाले चोकबाट छ घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
0: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 98167045 54
1: 98167045 47
6: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
7: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
1: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
7: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
1: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
0: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 98510-97838 र 98032-40723
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।

0: मंगल सुन चाँदी पसल नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841712542, 9861026611 र 010-520-542।
2: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहोरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौ र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
5: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल आरूघाट गाउँपालिका 9 आरूघाट बजार बंगैचा गोर्खा।
6: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
5: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
6: प्रोपाइटर विष्णु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323354।
5: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
7: जनरल मेडिसिन सेवा,
6: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
7: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
7: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
7: भिटामिन डी,
6: भिटामिन बी 12,
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
7: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। नेपालमा बंगालको खाड़ीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव आज राति र भोलि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लामा मुसलधारे पानी पर्ने, 23 जिल्लामा जुनसुकै बेलामा सवारी साधन बन्द हुन सक्ने,
1: सड़क, हवाई यातायात, पर्वतराम लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
0: सरकारसँगको सहमति कार्यान्वयन नभएको भन्दै इन्टर्न चिकित्सकहरू फेरि आन्दोलित, बागमती प्रदेश सरकारलाई दिएको समर्थन एमाले फिर्ता लिने, संस्थापन पक्षसँग पार्टी एकता हुने सम्भावना कमजोर बनेको कांग्रेसको देउबा समूहको निष्कर्ष,
2: विकल्पमा पनि जान सक्ने गरीको सङ्कल्प गरौं भनेर हिजोदेखि अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: कुसुण्डा समुदायको बसोबासको व्यवस्था गर्न मानव अधिकार आयोगको सिफारिश, देशभर 72% धान रोपाई, सबैभन्दा धेरै सुदूरपश्चिममा चैत्य धान रोपेका किसानलाई भ्याइ नभ्याई,
3: खाली हुँदैन जमिन, चैत्य धान लाग्छ अनि गहुँ सरिन्छ, यसमा त्यहाँ चैत्य धान चैत्यमा मकै सरिन्छ,
0: र एसीसी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो स्थानमा सीमित, विश्वकप फुटबलको तेस्रो स्थानका लागि मध्यराति फ्रान्स र इंग्ल्याण्ड भिड्दै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विगतको तुलनामा मौसम सम्बन्धी पूर्वानुमान मेल खान थालेको छ र त्यसै अनुरूप गरिएको पूर्व तयारीका कारण मौसमजन्य विपदबाट मृत्युका घटनामा कमी आउन थालेको छ। वर्खाको समयमा मौसममा आउने उतार चढ़ावका आधारमा सरकार र मातहतका निकायले दिने चेतावनी वा सूचनालाई ख्यालठट्टा नठानी अक्षरक्ष पालना गर्नु नागरिकको कर्तव्य हो। अब खबर सन्तोषी रावलबाट।
5: आज राति र भोलि कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा मुसलधारे पानी पर्ने पूर्वानुमान गरिएकोले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, धनकुटा, सिन्धुली, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, चितवन, धादिङ, गोर्खा, लमजुङ, कास्की, तनहु, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जामा उच्च सावधानी अपनाउनु पर्नेछ। विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेल,
6: कोशी, बागमती, लुम्बिनी र सुदूर पश्चिम प्रदेशको चाहिँ तराई भूभागका थोरै स्थान तथा मधेस बागमती र गण्डकी प्रदेशको तराईको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। त्यस्तै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको चाहिँ पहाड़ी र तराई भूभागका एक दुई स्थानमा चाहिँ अति भारीसम्मको पनि वर्षाको सम्भावना चाहिँ देखिएको छ। बंगालको खाड़ीमा विकसित भएको एउटा न्यूनचापीय जुन प्रणाली, न्यूनचापीय प्रणालीको कारण चाहिँ यो उत्तर पश्चिम सर्ने क्रममा चाहिँ यसले यो मनसून सक्रिय हुन गएको र यसले चाहिँ हाम्रो नेपालमा चाहिँ प्रभाव पार्ने धेरै सम्भावना रहेकोले चाहिँ आज र भोलि चाहिँ हामीले विशेष सतर्कता तथा अब हामीले अब केही स्थानहरूमा चाहिँ प्रतिकारी पनि गर्नुपर्ने हुन सक्छ र भावित वर्षाको कारणले गर्दाखेरि चाहिँ दैनिक जनजीवन, सड़क, हवाई यातायात, पर्वतराम लगायत सबै सेक्टरहरूमा, सबै क्षेत्रहरूमा चाहिँ असर पर्न सक्ने सम्भावना भएको भएर आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
5: आज र भोलि ठूलो पानी पर्ने सम्भावनालाई मध्यनजर गरी यसको पूर्व तयारीका सन्दर्भमा सम्भावित प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका सदस्यहरूसँग प्राधिकरणले आज छलफल गरेको छ। भर्चुअल रूपमा भएको बैठकमा पूर्व तयारीका लागि गर्नुपर्ने कार्यहरूका बारेमा प्रमुख जिल्ला अधिकारीहरूले आफ्नो जिल्लाले गरिरहेको तयारी, साधन स्रोत र अवस्थाका बारेमा जानकारी गराएका छन्। प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कुमार कोइरालाले उच्च सतर्कता अपनाउन भनिएको जिल्लाहरूमा विशेष तयारी अवस्थामा रहन र थप सहयोग आवश्यक पर्न साथ सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। विपद प्रतिकारका लागि राजमार्ग

0: गच्छिमो अर्को चाहिँ पहिरो बाढीले मात्र ल्याउ पानीले मात्र ल्याउँछ भनेर बुझ्यो भने अर्ध बुझाइ हुन्छ।
1: पहिरोको जोखिममा रहेका राजमार्गमा उच्च सतर्कता अपनाउँदै राति सवारी साधनमा रोक लगाइने भएको छ। मुगलिङ नारायणगढ़ सड़क खण्डमा ठूलो पानी परी तत्काल सवारी आवागमन रोक्ने चितवनका सहायक प्रमुख जिल्लाधिकारी

0: परिसाधन सञ्चालनमा रोक लगाइने भएको छ। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले भन्नुभयो,
1: हामीले पनि यो सिन्धुपाल्चोक जिल्लाभित्र यो ठुलो पानी पर्ने भनेर जुन अब जनता मौसम विज्ञानीहरू एनडीआरएमले जुन सूचना जारी गरेका छ, त्यहाँबाट हामीले अब उच्च सतर्कता अप्नाएका छौँ अनि हाम्रो सुरक्षा समितिको बैठकबाट सबै सुरक्षा निकायलाई एलर्ट गराएका छौँ र सबै साधारणलाई आवश्यक परेको अवस्थामा मात्रै बाहेक अहिले चाहिँ त्यो जोखिम एरियाहरूमा चाहिँ सवारी साधन नपठाउने गरी हामीले व्यवस्था मिलाएका छौँ, त्यसरी गरेका छौँ र नागरिकहरूलाई पनि आवश्यकतामा एकदम अति आवश्यक परेको बेला मात्रै बाहिर निस्किनु, नभए त त्यसरी सवारी साधन लिएर हिँडजुल नगर्नु हुन, एक दुई दिन अलिक सतर्कता अप्नाउनु हुन भन्दा हामीले चाहिँ सूचना जारी गरेका छौँ र सतर्कता अप्नाएका छौँ।
0: कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा समूहले वर्तमान पार्टी नेतृत्वसँग सहकार्य नभई विकल्प खोज्ने विषयमा छलफल अघि बढ़ाइने भएको छ। पूर्व सभापति देउवा समूहले गगन थापा नेतृत्वले सहमति सहकार्यमा व्यवस्था गरेको भन्दै छुट्टै 15 महाधिवेशन गर्ने गरी छलफल अघि बढ़ाएको छ। कांग्रेस नेता मीन विश्वकर्माले सीआईएनलाई भन्नुभयो,
2: आधिकारिकता पाएको कार्य समितिले सबैलाई मिलाएर लिएर जाने काममा ढिला सुस्ती गरेको नगरेको जस्तो देखिएपछि अहिले 14 महाधिवेशन पक्षधर नेताहरूले चाहिँ भेला बोलाएर बैठक बोलाएर अब विकल्पमा जाने भन्ने किसिमको सोच अगाडि आइराखेको छ र हिजोको छलफलमा चाहिँ वित्तीय स्मृति दिवस भव्यताका साथ सम्पन्न गर्ने नियमित महाधिवेशन पक्षधरहरूले र एकताको लागि प्रयास पनि जारी राख्ने तर एकताको प्रयास अत्यन्तै क्षीण हुँदै गएको हुनाले अब विकल्पमा पनि जान सक्ने गरीको छलफल गरौं भनेर हिजोदेखि चाहिँ अलिकति फरक ढंगले अगाडि बढ़ाएको छ।
0: देउवा निकट समूहले पार्टी एकताको सम्भावना सकिएको निष्कर्ष सहित राष्ट्रिय भेला बोलाउने निर्णय गरेको छ। साउन 24 देखि 29 को बीचमा भेला आयोजना गर्ने नेताहरूको भनाई छ। देउवा समूहले छुट्टै पार्टी सञ्चालन पार्टी कार्यालय सञ्चालनमा ल्याएसँगै नेताहरूमा दूरी बढ़दो छ। कांग्रेसभित्र बढ़दो आन्तरिक विवादको समाधान के हुन सक्छ? राजनैतिक विश्लेषक पुरन्जन आचार्यले सीआईएमसँग भन्नुभयो,
3: इतर समूहहरूलाई पनि त्यसै गराउँदाखेरि कति लत्रेर जाने कति घुटेर जाने अब चाहिँ अब हिजो त हाम्रै हाली मुहाली थियो त्यसलाई चाहिँ त्यसको केही न केही रेस्पेक्ट गरिदिनुपर्छ भन्ने चाहना आकांक्षा चाहिँ हिजोकोहरूलाई पनि छ। अब यो बीचमा एउटा मध्यमार्ग निकाल्नको लागि बीचमा शेखर कोइरालाले प्रयत्न गरेका थिए, अब उनी सायद दिगदार भएर या चाहिँ अब यो एउटा यसलाई सकिँदैन भनेर या अब के भएर होला विराटनगर गएर बसेको हाल महिनौ दिन भयो, त्यसपछि चाहिँ बिच बिचार गर्ने चाहिँ मानिसहरूको अभाव छ। अब यङहरूको आफ्नै स्पिरिट छ अनि पुरानाहरूको चाहिँ आफ्नै चाहिँ सक्सेसन पनि छ, इगो पनि छ।
0: मध्य वर्षा शुरू हुँदै गर्दा नेपालभर 72% क्षेत्रमा धान रोपाई भएको छ। कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाका अनुसार देशभर करिब 13 लाख बढ़ी हेक्टर धान खेती योग्य जमीनमध्ये हालसम्म 9 लाख बढ़ी रोपाई सकिएको बताउनुभयो। गत वर्षको तुलनामा यस वर्ष रोपाईको केही कमी देखिएको विभागले जनाएको छ। गत वर्षको साउन 4 गतेसम्म देशभर 72.14% क्षेत्रफलमा धान रोपिएको थियो। प्रदेशगत रूपमा हेर्दा पश्चिम प्रदेशमा सबैभन्दा धेरै रोपाई भएको छ। समयमा वर्षा नहुँदा अधिकांश जिल्लाहरूमा रोपाई हुन बाँकी रहेको उपमहानिर्देशक कोइरालाले सीआईएनसँग बताउनुभयो।
4: हालसम्म समग्र देशको सबै 7 प्रदेशको कम्पाइल गरेर हिजोसम्मको बेलुकाको तथ्याङ्कले हामी 72% रोपाई भइसकेको छ। करिब अब 9 लाख भन्दा बढी रोपाई हेक्टर क्षेत्रफलमा रोपिएको छ। करिब अनुमानित 13 लाख समथिङ छ।
0: एसएससी 19 वर्ष मुनिको महिला प्रिमियर कपमा नेपाल तेस्रो भएको छ। आज बिहान मलेसियामा तेस्रो स्थानको लागि भएको खेलमा नेपालले इण्डोनेसियालाई 9 विकेटले हरायो। इण्डोनेसियाले दिएको 39 रनको सामान्य लक्ष्य नेपालले 14 ओभर 2 बलमा 1 विकेट गुमाएर भेटायो। यसअघि हिजो भएको सेमी फाइनलमा नेपाल युएसँग सुपर ओभरमा पराजित भएको थियो। नेपाली टोली यसअघि नै एसिया कपमा छनौट भइसकेको छ र विश्वकप फुटबलको तेस्रो स्थानका लागि भोलि बिहान फ्रान्स र इंग्ल्याण्ड भेट्दैछन्। यो खेल अमेरिकाको मियामी रंगशालामा नेपाली समय अनुसार बिहान 2:45 शुरू हुनेछ। सेमी फाइनलमा स्पेनसँग 2-0 गोलले पराजित फ्रान्स र साबिक विजेता अर्जेन्टिनासँग 2-1ले पराजित इंग्ल्याण्डले तेस्रो स्थानका लागि खेल्न लागेका हुन्। विश्वकपको उपाधिका लागि अर्जेन्टिना र स्पेन बीच खेल प्रतिस्पर्धा हुनेछ।
5: एकै मौसममा दुई प्रकारको धान भित्र्याउन पाउँदा खुशी
6: यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन, एउटा तरकारी

0: कलंकीका साथै शाखाहरू चाबहिल, बानीसोर, जमल र ओम अस्पतालमा।
1: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
2: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
3: क्लासिक टेकको वाइफाई 6 राउटर, नाम एक घमनेट, शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज, 5G स्ट्रेन्थ, लो लेटेन्सी र फास्ट स्पिड, सबै अस्त्रको शक्ति बोकेको, 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा, साथमा IPTV मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477। शर्तहरू लागू हुनेछन्। क्लासिक टेक, छोयो कि चल्यो।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
5: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियालाई नेकपा एमाले सरकारलाई दिएको समर्थन फिर्ता लिने औपचारिक निर्णयबारे जानकारी गराएको छ। एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आज मुख्यमन्त्री बानियालाई सरकारबाट बाहिरिने निर्णयबारे जानकारी गराइसक्नु भएको बताइएको हो। सरकारमा रहेका एमालेका 6 जना मन्त्रीलाई आज राजीनामा बुझाउन नेता थपलियाले निर्देशन दिनुभएको थियो। संसदीय दलको कार्यालयले आजै सामूहिक राजीनामा मुख्यमन्त्री कार्यालयमा पठाउने तयारी गरेको थियो। कार्यालयमा राजीनामा पत्र तयार गरेर सम्बन्धित मन्त्रीलाई हस्ताक्षर गरेर पठाइदिन अनुरोध समेत गरिएको थियो, तर सबै मन्त्रीहरू हेटौडा बाहिर रहेकाले राजीनामा भने नपठाइएको संसदीय दलको कार्यालयले जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले कुसुण्डा लगायत लोप उन्मुख समुदायमा नागरिकको संरक्षण, उत्थान, सहजी सशक्तिकरण र विकासका लागि एकीकृत कार्ययोजना तर्जुमा गरी कार्यान्वयन गर्न सरकारलाई सिफारिश गरेको छ। आयोगले गरेको कुसुण्डा समुदायको मानवाधिकार अवस्था अध्ययन प्रतिवेदन 2083 उक्त समुदायलाई स्वतन्त्र पूर्व सुसूचित सहमतिमा एकीकृत बस्ती विकास गरी सामूहिक बसोबासको प्रबन्ध गराउन संघीय सरकारसँग सिफारिश समेत गरिएको छ। आयोगले कुसुण्डा समुदायको भाषा र संस्कृतिको संरक्षण तथा शिक्षा, स्वास्थ्य, व्यावसायिक र सिपमूलक तालिम, रोजगारीका क्षेत्रमा नीतिगत, कानूनी र संरचनात्मक सुधार गर्न पनि निर्देशन दिएको छ। विभिन्न अस्पतालमा इन्टर्नशिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत र आवश्यक चिकित्सकहरूले आज काठमाडौँमा विरोध प्रदर्शन गरेका छन्। आफूमाथि चरम श्रम शोषण भएको भन्दै उनीहरूले माइतीघरमा विरोध प्रदर्शन गरेका हुन्। युवा तथा प्रशिक्षार्थी चिकित्सकहरूको श्रम शोषण विरूद्धको संघर्ष समिति बनाएर उनीहरूले चिकित्सकको ड्यूटी समय नेपालको श्रम ऐन 2074 बमोजिम दैनिक र प्रति अधिकतम 12 घण्टा र हप्तामा 72 घण्टा भन्दा बढ़ी हुन नहुने तथा हप्तामा 1 दिन अनिवार्य विदाको व्यवस्था हुनुपर्ने समेत माग गरेका छन्। दाङको सिंचाई सुविधा पुगेका स्थानमा धान रोपाई लगभग सकिएको छ। समयमै पानी नपरेका कारण धेरै किसानले समयमै ब्याड राख्न पाएनन् भने रोपाई पनि ढिला भयो। अहिलेसम्म दाङमा करिब 40% रोपाई सकिएको छ, तर दाङको बंगलाचुली गाउँपालिका 8 का किसानलाई भने चैतमा लगाएको धान भित्र्याउन र बर्खे धान लगाउन भ्याइ नभ्याइ छ।
6: दाङको बंगलाचोली गाउँपालिका 8 खैरेनी स्वामी घाटका किसान कोही खेतमा धान काट्दैछन् भने कोही खेत छेउमै रहेको टौवामा टाँगेको त्रिपाल मुनि धान चुटिरहेका भेटिन्छन्। बंगलाचोली गाउँपालिका 8 खैरेनीका हर्क बहादुर खत्री:
7: अब के काटिसक्यो के अरे, अब कोही बाँकी छ, अब वर्षे धान, अब पानीको यसो छेको हेरेर गर्नुपर्छ, त्यही 9-10 रोपनीमा लगाइन्छ के अरे, अब 25-30 मुरी हुन्छ, वर्षे धान सार्न साह्रै गाह्रो हुन्छ।
6: मौसमले त्यति साथ नदिए पनि यहाँका किसानलाई चैतमा लगाएको धान भित्र्याउन चटारो छ। सोही ठाउँका अर्का किसान सुमान सिंह पुन मगर:
8: सके चैते धान, अब फेरि वर्षे चाहिँ रोप्ने सुरु हुँदैछ, अलिकति केही थोरै स्याहार्न छ, अब 2-4 दिनमा हामीले स्याहारेर धान स्याहार चैते धान स्याहार फेरि रोपेर नै भ्याउँछौँ, भ्याउने तयारीमा छौँ।
9: यो खेती गर्दा सजिलो के भएको छ भने अब बाहिर फेरमा चाहिँ ठुलो नोकरी गर्न जान पर्दैन, गाउँ घर आफ्नो घर छोड्न पर्दैन।
6: असोज कार्तिकमा गहुँ बाली लगाएका यहाँका किसान चैतमा धान लगाउँछन्। चैतमा लगाएर पाकेको धान असार साउनमा भित्र्याउँछन् र पुनः साउनमै बर्खे धान लगाउँछन्। अनेत्र धान लगाउने समयमा यहाँका किसान कतै खेतमा पहेलपुर भएर पाकेको धान काटिरहेका हुन्छन् भने

0: काटेर सकेकाहरू नयाँ धान लगाउन खेत तयार गर्दै हुन्छन्। बंगला सुदे आठ खैरेनीका किसान रूपलाल खत्री,
1: अब यो चाहिँ बर्खे धान लगाउने क्रम जारी नै छ। धेरै जसोले स्याहारी सक्नु भयो, त्यति धान एक दुई घरको स्याहार्न बाँकी छ। यहाँको जमिनमा कुनै बेला पनि यो जमिन खाली हुँदैन। एउटा तरकारी खेती गर्ने अवधिसँग त यहाँ चाहिँ खै किन कसैले चासो गर्नु भएको छैन, तै पनि खाली हुँदैन जमिन। चैते धान लाग्छ अनि गहुँ सरिन्छ, यसैमा त्यहाँ चैते धान चैतेमा मकै सरिन्छ, मकै स्याहार्ने पनि सुरु भइरहेको छ।
0: बाँझो जमिनको उपयोगिता खाद्यान्न उत्पादन वृद्धि र रोजगार सिर्जनाका लागि लुम्बिनीका 12 मध्ये रोल्पा र रुकुम बाहेक 10 जिल्लामा चैते धानको खेती हुने गरेको छ। स्वामी घाटका किसान टोपली गेवाली,
2: हामीले यो चैते धान स्याहारेर भएर अहिले यो बर्खे धान रोप्दैछौँ, अनि एक्लै पनि धुन्छ, मिलीजुली सब दिदी बहिनीहरू मिलेर अर्म पर्म गरेर गर्छौँ। अनि अहिले आमाहरू ठुले आमाहरू यता फुपू हुनुहुन्छ, यहाँ बिउ काट्दै हुनुहुन्छ। अब भोलि चाहिँ मेरो आफ्नै यो घरको रोपाई हो, अनि लास्ट दिन चाहिँ अब रमाइलो हुन्छ, नाचगान गाउने अनि रमाइलै हुन्छ।
0: लुम्बिनी प्रदेशको भूमि व्यवस्था तथा कृषि मन्त्रालयको आर्थिक वर्ष 2081-82 तथ्याङ्क अनुसार प्रदेशभर 1605 हेक्टरमा चैते धानको खेती हुने गरेको छ भने 7516 मेट्रिक टन धान उत्पादन हुने गरेको छ। सबैभन्दा धेरै बर्दियामा 679 हेक्टरमा चैते धान खेती हुने गरेको छ भने सबैभन्दा कम पश्चिम नवलप्रासीमा 7 हेक्टरमा चैते धानको खेती हुने गरेको छ। सुशीला ओली, सीआईएन रेडियो मध्य पश्चिम दाङ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। संगीत र साहित्यमा साधनाको विशेष महत्व।

0: परमा चाहिँ एकदमै गाउने कि मेरो मुखै खाली हुँदैन थियो।
1: राजनैतिक व्यक्तिका लागि कोमलताको विशेषता महत्व कि कठोरता, कुराकानी सहितको शनिबारे विशेष बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एक मात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सीआईएनको साझा खबर अब नेपाली पात्रोमा पनि।
4: स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली एफएम तथा अनलाइन रेडियोहरू एकै ठाउँमा सुन्न, तिथि मिति तथा पञ्चाङ्ग सम्बन्धी सबै जानकारी लिन,
3: अन्तर्राष्ट्रिय मुद्राको नेपाली विनिमय दर, सुन चाँदीको दर भाव, मौसम सम्बन्धी सूचना र सार्वजनिक विधा बारेको जानकारी लिन पनि।
4: नेपाली पात्रो अब तपाईँको मोबाइलमा।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारे विशेष। भनिन्छ, साहित्य र संगीतले कृति अनि व्यक्तित्वको विकास मात्रै गर्दैन, सोचाइ र व्यवहारमा पनि परिवर्तन ल्याउँछ। राजनैतिक व्यक्तिमा यी दुवै विधाको साधना र रुचि हुँदा यसको प्रभाव कस्तो हुन्छ? साथी लीलप्रकाश सनले नेपाली कांग्रेसका सांसद तथा साहित्यकार मनमाया विक मनुसँग कुराकानी गर्नुभएको छ।
0: कति चाहिँ अब आफ्नो नेता नेतृत्व कस्तो किसिमको प्रस्तुति छ उहाँहरूतिर पनि केन्द्रित हुने रहेछन् कार्यकर्ताहरू।
5: तपाईँको यो सुमधुर साँझ र आजको जिन्दगी पहिलो रचना,
0: यो चाहिँ म विद्यार्थी हुँदाखेरि उमेर चाहिँ त्यति बेला यसै त मैले 14 वर्ष
5: कति सालतिर
0: दिएको, यो चाहिँ 57 सालतिर छापिएको
5: ऐजेरो बीच बुकी पहिलो प्रकाशित कृति, त्यसपछि तपाईँले संयुक्त कृति पनि प्रकाशित, यो दुइटै संग्रहको बारेमा अलिकति सुन्न सकिन्छ।
0: स्कुलमा हुँदा एकदमै गाउने होइन नृत्य गर्ने त्यो अवस्था थियो, गायन कला राम्रो थियो पहिले, भोकल कर्डमा पछिल्लो समय चाहिँ समस्या आयो। लेख्न पनि म लेख्थेँ तर म कवि हुन्छु साहित्यकार हुन्छु भनेर चाहिँ मैले परिकल्पना गरेको थिइनँ। तारा देवी अनि अरुणा लामाको स्वर मन पराउँथे, कपी गर्थे, गाउँथे स्टेजहरूमा।
5: पहिलो त्यस्तो गीत गाएको केही कुनै गीतको अंश?
0: सबैभन्दा पहिला चाहिँ अरुणा लामाको गीत गाएको थिएँ मैले पहिलोचोटि स्टेजमा।
5: कसरी गाउनु भएको थियो सुनौ?

0: पछि केमा समस्या भयो र तपाईँ
1: मेरो भोकलकडमा रियाज चाहिँ बढी गरेर मैले त सिकिनँ घरमा चाहिँ एकदमै गाउने कि जति बेला नि मेरो मुखै खाले हुँदैन थियो
0: मञ्चहरूमा पनि त्यतिखेर
1: थुप्रै गाउँथे कलेजमा त कहिल्यै छोडिदिन थिएँ स्कुल कलेज अनि त्यस पछाडि अरू प्रोग्रामहरूमा पनि त्यति बेला त लाइभ गाउनु पर्छ हामीले अहिले जस्तो ट्र्याक म्युजिक थिएन लाइभ गाउनु पर्थ्यो त्यति बेला धेरै गाउँथ्यौँ
0: भनेको सङ्गीतमा अलिकति केही समस्या आएपछि यता साहित्यतर्फ लाग्नु भयो अनि
1: त्यस पछाडि चाहिँ म अलिकति मैले अलि चाँडै मेरो बिहे भयो पछि अब त्यो खालको मसँग त्यो क्षमता रहेछ आफैले थाहा नपाएको कि अनि मैले लेखेँ अनि निकै लामो समयसम्म लेखेँ लेखेँ तर म कवि हुन्छु भनेर लेखिनँ त्यो मनमा भावा आउने बित्तिकै लेख्थेँ अनि पछि लेख्दै गर्दा मेरो बिहे चाहिँ धनकुटामा भएको जन्म जिल्लाको सुरु हो विवाह भइसकेपछिको फरक जीवन त्यस त्यो कुराले मलाई अलिकति मनमा पीडा पनि भयो परिवारबाट पनि टाढा भयो हस्बेन्ड पनि अब बाहिर वैदेशिक रोजगारीमा जानु त्यस पछाडि बच्चा हुर्काउँदै बसेँ पढाइ अलिक बाद बस्नु पर्यो क्या त्यति बेला मैले 11-12 सकेर बिहे भएको त्यस पछाडि मनमा अलिकति पीडा भयो फरक अनुभव भयो त्यस पछाडि गाउँछु एउटा कलाकार हुन्छु भनेर सपना थियो त्यो पनि टुट्यो अनि अलिक बढी भावुक भएँ अनि लेख्न थालेछु
0: त्यसपछि झन्
1: लेख्न थालेछु अनि लेख्न थालिसकेपछि लेख्दा लेख्दै अनि पछि मैले पढाइलाई त निरन्तर गरेँ डिप्लोमा एडमिसन गरेर मैले यता स्नातकोत्तर धनकुटा बहुमुखी क्याम्पसबाटै गरेको अनि पढाइलाई निरन्तर बच्चा सँगसँगै गर्दै लाँदाखेरि अनि एउटा झमक घिमिरेको कार्यक्रम थियो त्यहाँ चाहिँ मैले बच्चालामा सीता शीर्षकको कविता वाचन गरेँ त्यो कविता चाहिँ एकदम उत्कृष्ट भनेर कविहरूले भन्नुभयो कन्ठ आउँदैन
0: कविता वाचन गर्नु
1: त्यस पछाडि चाहिँ म तपाईँ राम्रो कवि हुनुहुँदो रहेछ भनेर सबैले भन्नुभएपछि अनि मलाई महसुस भयो अनि पछि एउटा नै प्रकाशनले एउटा विश्वभरि रहेका नेपाली साहित्यकार महिलाहरूलाई चाहिँ समेटेर एउटा ठुलो आयोजना गरे कार्यक्रमको त्यसमा चाहिँ म धनकुटाको जिल्लाको नेतृत्व गर्न पाएँ म अध्यक्ष भएँ त्यस पछाडि त्यो सम्मेलनमा चाहिँ मेरो पुस्तकलाई तिम्रो पुस्तक चाहिँ छाप्नुपर्छ छापेर यहाँनिर विमोचन गर्ने भन्ने खालको सल्लाह नरेन्द्र दाईबाट पाएपछि यसो हेर्दाखेरि मसँग कविता चाहिँ त्यो पुस्तक बनाउन मिल्ने जति कलेक्ट भएको रहेछ विराटनगरको साहित्यकार विवश पोखरेल हुनुहुन्छ उहाँ प्राज्ञ पनि हो अनि उहाँले चाहिँ तिम्रो अब पहिलो लेखाइ हो कविता खासै राम्रो छैन होला भन्नुभयो अनि मैले सबै कविता अहिले हतार नगर भन्नुभयो अनि उहाँलाई सबै कविता पठाएर उहाँलाई पनि ती कविताहरू हेरेपछि तिम्रो कविताहरू उत्कृष्ट छ छाप्न मिल्छ भन्नुभयो अनि मैले छापेँ अनि पहिलो कृति त्यसरी
0: अनि तपाईँ विभिन्न साहित्यिक संघ संस्थाहरूमा पनि आबद्ध हुनुहुन्छ
1: एकदमै म गर्गाचार्य विश्वभाषा पुस्तकालय
0: त्यसले अनि अझ खारिएर लेख्नको लागि सजिलो बनायो कि
1: मैले चाहिँ यति धेरै स्रष्टाहरूबाट माया पाएँ अग्रजहरूबाट त्यस पछाडि उहाँहरूको कारणले मैले अझै परिष्कृत गर्ने मौका पाएँ कविताहरू
0: पछि चाहिँ संयुक्त संग्रह पनि
1: हजुर हजमरी अक्षर भने कोशी प्रदेशका नारी स्रष्टाहरूको एउटा पुस्तक निस्क्यो त्यहाँ मेरा कविताहरू छन् एकाडेमीले निकाल्ने पुस्तकहरूमा पनि छन् त्यहाँनिर मेरो बायोग्राफी सहितै छ अब त्यस धेरैवटा उसले चाहिँ
0: भनेको अब तेस्रो पुस्तकका कृतिहरू पनि आउने
1: हजुर मेरो तयारीमा छु म
0: कविता संग्रह
1: हजुर कविता संग्रह
0: भनेको अलिक बढी

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या
0: है मेज्यू। म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हुने नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
2: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
2: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला, साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोप्राइटर इन्द्र श्रेष्ठ, सम्पर्क नम्बर 98 49 24 31 11 98 49 24 31 11।
3: बाबा बाबा, म त आज स्कुल जान्न।
4: म पनि स्कुल जान्न मम्मी।
5: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
6: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
5: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
7: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
7: प्रोप्राइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98 61 70 45 54
8: 98 61 97 65 47।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: आहा, कति राम्रो मंगलसूत्र! कहाँबाट ल्याएको?
1: कहाँबाट हुनु नि? मैले दिदीबहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि।
0: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
1: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ। प्रोप्राइटर मेनुका बराइली। सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88।
2: ओ मेज्यू, नमस्कार है।
3: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
2: ल, बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
3: ल, धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
2: है मेज्यू, म त बिहेमा आउँदिन होला।
3: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
2: किन हुने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
3: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त। धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
2: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
3: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845-55-66-56 अनि 9828-049-215 फोन गरेर जानुहोस् है।
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन, त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
5: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
5: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
4: किन नि बाबा?
5: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
4: हस् बाबा।
6: कृष्ण सप्लायर्स, धादिङ डिस्ट्रिक्ट पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
7: सम्पर्क मोबाइल 9741-031-429।
8: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
8: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धी बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
8: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर। सम्पर्क फोन नम्बर 9841-055-754, 9841-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
10: पावरवाला चस्मा, जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
9: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
9: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोप्राइटर बिट्टु विश्वकर्मा। सम्पर्क नम्बर 9843-62-86-16 र 98-10-32-33-54।
7: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
11: घर त बल्ल बल्ल बनाइभ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
10: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ब्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
10: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0957-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि।
7: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-43-0057-437।
12: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: विगत 15 वर्ष देखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
3: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855249034।
4: लस्तो है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहर दिन प्रे र खोरमा नग फारममा असिम टमाटार कि ट्रनेलमा सिङ्गै सुर सिङ्जेपल मुबा होले सिङ्गै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङ्बै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङ्बा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुभा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङ्जिम सेगो है रोमा।
5: बुढा आज इन्टरभ्यू थियो के भयो त?
6: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएको छ नि, भोलिबाटै काममा जाने।
5: होइन के भन्छ, कसरी नि?
6: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
7: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गर्छ।

0: छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810 9849185810।
1: ओहो, होइन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
2: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
2: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुका साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
2: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915।
3: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
4: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।
2: जब साँझ ढल्किन्छ साथी, किन शराब मन पल्किन्छ, सबै कुरा किन खास लागेन, न साथी र मन किन सल्किन्छ, आफन्तबाट टाढा साथीबाट टाढा, मदिरालाई दोष सम्झिन्छ, जब पर्दै जान्छ सास, नसाले तान्छ, उसैसँग मन ढल्किन्छ।

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि बजारमा, अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: आदरणीय वडावासी सबै दाजुभाइ तथा दिदीबहिनीहरू, वर्षायाम शुरू भएपछि बाढ़ी, पहिरो, चट्याङ र हावाहुरी जस्ता विपदको जोखिम बढ़न सक्छ। त्यसैले सबैलाई सचेत र सुरक्षित रहन अनुरोध गर्दछौ। घर वरिपरि सफा राखौं र पानी जम्न नदिऊ। पहिरो जान सक्ने ठाउँमा नबसौं र अनावश्यक आवत जावत नगरौं। मौसमको जानकारी नियमित रूपमा सुनौं र स्थानीय सरकारले दिने सूचनाको पालना गरौं। कुनै जोखिम देखिएमा ढिला नगरी सुरक्षित स्थानमा जाउँ र छिमेकीलाई पनि खबर गरौं। अफवाहमा विश्वास नगरौं, सही र आधिकारिक सूचना मात्र विश्वास गरौं। हामी सबै सचेत बनौं, विपदबाट आफू, आफ्नो परिवार र समुदायलाई सुरक्षित राखौं। नीलकण्ठ नगरपालिका वडा नम्बर 2 धादिङद्वारा जनहितमा जारी सन्देश।
6: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
1: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
7: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
1: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
7: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
8: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
9: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062612 र 98229793।
1: ओ मेज्यू, नमस्कार है।
2: नमस्कार, नमस्कार मेज्यू, नमस्कार।
1: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
2: ल धन्यवाद, धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
1: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
2: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
1: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
2: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ, दौरा सुरुवाल, स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने, त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न, हो र? अनि ठ्याक्कै कहाँ हो नि?
2: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
3: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग।
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक, पिलर, टायल, आँखी झ्याल, बालुवा, ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ।
3: कालिका ब्लक उद्योग, नीलकण्ठ नगरपालिका 3 सिरान बजार, अरुण खोला।
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का। सम्पर्क मोबाइल नम्बर 98 66 26 26 73 र 98 43 40 39 11।
5: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
6: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार। प्रोप्राइटर कृष्ण तिमल सिन्हा।
9: सम्पर्क मोबाइल 97 41 031 429।
10: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
11: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बगैंचा, गोर्खा।
10: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
11: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
10: प्रोपाइटर बिटु विश्वकर्मा। सम्पर्क नम्बर 98 43 62 86 16 र 98 10 32 33 54।
11: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
12: घर त बल्ल बल्ल बनाइ भ्याए,
1: अब ग्रिल यूपीभीसी अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याल छ त हैरा नै बनायो भने एउटा सकी अर्को काम आई लागिहाल्ने सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
1: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
9: ल टिप्नुहोस् प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 98 43 0 97 437 र 010 590 93 सम्पर्क गर्नु होला नि
12: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98 43 0 57 437
13: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनु होला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो। मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9850509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9852140934।
5: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम बोरा चहरा दिङ प्रे र खोरमा नग फारममा असिम टमाटर कि ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीलाई सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहिन है रोमा सेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी। सम्पर्क नम्बर चाहिँ 0105204070, असेम 9851187882 फोन सिङजिम सेग है रोमा। के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
0: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
5: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रङको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
0: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
5: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 9841055754, 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू,
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन बी12,
0: आइरन प्रोफाइल,
1: र
0: फागुन एक गते देखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा सुरु भएको सहर्ष जानकारी गराउँदछौं।

0: भिडियो एक्सरे सेवा
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
0: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202383 र 0105205563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरा हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
2: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
2: ल टिभ, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोटो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्नी भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण।
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-3-94।
3: पावर वाला चश्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चश्माहरू अब एकै ठाउँमा।
4: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चश्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावर वाला चश्मा 5 मिनटमै तयार गरिन्छ।
4: विभिन्न ब्रान्डका सनग्लासेस, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चश्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
4: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
5: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

श्रीयताम् देव देव श्रीनारायण जगत्पति स्तुतिय नावदानेन कथि शिष्यवाकथा सर्वे स्तुतार सावधान भवन्तु श्रीमद भागवत महाप्राण को दशम स्मने अहिले चतुर्थ स्कंद को 20 अध्याय को बीच बाट भगवान परमात्मा परमेश्वर जगत को नारायण अहिले ब्रह्मा जी को प्रादुर्भाव भइसके पछि राजा पृथ्वी को दरबार में स्वयं परमात्मा नारायण सवारी हुन आँटी बक्स्यो। राजा पृथु तपाई बहुत उत्तम व्यक्ति हुनुहुन्छ, तपाईको दरबारमा भगवान हरि आफै सवारी हुँदैछ। म तपाईलाई अरू धेरै कुरा केही नभनौ, किनभने सर्वै पदम हस्ति पदम निमग्नम भन्ने न्याय छ। हात्तीको पाइलाले कुल्चिसकेपछि अरूको पाइला स्वत खारिज हुन्छ, समाप्ति हुन्छ। यसैले अब तपाईसँग मेरो एउटा निवेदन छ, तपाईको दरबारमा स्वयं नारायण स्वयं प्रभु नै सवारी हुन्छ। त मैले के अब अरूसँग के कुरा गर्नु, मसँग के कुरा गर्नुहुन्छ तपाईँ भनेपछि, हस हजुरको आशीर्वचन। राजा पृथ्वीले ब्रह्माजीको आशीर्वचन ग्रहण गर्नुभयो, राजा पृथ्वीले माफ माग्नुभयो, माने इन्द्रले माफ माग्नुभयो पृथ्वीसँग। अनि त्यसपछिबाट उहाँका दरबारमा स्वयं भगवान नारायण वासुदेवको सवारी भयो। वासुदेव परमात्मालाई देखिबक्सिएपछि राजा पृथ्वी पाध्यम अर्घ्यम आचमनिम स्नानिम पुनराचमनिमबाट पूजा अर्चना भयो। प्रार्थना ध्यान मनन कीर्तन भइसकेपछि श्री भगवान उवाच, भगवान आज्ञा गर्नुहुन्छ, यसति कार्यस्थम भङ्गम हय मेद सतक्षेह क्षमा पैतापनम मम सन्तु मरहसि। यस प्रकारबाट मलाई हजुरले जुन प्रकारबाट प्रस्ताव राख्नु भएको छ, अब यो सबै प्रकारको प्रसंगको विषयमा जुन प्रकारबाट प्रस्ताव राख्नुभयो, अब त्यो प्रकारको वर्णन म सारा प्रस्तुत गर्दछु। सुन्नुभयो सौनका ऋषि प्रणाली, यसति कार्यस्थम भङ्ग हय मेद सतक्षेह, तपाईले 100 वटा अश्वमेध यज्ञ गर्नुभयो। अश्वमेध यज्ञ गरिसकेपछि महाराज इन्द्र तपाईको राज दरबारमा आएर माफ मागे, त्यहाँभन्दा ठूलो प्रकारको सजाय के हुन सक्छ? कोही व्यक्तिले जानी जानी गल्ती गर्छ, जानी भनेर माफी माग्छ भने त्यहाँभन्दा ठूलो सजाय के हुन सक्छ? 2 पैसा डाँडेर, 2 दिन बन्दी खानामा राखेर के चाहिँ प्रयोजन भयो? जानी जानी गरिएको अपराध मैले जानी न भन्छ भने त्यो सबभन्दा ठूलो सजाय भयो, त्यो सबैभन्दा ठूलो सजायको भागी भयो, त्यो ठूलो दण्डको भागी भयो। सबै प्रकारबाट निहित जब विषयमा त्यो एउटा आफूलाई कमजोरपनाको महसुस गरायो, छोडिदिनुहोस् महाराज जो भयो। अब यस अर्थले तपाईँ कुनै प्रकारको चिन्ता नलिनुहोस्। धर्म अर्थ काम मोक्ष यी 4 पुरूषार्थ तपाईँबाट साधन भएका छन्। धर्म पनि भयो, अर्थ पनि भयो, काम पनि भयो, मोक्ष पनि भयो, 4 प्रकारको पुरूषार्थ तपाईँबाट साधना भएको छ। यसमध्येमा उत्तम पुरूषार्थ यी 4 पुरूषार्थ हुन्, यी 4 पुरूषार्थ तपाईँमा निहित छन् राजन। यस कारणबाट राजा पृथ्वीलाई भगवान प्रभुले आज्ञा गरिबक्स्यो, तर महाराज पृथ्वी तिमी अच्युत होइनौ, तिमी च्युत हो, अर्थात तिमी नाशवान हो। वो नाशवान व्यक्तिलाई म अनाशवान नाश नहुनेवाला अच्युत व्यक्तिले च्युत व्यक्तिका लागि यो काम गर उसो गर यहाँ जाऊ वहाँ जाऊ मैले भन्न मिल्दैन। म त्यो कुनै प्रकारबाट गतिको वर्णन विस्तार प्रस्तुत गर्न म चाहन्न, तर एउटा प्रसंग छ के भनेदेखि, तिम्रो दरबारमा सनक सनन्दन सनातन सनत कुमार भनी 4 भाइ कुमारहरूको आवागमन हुन्छ। उनी 4 वटा कुमारबाट जे प्रकारको नीति हुन्छ, निर्देशन हुन्छ, जे उपदेश हुन्छ, जे लाइन हुन्छ, जे प्रकारबाट तिमीलाई उपदेशको प्रदान गर्छन् त्यही काम गर, त्यसैबाट मुक्ति लाभ प्रदान हुन्छ। अब तिम्रो परमा म यो काम उकाम गर भनेर यस विषयमा म यो प्रस्तुत विवरण व्याख्या गर्न सक्दिनँ, किनभनेदेखि मैले भन्न पनि मिल्दैन, मलाई त्यो आवश्यक पनि छैन, किनभने म अच्युत व्यक्ति होइन, अच्युत मलाई साथी बनाउनको लागि जरूरत पनि छैन। म कसको साथी, म कसको जब को मेरो कुवाहरूको, त्यो मेरो विषय प्रसङ्गै होइन। यसरी आज्ञा गरिबक्सेपछि भगवानबाट अनि श्रेष्ठ करियुक्त परमात्माको यी वचनबाट प्रभावित भएका राजा पृथु भगवानका चरणमा गएर ढोक गरेर केवल 2 हात जोडेर नटमस्त बोल्नै नसक्ने हिसाबबाट बसिरहनु भएको थियो। राजा पृथ्वीका दरबारमा अहिले सनक सनन्दन सनातन सनत कुमार 4 भाइ कुमार आउनुहुन्छ, उनीबाट दिएको उपदेशले तिम्रो कल्याण हुन्छ, म विदा हुन्छु भनेर भगवान अन्तर ध्यान विष्णु राजा पृथ्वी नामको राजाको राज दरबारमा आज सनकादि 4 वटा कुमारको आवागमन हुनुभन्दा पहिला दीक्षान्त समारोह ब्रह्मसत्रको दीक्षान्त समारोहमा राजा पृथ्वीले समस्त प्राणीहरूको लागिमा हितकारका वचनहरू प्रस्ताव राखेर आफ्नो जनजीवन र श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण।

महाराज पृथु नाम गिरी को राजा को दरबार मा सनक सनंदन सनातन सनत कुमार चारवटा कुमार को आवागमन हुनु भन्दा पहिले राजा पृथ्वीले ब्रह्मसत्र को दीक्षांत समारोहमा आफ्नो प्रजाहरूलाई उपदेश गर्नुभयो। हेर प्रजाहरू, मैले यहाँहरूको परमा केही गल्ती बोले कि भन्नुभयो राजा पृथ्वीले। केही गल्ती छैन महाराज, हजुरबाट के चाहिँ जब यस किसिमबाट गल्ती भयो होला त्यस्तो हामीले महसुस गर्न सकेका छैनौं भन्दा एउटा कारण पर्यो नि, मैले तपाईँहरूलाई स्वर्गको राजा बनाउँछु भन्ने म आफू बन्छु र स्वर्गको प्रजा बनाउँछु भन्ने प्रलोभन देखाएको थिएँ, त्यसको प्रतिकूलताको असर भयो, मैले बनाउन सकिन, म स्वर्गको राजा बन्न पनि सकिन, अनि त्यसको बादमा फेरि स्वर्गको प्रजा बनाउनका लागि मैले पनि तपाईँहरूलाई पनि सकिन, म स्वर्गको राजा बन्न पनि सकिन। यस अपराधबाट केही कुराको गल्ती भएको भए यसमा क्षमा राख्नु पर्ला। यस्तो राजा पृथ्वीका वचन सुनेर महाराज हजुर जस्तो महान प्रतापी राजा हामीले पाएका छौं, जसको दरबारमा राजा इन्द्रले आएर माफ मागे, जसको दरबारमा महाराज जब ब्रह्माजीनी स्वयं आएर उपदेश गर्नुभयो, जसको दरबारमा भगवान विष्णुको आवागमन भयो, जसको दरबारमा सनकादि चारवटा कुमार अल्ली खेरमा आउँदै हुनुहुन्छ, अनि त्यो भन्दा रमाइलो आज जब त्यहाँ त ब्रह्मलोक विष्णुलोक इन्द्रलोक र अनि त्यसपछिबाट सत्य लोकसम्मको उपस्थिति भइसकेको छ त के को स्वर्गको कुरा गर्नु पर्यो प्रभु। स्वर्ग भने त केवल महाराज इन्द्रको राजधानी पुरी हो, तर यो त जब सारा ब्रह्मा विष्णु सत्यलोक अर्थात ब्रह्मलोक एवं विष्णुलोक र इन्द्रलोक सारा सम्पूर्ण यहाँको आवागमन भइसकेको छ, धन्य हो हामी पुरूषार्थ, हामी अत्यन्त कृत कृतार्थ छौं, हामी ज्यादै खुशी राजीमा छौं, महाराजको जय होस्, हामी जय मनाउँछौ भनेपछि धन्यवाद प्रजाहरू, तपाईहरूको सदा सहिता र सही श्रुताको उच्च मूल्याङ्कन गर्दछु। महाराज पृथ्वी भन्नुहुन्छ, अरणी राजा पृथ्वीले भन्नुभयो, अब सबै कुरा त भयो, म स्वर्गको राजा बन्न पनि पाइन, मेरो 179 सम्पन्न 100 यज्ञका लागि गरिएको कार्यक्रम विघ्न बाधा, जसका यज्ञमा भगवान ब्रह्मा विष्णुको आवागमन बड़ा आनन्दको कुरा हो, सनकादि कुमार अहिले आउँदै हुनुहुन्छ, तर एउटा कुरा चाहिँ, मेरो पिताजी जसलाई बेन भनिन्छ न मैले पिताजी देख्न पाए, मेरो पिताजीको मृत्यु भएपछि म जन्मिएको, यस कारणको अर्थ हो पिताजीको शरीरबाट मथन मलाई गराएको, मथन गरेर मलाई झिकेको, त्यस्तो प्रकारको जब एउटा दुर्यष्टि कर्मबाट पैदा भएको म हो। अर्को कुरा भन्ने हो भनेदेखि मेरो महाराज पिताजीको के गति भयो होला र मेरो पिताजी नरकमा हुनुहुन्छ होला, पिताजीलाई तार्न मैले के काम गर्नु पर्ला भनेर सोधिबक्सेको थियो। धन्यवाद महाराज पृथ्वी, पुत्रस्य परमो धर्म हो त्यो, पुत्रको परम धर्म त पिताजीको वचनलाई र पिताजी उद्धार गर्नु नै रहन्छ, सत्य कुरा हो, तर तपाई जस्तो छोरो पाउनेवाला बाउ त्यो नरक होला र तपाई जस्तो छोरो महान पुरूषार्थ यत्रो समाजले मानेको जसमा ब्रह्मा विष्णुले आवागमन गरेर स्वागत गरिसकेको व्यक्ति उस्तो छोरो पाउनेवाला बाउको नरकवास होला र महाराज कदापि होइन। तपाई एउटा मानेमा विश्वास मान्नुहोस्, हिरण्य कश्यपको नाम गरेको दानवराज पैदा भएको खण्डमा उनका छोरा प्रहलाद भए, प्रहलादले जब 21 कुल उद्धार गरेका छन् सरकार, उस्तो छोरो पाउनेवाला तपाईँ कहाँको, जब फेरि तपाईँको पिताजी नरकवास होला र नरकवास होइन, कुनै कारणबाट नरक हुन सक्दैन, तपाईँको पिताजी अहिले वैकुण्ठ धाममा हुनुहुन्छ, यदि त्यसमा पत्यार छैन र त्यसमा विश्वास छैन भने सनकादी कुमार अहिले भर्खर आउँदै हुनुहुन्छ, उहाँसँग सोधिबक्सेपछि अन्यथा हुन सक्दैन। यस्ता प्रजाहरूले आज्ञा गरेपछि र ऋषि मुनिहरूका पासमा बसेर भएको सम्मानलाई राजा पृथ्वीले बडो मान्यताको प्रभावबाट सम्मान गर्नुभयो, धन्य हो तपाईँहरू सर्वोपरि हुनुहुन्छ, यहाँहरूले दिनुभएको मलाई माया र ममता र सद्भाव यसको म पनि अति उच्चयुक्त मन यहाँहरूको सम्मान गर्दछु भनेर राजा पृथ्वी त्यस ठाउँबाट तयारी हुँदै हुनुहुन्थ्यो। सनकादि चारवटा कुमारहरू आउनुभयो, सनकादि चारवटा कुमारहरूलाई देख्न साथ उठेर सारा समाजले स्वागत सम्मान गर्यो, मर्यादा पुरूषोत्तम भगवान परमात्माका भक्त सनकादि चारवटा कुमारलाई पाद्य मार्ग माजपनिमबाट पूजा गरिसकेपछि भन्न लाग्नुभयो, लौ त प्रभु हाम्रो भाग्यको उदय भयो, आज हजुरसँगको भेटघाट भयो र मैले के गर्नुपर्छ, राजा पृथ्वीले सोध्नुभएको थियो। ए अब तिमीले के गर्नुपर्छ भन्ने बारेमा राजा पृथ्वी म भन्ने हो है त भन्नुभयो सनकादि कुमारले, आज्ञा होस् प्रभु भन्दा आशा संग्रह छोडेर राखा चित्त दिनमा, बस धेरै लामो कुरा किन गरिनौ, आशा र संग्रह छोड चित्त दिनमा राख, हुन सक्छ सबै कुरा ती भित्र पर्छ, आशा र संग्रह छोड्ने चित्त दिनमा राख्ने, आशा र संग्रह छोड्यो भने त्यहाँभन्दा ठूलो के हुन सक्छ, यहाँ त सबै यहाँ प्रतिबन्धित भएको बाधा भएको समस्या पर्न गएको कष्ट भएको त यो सम्पूर्ण आशा र संग्रहले नै हो।
आशा र संग्रह छोड चित्त अधीनमा राख। आशा र संग्रह छोडेर आफ्नो चित्तलाई अधीनमा राख्न सक्दछ जो त्यही महापुरुष हुन्छ महाराज। जसले आशा नै छैन नोक्सान हुन्छ भन्ने डर पनि छैन फाइदा हुन्छ भन्ने आशा पनि छैन अनि त भइगयो नि। आशा संग्रह छोडेर राख चित्त अधीनमा। जबसम्म आशा र संग्रह मानिससँग रहन्छ तबसम्मका लागि नाफा नक्सान तेरो मेरो यहाँ त्यहाँ पद प्रतिष्ठाको विषय रहन्छ। नाफा नक्सान छोडिदिएपछि त सबै कुरा मिलिगयो नि महाराज। पृथ्वी तपाईँको जब नाफा र नक्सान सारा सम्पूर्ण छोड्नुहोस् आशा र संग्रहलाई त्यागिदिनुहोस्। त्यो आशा र संग्रह त्यागेर चित्त अधीनमा राखी परमात्मामा गएर लयन हुने प्रयत्नरत विवेक र विचारको उदय मान गराउनुहोस्। यही मूल सिद्धान्त हुन्छ यही मूल कर्तव्य हुन्छ यही निष्ठा हुन्छ भनेपछि धन्य हो महाराज। हजुरबाट मैले जुन प्रकारबाट उपदेश पाएँ अब आशा र संग्रह त्यागिसकेपछि सबै कुरा पूर्ण रूपमा जीवन मुक्ति हुन्छ त भन्नुभएको थियो। आशा र संग्रह त्यागिसकेपछि 50% जब जीवनको मुक्ति को मार्ग खुल्दछ। अब 50% बाँकी केमा रहन्छ भनेर भनेदेखि अब त्यो चित्त लगाएर अड्याउने ठाउँ कहाँ सही मार्गमा सही ठाउँमा सही विचारमा सही विवेकमा लगेर त्यो चित्त लगाएर अड्याइसकेपछि अनि त्यसपछि त ती गएर प्रवेश भइहाल्छ आत्मा। तपाईँको देह प्रपञ्च अहिले देख्दाखेरिमा छुट्टै देखिए तापनि आत्मामा गएर सन्धि पत्र भएपछि के हुन्छ चिनी र पानी एक ठाउँमा राखेर घोल्नुभयो भने देख्दा पानीको स्वभाव देखिन्छ पिउँदाखेरि चिनी चिनी मात्रै हुन्छ देख्दा पानी हुन्छ पिउँदा जब चिनी हुन्छ। यसै कारणबाट तपाईँ देख्दाखेरिमा जीवात्मा हुनुहुन्छ तर तपाईँको अन्तरात्मामाले आत्मामा गएर प्रवेश लिइसकेको हुन्छ। यस कारणबाट तपाईँको जातो वैराग्य मद्भूतम वैराग्यमा सुदृढ हुनुहुन्छ महाराज। यही प्रकारको मूल सिद्धान्त हो। अब तपाईँलाई हामीले यही आशा र संग्रहबाट अवकाशको जीवनको लागि तयारी गरायौं। आशा संग्रह जबसम्म रहन्छ तबसम्मको लागि मुक्ति लाभ हुन सक्दैन। आशा संग्रह छोडेर राख चित्त दिनमा। यसरी महाराजका हजुरमा यो प्रकारको प्रस्ताव राखिसकेपछि धन्य हो मेरो प्रभु। हजुरहरूकोबाट पाएको उपदेशलाई मैले ग्रहण गरे। जीवन जगत अध्ययन भयो मेरो आत्मा सन्तुष्ट भएको छ। कर्तव्यमाथिको बोध र पहिचान भएको छ। अब म विदा हुन्छु है त भनेर सनकादि चारवटा कुमारसँग भन्नुभएको थियो महाराज पृथ्वीले। हुन्छ हामी पनि अन्तर्ध्यान भनेर सनकादि चारवटा कुमार अन्तर्ध्यान हुनुभयो। अनि राजा पृथ्वी आशा र संग्रहलाई त्यागेर जीवनबाट फरक लिनका लागि आफू मुक्तिको लाभको निमित्त निस्कनु भएको थियो। पत्नी चाहिँ आज्ञा गर्नुभयो मेरो स्वामी म पनि सँगै जाने हो नि भन्नुभयो। आशा र संग्रह भएपछि त पनि त संग्रही हो नि तैँ त दुःख दिइलि नि फेरि उहाँ गएपछि त फेरि तैँले यो खाम यो लाम यसो गरौँ उसो गरौँ बुढा यतातिर जाउँ उतातिर जाउँ तेरो खल के नचिने होइन भन्न सक्छस्। फेरि मलाई जब हैरान त किन आशा र संग्रह किन त्याग्ने बरु त्यस्तोको सट्टामा यी चारवटा छोरा यी छन् विजिताश्व आदि गरिएका चार भाइ छोरा यहीँ बस यिनैसँग जब जीवन बिताओ यिनै बुहारीहरूले दिएको सम्मान र मर्यादालाई ग्रहण गर मसँग गएर तिमीलाई केही फाइदा छैन भनेर आफ्नै पत्नीसँग भगवानको भक्त महाराज पृथ्वी सेनकादि चारवटा कुमारबाट पाएको उपदेश पछाडि ज्ञानवर्धक विषयमा बडो गम्भीर प्रभावको सोच राख्दै हुनुहुन्छ भन्ने सम्मको कथा यस अध्यायबाट। जय भगरिएका यस्ता प्रकारबाट द्वारपालको साथमा भगवान परब्रह्म परमात्मा परमेश्वर वैकुण्ठ धाम सेनकादि चारवटा कुमारबाट मर्यादा पुरुषोत्तम प्रभुको प्रार्थना राजा जय भन्दै यस किसिमबाट सारा विदा भए। अनि राजा पृथ्वी नाम गरिएको राजाको राजदरबारमा आज सनकादि गरिएका चारवटा कुमारहरू विदा भएर गएपछि पत्नीलाई राजाले सोध्नुभयो लौ त महारानी बसिरहु त कल्याणी अब तिमीसँग म विदा हुने भए भन्नुभएको थियो महाराजले। सरकार मसँग हजुर विदा भएर म कहाँ गएर दिनचर्या बिताउने सरकार भन्नुभएको थियो। यस कारणबाट जब यसमा कहाँ गएर दिनचर्या बिताउने भन्दा तिमी जहाँसुकै जाऊ औ मैले के भन्ने आशा र संग्रह भइसकेपछि त के भो आशा र संग्रह बनिसकेपछि त तिमी पनि जब मसँग गएपछि त आशा र संग्रह भई भएन छोड्न सकिँदैन। मलाई यो मिठो चाहियो भन्न थाल्छौ तिमी जंगलमा गएपछि केही हुँदैन मिठा भाग भ्याकुर र चिउरी खाँदैमा हैरान हुनु पर्यो पाए खाने नपाए त्यही पनि चुप्पै यस्तो प्रकारको परिस्थिति हुन्छ महारानी तिमी यहाँबाट विदा हो मैले भनेको वचन मान यहाँ तिमी बसिरह म चाहिँ विदा भएर जान्छु भन्नुभएको थियो। सरकार त्यस्तो भाग्य नहोस् कदापि म हजुर सँगसँगै जान्छु भनेर विन्ती गर्नुभयो। यसरी मसँग जाँदा तिमीलाई ठूलो नोक्सान हुन्छ भन्दा अङ्गहीन यथा देही सर्वकर्म सुनक्षयम
अंगले हीन भएको देह कहाँ राख्न सक्दछु अंगले नाश अंगले जब यस किसिमबाट नाश भएको देह पति पिनाको शरीर कहाँ रहन सक्छ नारीसँग अंग हीन था देही सर्व कर्म सुनक क्षयम भनिन्छ तब पति चाहिँ जंगलमा जाने म चाहिँ फेरि सुखशैली भोग गर्नका लागि माइत जाने त्यो सुहाउँछ कहीँ मेरो भगवान बरु मर्न तयारी हुन्छु म सँगै जान्छु भनिसकेपछि आशा र संग्रह बन्धन हो भनेपछि तिमी पनि संग्रह नै हो त्यसै भएर बाला पुग्छ कि भन्नको खातिर भन्नुभयो बाला पुग्यो अब के गरिन्छ नि पहिले किन बिहा गरे त नि ऊ बेला चाहिँ मागिजाने आज चाहिँ फेरि तैँले मलाई बन्धन पुर्याउन आर्टिस्ट भयो त भन्छन् सबै मेरो केही छैन मेरो भन्छन् सबै मेरो केही छैन एक्लै आउनु

पुत्र सुत डर दुई दिन को मेला आखिरी म पर्नु पर्ला यी महाराजको खेला। संसारलाई दुई जसलाई आफ्नो कब्जामा राखे, यो मुलुकलाई सारालाई आफ्नो कब्जामा लिएर, यो मुलुकलाई सारा सम्पूर्णलाई आफ्नो कब्जामा लिने महामहिम व्यक्ति राजा पृथु, यो संसार अनित्य छ, म यहाँ किन बस्ने भनेर एक्लै जंगल सवारी हुनुभयो। अनि यहाँ कसले के लाने? यहाँ अलिअलि जेठा भएका मान्छेहरू जब केरी छोड्ने केरी गर्ने आफ्नो त बन्दोबस्त छ भनेर रुँदैछन्। यहाँ कसले के लाने? साराले छोडेर गए महाराज, कसैको साथमा केही गएन, धनपुत्र कलप्रादी बन्धु बर्गादी इष्टमित्र सबैजना सबले छोडे, कसैले केही लान सकेन। राजा महाराजा सारा गए, पृथ्वी राजा जसले पृथ्वीलाई चक्रवर्तीको रूपमा लियो, जसले समातेर दोयो, जसले आफ्नो कब्जामा राखेर पृथ्वीको पति तुल्य बनाएको हुनाले उनको नाम पृथ्वी रह्यो। धरा धरा धरा भनिन्थ्यो, वसुन्धरा भयो, वसुन्धराबाट मेदिनी भयो, मेदिनीबाट आखिरमा गएर पृथ्वी भइन्। पृथ्वी किन भइन् त भन्दा पृथ्वीको पत्नी तुल्य भएको हुनाले पृथ्वी। सुबेदार कि सुबेदारनी, हलदार कि हलदारनी, जमदार कि जमदारनी भने झैं पृथ्वीको पत्नी तुल्य भएको हुनाले पृथ्वी हुन गएको। त्यसै कारणबाट पृथ्वी नाम गरिएको राजाले त्यो दिनबाट पृथ्वीलाई कब्जामा राखेर आफूले सञ्चालन गरिएको कारणले उनी राजाका नाम के हुन थाल्यो भनेदेखि सबै राजाहरूको नाम भू माने पृथ्वीको पति माने राजा भएको कारणले गर्दाखेरिमा पृथ्वीको पालाबाट राजालाई भूपति भन्ने नाम राखियो। महाराज परीक्षितलाई सुखदेव स्वामीबाट आज्ञा गरिबक्सु, हस्त सौन कादृशी प्रणाली, अब बाँकी हमसका लागि तपाईँ के सुन्न चाहिबक्सन्छ भनेर सौनकादीलाई पौराणिक सूत्रले नैमि सारण्य क्षेत्रमा गम्भीर वाणीमा श्रीमद् भागवतको महत्वपूर्ण कथाको बारे यथार्थ जानकारी गराइबक्स्यो। तन्त्र शक्ति, मन्त्र शक्ति र यन्त्र शक्तिका मालिक, तिनै शक्तिका मालिक भएका जब राजा पृथ्वीले विश्वलाई तुच्छ मानेर आफ्नो काम कर्तव्य माथि र निष्ठाको कर्तव्यलाई पहिचान गरी घरबाट निक्लिएर जंगल सवारी ईश्वरमा गएर लेन परमात्मामा गएर भक्ति र प्रेमको साथमा जंगलको वास भएको छ महाराज पृथ्वी। यो पृथ्वी राजाको उपाख्यान मैले यहाँहरू समक्ष प्रस्तुत गरे, अब बाँकी अंश तपाईँलाई के सुन्ने इच्छा छ भन्दाखेरि कृतिमान र जयवान इस्वानको लागि र पारमार्थ लाभ धर्म अर्थ काम मोक्ष चार स्रोतका मालिक भएका महान राजा पृथ्वीको कथा सुनिसकेपछि हामी पनि त्यस्तै पुरूषार्थ हुनेछौ अन्यथा छैन, हस्त सौनकादिऋषि प्रणाली भनेर सौनकादिलाई पौराणिक सूत्रले नैमि सारण्य क्षेत्रमा यस कथाबाट सम्बोधन गरिबक्सु। राजा पृथ्वी पाल्नु भएपछि राजा पृथ्वीका छोरा विजिताश्वले राज्य गर्नुभयो। विजिताश्वका छोरा हविरधान भन्ने महाराज हुनुभयो। हविरधानका छोरा प्राचीन बरही नाम गरेका राजा हुनुभयो। प्राचीन बरीको अर्थ के भनेदेखि प्राच्य माने पूर्वपट्टिको दिशालाई प्राच्य भनिन्छ, बरी भनेको कुशलाई बरही भनिन्छ। एक एक गर्दा गर्दा गर्दा गर्दा राजा प्राचीन बरीले पूर्वपट्टिको दिशालाई नै अवरुद्ध गराएर छेकेर राज्य गरेको यज्ञ गराएको हुनाले उनको नाम हो प्राचीन बरही। उनी प्राचीन बरी राजाका दश भाइ छोरा छन्, उनको नाम हो दश प्रचेता। अब तिनी दश प्रचेताले गरिएको लीला र पराक्रमको वर्णनमा उनीहरू शिवजीको अत्यन्त प्यार भक्त थिए। दश भाइले एउटा कन्या बिहा गरेको, पञ्च पाण्डवको एउटा भन्ने सुनिएको थियो, यहाँ त दश भाइको एउटा, दश भाइको एउटी। किन दश भाइले एउटी बिहा गरे त भन्दाखेरि देउरानी जेठानी धेरै भएपछि झगडा गर्छन्, एउटी भयो ढोक्क कुरा थाम पाउन छुट्टिनै पर्दैन, त्यसो भएर धेरै भएपछि झगडा गर्छन्, तेरो पति यस्तो, हाम्रोले यति कमाएर ल्याए, तैँले नि खाना आँटिस, भन्न खबर छैन, म त छुट्टिनु पर्ने भयो, हाम्रो बुढो लाटो भन्न थाल्छन्। त्यसका सट्टामा त बरु एउटा ल्याइदियो, दसैँ भाइले मिलेर जब त्यसपछि यसैलाई पत्नी बनाम, तर आखिरमा यस प्रकारबाट विरोधाभास नल्याम्बो, कुरा लाउने ठाउँ पाउन, छुट्टिने ठाउँमै पाउन, हामी दस भाइ हामी मिलिहाल्छौँ, अब उसले कसलाई कुरा लाउने, नपत्याइदियो भइहाल्यो, होइन देवरानी जेठानी धेरै भएपछि छुट्टिने कुरा हुन्थ्यो हुँदैन, थाहा छैन किन हुँदैन थियो नि, नभने होइन र हामीलाई थाहा छैन। राजा परीक्षितलाई सुखदेव स्वामीले यस प्रकारबाट निर्णय गरिबक्स्यो र अहिले त्यसदेखि पछाडिबाट प्राचीन बरी नाम गरेको महान प्रसिद्ध अत्यन्त राजाका छोरा दश भाइले भगवान शाम्ब सदाशिवजीको बडो रुद्र गीत भन्ने एक तोत्र छ, त्यो रुद्र गीत नामको तोत्र पाठ गरी अत्यन्त प्यारसँग प्रभुको प्रार्थना गर्न लाग्नुभयो। कति राम्रो मन्दिर पशुपति।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111। विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार। फोन नम्बर 9141867764, 9141867764।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
0: भिटामिन डी,
2: भिटामिन B12,
0: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, UPVC र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
4: हैरानै बनायो भने एउटा सके अर्को काम आई लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस छँदैछ नि। त्यहाँ त ISO नेपाल गुणस्तर मान्यता प्राप्त UPVC अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। UPVC र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
4: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843007437 र 0105900093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल UPVC एन्ड अलुमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843007437।
6: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
8: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।